0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 23 गते शनिबार, जुन 6 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राजदूत बन्न 3000 को आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने।
1: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझाए प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा।
0: धूलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ्दै।
1: युक्रेनी राष्ट्रपति र रूसी राष्ट्रपति बीच प्रत्यक्ष भेटवार्ताको प्रस्ताव, भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह। द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आईओएमको भनाई।
0: र एसियन गेम्स पुरूष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने, राष्ट्रपति रनिङ सील्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन, टी20 महिला क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकीको विजय शुरूआत।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, आयुक्तहरूको संख्या घटाउनको लागि निर्वाचन आयोगले नै प्रस्ताव गरेको प्रसंग।
1: निर्वाचन आयोगले प्रमुख आयुक्त सहित 5 सदस्यीय आयोगको संख्यालाई 3 घटाउने प्रस्ताव गरेको छ। सरकारले संविधान संशोधनको प्रस्ताव तयार गर्नको लागि गठन गरेको कार्यदललाई आयोगले सुझाव पठाएर यस्तो प्रस्ताव गरेको हो। संविधानको धारा 245 निर्वाचन आयोगमा प्रमुख आयुक्त र चारजना आयुक्त रहने प्रावधान रहेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको संरचना समय अनुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। संविधान संशोधनको प्रस्ताव तयार पार्न काम भइरहेको छ। प्रधानमन्त्रीका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले आयोगसँग सुझाव मागेको थियो। आयोगले आफ्ना तर्फबाट सुझाव दिँदा आयुक्तको संख्या घटाउने प्रस्ताव गरेको छ। विगत 1 वर्षभन्दा बढ़ी समयदेखि आयोगमा 1 कार्यवाहक प्रमुख र 2 आयुक्त रहेका छन्। प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्त मात्र राखेर आयोगको पुनर्संरचना गर्न सके सबैभन्दा उपयुक्त हुने उहाँले बताउनु भएको छ। त्यस्तै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको आवधिक निर्वाचनको मिति आयोगले तोक्ने प्रावधान संविधानमै राख्नुपर्ने आयोगले प्रस्ताव गरेको छ। काम कर्तव्य अधिकारमा निर्वाचन सञ्चालन

0: कि निर्वाचनको मिति तोक्ने अधिकार समेत संविधानमै राख्नुपर्ने आयोगले बताएको हो। यो विषयलाई आयोगले धेरै अघिदेखि उठाउँदै आएको छ। अहिले आएको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्दै आएको छ, त्यस्तै राजनीतिक दलको नियमन तथा व्यवस्थापन आयोगले नै गर्ने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने पनि आयोगको सुझाव रहेको छ। प्रत्यक्षतर्फ प्रत्येक जिल्लाबाट एक एक जनालाई प्रतिनिधित्व गर्ने गरी 77 तथा समानुपातिकमा 28 गरेर प्रतिनिधि सभामा 105 सदस्य मात्र बनाउन सके राज्यलाई ठूलो भार कम हुने पनि आयोगले सिफारिश गरेको छ। निर्वाचन आयोगले जिल्ला समन्वय समितिको व्यवस्था खारेजी गर्न तथा स्थानीय तहको निर्वाचन गैर दलीय गर्न पनि सुझाव दिएको छ। यसैबीच प्रधान न्यायाधीश एवं प्रधान मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित गराउँदै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग हिजो भएको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाह सहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्व प्रधान न्यायाधीश रेग्मीको बानेश्वर स्थित निवास पुग्नु भएको थियो। रेग्मीले संविधान संशोधनको बहस चलिरहँदा संविधानको मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न नहुने बताउनु भएको छ। कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेको बेलामा उहाँले हतारमा निर्णय गर्न नहुने र यथास्थितिमा रहनुपर्ने बताउनु भएको छ।
1: पूर्व गृहमन्त्री एवं राष्ट्रपाका सांसद सुधन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजक प्रतिवेदनमा पूर्व मन्त्री गुरूङको सम्पत्ति, उहाँको आमदानीको स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाइएको बताएका छन्। समितिले सम्पत्तिमा हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाइएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ। एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पन्नाको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छ। तत्कालीन गृहमन्त्री गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत खोजी गर्नुपर्ने आवाज उठिरहेको बेला विवादास्पद व्यवसायी भट्टसँग पनि उहाँको सम्बन्धलाई लिएर आलोचना भएको थियो। सार्वजनिक टीका टिप्पणी बढ़ेपछि गुरूङले 9 वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिनुपरेको थियो। करिब 3 सातापछि 28 वैशाखमा मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्छ। छानबिन समितिका एकजना अर्का सदस्यका अनुसार गुरूङको नाममा धनकुटाको कार्की छाप भेटेटार क्षेत्रमा 19 रोपनी 15 आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर 18मा 30 कट्ठा र बाजेको गोरखाको चुमुनुब्रीमा 221 रोपनी भएको पाइएको छ। पूर्व गृहमन्त्री गुरूङले समितिसँग बयान दिने क्रममा आफूले थमेलमा होटेल व्यवसाय गरेको र त्यसको आमदानीको आधारमा सेयर र सुनमा लगानी गरेको बताउनु भएको छ। प्रतिवेदनमा गुरूङको बयान मात्रै 17 पन्नाको छ र नाम आएका अन्य व्यक्तिको बयान पनि केही पन्नामा राखिएको छ। प्रतिवेदनमा गुरूङले शेयर बजारमा गरेको लगानी बारे पनि विश्लेषण गरिएको छ।
0: भारतको औपचारिक भ्रमणमा गत सोमबार त्यसतर्फ लाग्नुभएका राष्ट्रपतिका सभापति रवि लामिछानेले हिजो नेपाल फर्किँदै केही कुरा पत्रकार सम्मेलनमाझ भन्नुभएको छ। नयाँ दिल्लीमा मंगलबार र बुधबार उच्च स्तरीय राजनैतिक भेटवार्ता सम्पन्न गर्नुभएका लामिछाने हिजो लखनऊ हुँदै अयोध्या पुग्नु भएको थियो। अयोध्या स्थित भगवान श्री राम मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेपछि उहाँ दिल्ली विमानस्थल हुँदै काठमाडौँ फर्किनु भएको हो। सीमा लगायतका कुनै पनि संवेदनशील विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड़ दिँदै उहाँले यस्ता मुद्दाहरू समाधानका लागि निश्चित चरण हुन्छन्, कूटनीतिक प्रक्रियामा आफ्नै विधि तथा अभ्यास हुन्छन्, त्यसमा धेरै हल्ला गर्न नहुने बताउनुभयो। यो विषय ढोल बजाएर समाधान हुने होइन, बरू कूटनीतिक संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सके समाधान हुन्छ। यसभन्दा अगाडि पुराना दलले गरेका गल्ती नै त्यही हो, त्यसैले त्यसलाई नदोहोर्याउने उहाँले बताउनुभयो। सीमासँग सम्बन्धित यस्ता संवेदनशील विषय सड़क सदन र मीडियाको चासो भन्दा पनि अझ जिम्मेवार र संवेदनशील कूटनीतिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो। पहिले धेरैजसो राजनैतिक भ्रमणहरू बन्द कोठामा हुने र विषयवस्तु सार्वजनिक नहुने तर यसपटक छलफल पारदर्शी रूपमा अगाडि ल्याएको उहाँले बताउनुभयो। हामी लुकी छिपी वा अपारदर्शी सम्बन्धको पक्षमा छैनौं। नेपाल र भारत सम्बन्ध पारदर्शी र स्पष्ट विश्वासमा आधारित हुन्छ उहाँले बताउनु भएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल तथा भूटान हेर्ने अतिरिक्त सचिव मनु महावर, नयाँ दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा लगायतका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। खनालले आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले यसलाई औपचारिक पुष्टि गर्न सकेको छैन।
1: चीनको कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। भन्सार विभागका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले बेनी जोमसुम सड़क मार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान शुरू गरेको हो। टोलीले पोखराको हिमजामा 98 पर्वतको कुस्मामा 17 र मुस्ताङको जोमसुम बस पार्कमा पार्किङ गरी राखिएका 266 विद्युतीय सवारी साधनको स्थल अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुण्डालले जानकारी दिनुभयो। गत भदौदेखि संचालनमा आएको कोरोला नाकाबाट जेठको दोस्रो साता चिनिया कम्पनी बीवाईडीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए, जसमध्ये 649 भन्सार जाँच पास भइसकेको छ। विद्युतीय सवारी साधन आयातमा भएको गडबडीबारे प्रधानमन्त्री कार्यालयले समेत चासो देखाएको छ। अर्थमन्त्रीले बजेट भाषण गरेकै फेरोमा परेर ती सवारी साधन ल्याइएको र त्यसमा कुनै बदनियत राखिएको हुन सक्ने भन्दै आलोचना बढेपछि सरकारले समिति गठन गरेको हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जनचेतना बढेसँगै महिलाहरूमा पनि कृषिमा निर्णायक भूमिका,
2: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौँ चलाउँछौँ। हामीले चाहिँ कृषि तालिमहरू यताउति लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
1: मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा, राजदूत बन्न 3000 आवेदन, धूलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: टिकापुर नगरपालिका वार्ड नम्बर 1 टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकता नगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
4: तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: कान्तिपुर दैनिकमा स्थानीय निर्वाचनको तयारी, रासोपा उम्मेद्वार छनौटमा पुराना दल संगठन पुनर्गठनमा शीर्षकमा खबर लेखिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश र स्थानीय निर्वाचनमा बलियो जनमत ल्याउने रणनीतिमा उम्मेद्वार छनौट र स्थानीय बाचा तयार गर्न गृह कार्य थालेको छ। स्थानीय तहको निर्वाचन 2084 वैशाखको अन्तिम सातामा हुनेछ भने त्यसपछि प्रदेशको निर्वाचन हुनेछ। 2079 को निर्वाचनमा रासोपाले प्रदेश र स्थानीय तहमा भाग नलिएको ले अहिले स्थानीय जनप्रतिनिधि छनौटमा व्यस्त भएको हो। प्रदेश र स्थानीय तहमा रासोपाका जनप्रतिनिधिहरू नहुँदा राष्ट्रिय सभामा पनि यो पार्टीको सदस्य रहेका छैनन्। राष्ट्रिय सभाको सदस्य प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले चुन्ने संवैधानिक व्यवस्था रहेको छ। रासोपाले 10 वैशाखमा सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचन उम्मेद्वार छनौट रूपरेखा र क्याण्डिडेट छनौट क्लब सम्पादन समिति गठन गरी गृह कार्य शुरू गरेको छ। प्रदेश र स्थानीय सरकारले आम मानिसहरूलाई सकारात्मक प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम बजेट ल्याउनु पर्नेछ। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भन्नुभएको छ, हामी संगठनको पुनर्गठनमा लागेका छौं। प्रशिक्षणमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरू बराल लगायतका नेताहरूले निर्वाचनमा आगामी निर्वाचनमा कांग्रेसको रणनीतिको बारेमा पनि प्रशिक्षण दिनुभएको थियो। त्यस्तै गरी एमाले पनि 2 साता अघि केन्द्रीय सचिवालय बैठक बोलाएर स्थानीय निर्वाचन केन्द्रित गरी विभिन्न गतिविधि गर्नको लागि रणनीति लिएको छ। डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढ़ाएको एमाले 753 वटै पालिकामा केन्द्रीय सदस्यलाई मिशन पार्टी जागरण कार्य विभाजन लगायतका कार्यहरूमा अगाडि बढ़ाइरहेको छ। त्यस्तै गरी कान्तिपुर दैनिकमै लगानी ढाँचा स्वीकृत भइसकेको बुढ़ी गण्डकी जलविद्युत प्राधिकरण मोडेलको खबर सीमा तामाङले लेख्नु भएको छ। सरकारले लगानी मोडालिटी स्वीकृत भइसकेको 1200 मेगावटको बुढ़ी गण्डकी जलविद्युत आयोजना प्राधिकरण मोडेलमा निर्माण गर्ने भएको छ। 15 जेठमा संसदमा अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा उक्त आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडेलमा बनाउने उल्लेख गरिएको छ। त्यस्तै गरी पश्चिम एशिया द्वन्द्वको असर, बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प शीर्षकमा खबर लेखिएको छ। विमल खतेउडाले लेख्नु भएको छ यो खबर। पश्चिम एशिया द्वन्द्वका कारण बिटुमिन र डिजेलको मूल्यवृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण काम ठप्प भएको हो। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अर्निगो राजमार्ग अन्तर्गत सूर्य विनायक धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षको पहिलो तहमै कालोपत्र गर्ने भनेर उल्लेख गरिएको थियो। सूर्यविनायक साँगा र साँगा धुलीखेल 7.5 किलोमिटर, सूर्यविनायक साँगा खण्डको ठेका आशिष कुमार श्रेष्ठ बन्धन भगवती जेवीले लिएको थियो, तर काम पूरा गर्न सकेको छैन। विभिन्न निर्माण सामग्रीको अभाव देखाइएको छ। त्यसै गरी नेपालमा उबरको औपचारिक प्रवेश शीर्षकमा कृष्ण प्रसाईले खबर लेख्नु भएको छ। विश्वव्यापी राइडर हेलिङ कम्पनी उबरले हिजोदेखि नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्मको संख्या 4 पुगेको छ। कम्पनीले ट्याक्सी माण्डुसँग सहकार्य गरेर सेवा शुरू गरेको हो। नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्याङ्कन गर्ने कम्पनीले विभिन्न मोडल परीक्षण गरिरहेको छ।
1: नागरिक दैनिकमा भयावह बन्दै सड़क दुर्घटना शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। दैनिक औसतमा 8 जनाको मृत्यु हुन्छ, राज्य उदासीन भएको र सड़क सुरक्षा कानून मस्यौदा 8 वर्षदेखि अलपत्र परेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। सीमा विवाद कूटनीतिक माध्यम मार्फत समाधान शीर्षकमा खबर छापिएको छ। निर्मल घिमिरेले अयोध्या भारतबाट लेख्नु भएको हो। जगेडामा कृष्णहरि पुष्कर शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरूवा गरी जगेडामा राखिएको हो। प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगेडामा राखेको हो। जगेडामा कामको जिम्मेवारी दिइँदैन, अब उहाँ जिम्मेवार विहीन अवस्थामै अवकाशमा जाने अवस्था देखिएको छ। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षकमा गोल्डेन बुढ़ाले जुम्लाबाट लेख्नु भएको खबर छ। जति राजनैतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेको उहाँले बताउनुभयो। त्यसैले आफूले पनि जीवनस्तर उठाउन व्यापार रोजेको उल्लेख गर्नुभएको छ। आर्थिक क्रान्तिको बाटो रोजेको बताउनुभयो। अर्को खबर छापिएको छ खुला ईपीजीको छापी शीर्षकमा। राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ, परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको एक दिन अघि बिहिबार नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपाल तर्फका संयोजक डाक्टर भेषबहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनुभयो। मन्त्री खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईले साँचो बुझ्नु भएको छ। ईपीजीको प्रतिवेदन तयार भएको आठ वर्षसम्म पनि दुवै देशका प्रधानमन्त्रीले बुझ्ने मेसो नमिलेपछि वयोवृद्ध थापाले सरकारलाई चाबी बुझाउनु भएको हो। अर्को खबर क्यान्सरका औषधि बाहिरबाट मगाइँदै शीर्षकमा पवित्र सुनारले नागरिक दैनिकमा लेख्नु भएको छ, नेपालमा तीन साता यता क्यान्सर उपचारका लागि आवश्यक औषधिको चरम अभाव छ, ती औषधि तत्काल छिमेकी मुलुकबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। नयाँ पत्रिका दैनिकमा इन्टरपोलको रेड नोटिसमा 98 नेपाली साना अभियुक्त धमाधम पक्राउ मोस्ट वान्टेडहरू मस्त शीर्षकमा खबर छापिएको छ। नवराज मैनाली लेख्नुहुन्छ, तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तहरूलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ, तर यस विपरीत सहकारी ठगीका बैंकिङ कसुर मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेको पाइएको छ। अन्तर्राष्ट्रिय सहकार्य कूटनीतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ पर्नमा ढिलाइ भएको पनि उल्लेख गरिएको छ। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले आक्रामक शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ, एमाले राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन विरूद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने सहित उपलब्ध सबै कानूनी विकल्प प्रयोग गर्ने निर्णय गरेको छ। पार्टीले गरेको आन्तरिक छलफलका निष्कर्ष शुक्रबार हिजो सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले यसबारेमा जानकारी दिनुभएको हो। बजेटमा फ्युचर्स कन्ट्राक्ट नीति शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ, पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको उतार चढ़ावलाई रोकी उपभोक्ताको भान्सादेखि राष्ट्रिय विकास निर्माणसम्म सहजता ल्याउन सरकारले नयाँ रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर सोनी मुवागले 15 जेठमा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत इन्धनको मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेको फ्युचर्स कन्ट्राक्ट नीति लागू गर्ने अध्ययन गर्ने उल्लेख गरिएको छ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्न सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ बजेट वक्तव्यको बुँदा नम्बर 56 ङमा भनिएको छ। यो निश्चित समयका लागि पहिले नै मूल्य तय गरी एउटै दरमा इन्धन खरिद गर्ने उच्च जोखिम र पूर्वानुमानमा आधारित सम्झौता रहेको पनि उल्लेख गरिएको छ। अर्को खबर धूलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित शीर्षकमा मकवानपुरबाट पोस्ट राज अधिकारीले लेख्नु भएको छ, प्रदेश सरकारको 47 करोड़ लगानीमा 2.5 वर्ष अघि स्थापना भएको उद्योग सञ्चालनको मोडालिटी अझै टुंगिएको छैन। आगामी मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक जुटेको बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको छ, राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा जारी सूचना गर्दै सरकारवाला विज्ञ तथा सर्वसाधारणलाई सुझाव पठाउनको लागि अनुरोध पनि गरिएको छ। राजदूत बन्न 3000 आवेदन परेको बारेमा अनिल गिरी र दुर्गा दुलालले कान्तिपुर दैनिकमा लेख्नु भएको छ, नेपालको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वान प्रति अत्यधिक आकर्षण देखिएको छ। हिजो आवेदन दिने अन्तिम दिनसम्म 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि करिब 3000 आवेदन परेको छ। सरकारले 14 जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनौट प्रक्रिया सम्बन्धी 7 पृष्ठ लामो कार्यविधि को सूचना प्रकाशित गरेको थियो। परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेद्वारबाट आवेदन प्राप्त भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युक्रेन र रूसबीचको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने भएकाले पटक पटक आफूले वार्ताको लागि प्रयत्न गरेको बताउनु भएको हो। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम लागू गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुवैजना नेताहरूलाई भेटेर शान्तिको रूपमा अगाडि बढ़नको लागि आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकाय आईओएमले विभिन्न ठूला तथा साना द्वन्दले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको बताएको छ। 1,29,00,000 जनसंख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरीब देश हाइटी वर्षौंदेखि अस्थिरतामा जकड़िएको छ। शक्तिशाली सशस्त्र गिरोहरूको स्वार्थको लड़ाईका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट तथा अपहरण जस्ता जघन्य अपराधका घटनाहरू बढ़िरहेका छन्। आईओएमले यसको अध्यावधिक गणनाले क्यारेबियन देशमा बढ़दो मानवीय संकटलाई प्रतिविम्बित गरेको बताएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एको तथा हङकङ र ओमान समूह बीको क्रमशः विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले ओमान र मलेसिया हङकङसँग सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछ। दुवै सेमी फाइनल आइतबार हुनेछ। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुदमा च्याम्पियन ट्रफी उचालेको छ। हिजो सम्पन्न प्रतियोगितामा बागमतीले 6 खेलबाट 22 स्वर्ण, 21 रजत र 13 काँस्य पदक जितेको थियो। सुदूरपश्चिम प्रदेशले 19 स्वर्ण, 9 रजत र 14 काँस्य जित्दै दोस्रो तथा 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो भएको छ। 5 स्वर्ण, 2 रजत र 18 काँस्य सहित गण्डकी प्रदेश चौथो हुँदा 4 स्वर्ण, 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं भएको छ। र 19 वर्ष मुनिको टी20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको प्रतियोगिता अन्तर्गत कालुङ चोक मैदानमा भएको पहिलो खेलमा पाउना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद शुरूआत गरेको हो। वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जीतसहित प्रतियोगिताको शुरूआत गरेको छ। लुम्बिनीका लागि शोभिका शाहीले सर्वाधिक 19 रन बनाउँदा रिसाना विश्वकर्माले 17 र उमा चौधरीले 16 रनको योगदान दिनुभयो।
0: कृषिमा महिलाको श्रम धेरै तर निर्णयका लागि पुरूषमा निर्भरता रिपोर्ट कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
6: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
5: पढाइ हुने विषयहरू
6: अनिवार्य नेपाली,
5: अनिवार्य अंग्रेजी,
6: सामाजिक गणित,
5: ऐच्छिक लेखाशास्त्र,
6: ऐच्छिक वित्त शास्त्र,
5: ऐच्छिक अर्थशास्त्र,
6: कम्प्युटर विज्ञान,
5: भर्ना सम्बन्धी कार्यक्रमहरू,
6: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
5: भर्ना सुरु जेठ 3 गतेदेखि,
6: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
5: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31 र 98-48-43-36-77।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
7: टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ, तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
8: तरकारी उत्पादन भएपछि श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु। यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
7: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दुध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दुध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
9: पैसा आउँछ अब त्यत्रो 1.5 लाख महिनामा बच्छ अनि त्यो पैसाबाट अब घर खर्च अब आफूले कहिले काहीँ सानोतिनो खर्च गर्दा त सुन्नु परेन गरिन्छ। अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि अब बुढाबुढी सल्लाह गर्नुपर्छ श्रीमानसितै सल्लाह गरेर गरिन्छ। अब
7: 44 वर्षीय लक्ष्मी रावतले पनि एक दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी बोडी धनियाँ लगायतका तरकारी र करिब 70-80 सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी फलफूल दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा घर वा अन्य सम्पत्ति धेरै जसो पुरूषको नाममा हुन्छ जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
10: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माथि अनि चलाउँछौ अनि ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
7: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर सिमी काँक्रा खुर्सानी फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ मल विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ बचत लगानी ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
2: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौ चलाउँछौ हामीले जाने केसी तालले मैले ताउजी लिँदा लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
7: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच मूल्य निर्धारण आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। रीमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: राजदूत बन्न 3,000 आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने।
0: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझायो प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि राष्ट्रपा उम्मेद्वार छनौटमा पुराना दल संगठन विस्तारमा।
1: धुलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ़दै।
0: युक्रेनी राष्ट्रपति र रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव, भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह, द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आईओएमको भनाए।
1: र एसियन गेम्स पुरूष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने, राष्ट्रपति रनिङ सील्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ वन वातावरण संरक्षणतर्फ, वातावरण संरक्षणका लागि फोहोर मैलाको जथाभावी विसर्जन गर्नु हुँदैन, अझ जलाएर त्यहाँ विसर्जन गर्ने प्रयास गर्नु अझ घातक मानिन्छ। यहाँ एउटा खुल्ला डाँडा जस्तो देखाइएको छ, 2 जना व्यक्ति छन्, एकजना व्यक्ति फोहोर डढ़ाइरहेको क्षेत्रको नजिक छन् भने अर्को एकजना व्यक्ति फोहोर मलाई लेखिएको एउटा टुकड़ी जस्तो त्यहाँ देखिन्छ र त्यसतर्फ उनले दायाँ हातबाट केही हाल्दै गर्दा जहाँ फोहोर जलाइरहेका व्यक्तितर्फ औंलो ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फोहोर बाल्ने होइन नि, वातावरण स्वच्छ बनाउन त फोहोर यहाँ जम्मा गर्ने हो।
0: हवस् त, प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुरमा आजदेखि अन्तर्व्यवस्थापिका सम्मेलन हुँदै सम्मेलनमा सहभागी हुने संघ र प्रदेश संसदका पदाधिकारी टीकापुरमा पथरया र कर्णाली नदीको तटीय क्षेत्रका 32 सामुदायिक विपद व्यवस्थापन समितिमा बाढ़ीको कृत्रिम नमूना अभ्यास 6300 बाल बालिकालाई फलफूलका बिरूवा वितरण एसी परीक्षामा राम्रो नतिजा ल्याउने जनजागृति मावि टीकापुरका शिक्षकलाई सम्मान टीकापुरमा नगर युवा परिषद N2083 सम्बन्धित छलफल र एसियन गेम पुरूष क्रिकेट प्रतियोगिता छनौटको फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने। अब खोज खबर विस्तारमा। आजदेखि टीकापुरमा अन्तर्व्यवस्थापिका सम्मेलन हुने भएको छ। अन्तर्व्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा हुन लागेको सम्मेलन 2 दिनसम्म चल्नेछ। सम्मेलनमा प्रतिनिधि सभाका सभामुख उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष 7 वटै प्रदेशका सभामुख उपसभामुख संघ र प्रदेशका संसद सचिवालय लगायतको सहभागिता रहनेछ। जेठ 24 गते भोलि घोषणा पत्र जारी गरेर सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। सम्मेलनको शनिबार बिहान आज प्रतिनिधि सभाका सभामुख डोला प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले गर्ने तय भएको छ। 2 दिने सम्मेलनमा सहभागी हुन संघीय संसदका सभामुख डोला प्रसाद अर्याल राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपसभामुख रूबी कुमारी रौनियार र राष्ट्रिय सभाका उपाध्यक्ष लीला कुमारी भण्डारी टीकापुर पुगिसक्नु भएको छ। सम्मेलनको उद्घाटन समारोहलाई सभामुख अर्याल राष्ट्रिय सभाका अध्यक्ष दाहाल तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रमबारे थप जानकारी दिनुहुँदै सुदूरपश्चिम प्रदेशको संसद सचिवालयका सूचना अधिकारी युवराज जैसी
1: यो हाम्रो अन्तर्व्यवस्थापिका सम्मेलन हुने हो। देशभरिको 7 वटै प्रदेशको सभामुख उपसभामुख सचिवज्यूहरू अनि प्रतिनिधि सभाको सभामुख उपसभामुख राष्ट्रिय सभाको सदस्य उपाध्यक्ष र संघीय संसदको महासचिव अनि प्रतिनिधि सभाको सचिव राष्ट्रिय सभाको सचिवहरू सहितको उपस्थितिमा 22, 23, 24 गते यो 3 दिनको चाहिँ हाम्रो अन्तर्व्यवस्थापिका सम्मेलन भनेर कैलालीको टीकापुर सिद्धार्थ होटलमा छ। बिहान 8:30 बजेदेखि हामीले ओपनिङ सेसन शुरू राखेका छौँ। त्यहाँ अब यहाँ उपलब्ध भएका पत्रकार महासंघदेखि लिएर हाम्रो प्रदेश सभाको एउटा संसदीय मामिला पत्रकार मञ्च भन्ने छ, उहाँहरूलाई एकचोटि बोलाएर एउटा पत्रकार सम्मेलन जस्तो गरेर जानकारी दिएका थियौँ। अनि हामीले उहाँहरूलाई टीकापुरमा रहनुहुने पत्रकारहरू अनि लम्कीमा हुने उहाँहरू पनि आउन सक्ने जति सबैलाई खबर गरिदिनु पर्ला भनेर भनेका छौँ। उहाँहरूको ग्रुप डिस्कसन हुन्छ एउटा, त्यो ग्रुप डिस्कसनमा अहिलेसम्म प्रदेश सभा संघीय संसद सञ्चालनका क्रममा आइपरेका समस्याहरू कठिनाइहरू त्यसको समाधान कसरी गर्ने सरकारलाई चाहिँ कसरी सभाप्रति जवाबदेही बनाउने अहिलेसम्म बनाएका कानूनहरू कार्यान्वयन भए नभएको अवस्थाबारे थाहै छैन, यसको अडिट गर्ने कुरा कानून कार्यान्वयनको मापन गर्नुपर्छ अनि यसको प्रोसिडियर कसरी गर्ने लगायतका विषयहरूमा छलफल हुन्छ। त्यसमा चाहिँ 2 जना विज्ञहरूलाई राखेर एक किसिमको छलफल चलाउँछन् विज्ञहरूले पनि। विज्ञहरूमा 1 जना संविधान सभा सदस्य खिमलाल देवकोटा, 1 जना पूर्व सचिव डाक्टर सुरेन्द्र अर्याल छन्।
0: पथरिया र कर्णाली नदीको तटीय समुदायका 32 वटा सामुदायिक विपद व्यवस्थापन समितिमा बाढ़ीको कृत्रिम नमूना अभ्यास गरिएको छ। विश्व वातावरण दिवसको अवसरमा कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढ़ीको जोखिममा रहेका 32 समुदायमा विपद प्रतिकारी क्षमता अभिवृद्धिका लागि बाढ़ीको नमूना अभ्यास गरिएको हो। थप खबर सहकर्मी आकाश चौधरीबाट।
2: प्राक्टिकल एक्सन बी ग्रुप र स्थानीय पालिकाको सहकार्यमा स्थानीय विपद व्यवस्थापन समितिले नमूना अभ्यास गरेका हुन्। नमूना अभ्यास 3 चरण सतर्कता चेतावनी तह खटरा तहमा आधारित भएर गरिएको थियो। टीकापुरको ओडा नम्बर 6 भर्तापुरमा 84 घर छन्। हरेक वर्ष बर्खामा यहाँ पठैया नदीका कारण बाढ़ीको जोखिम रहन्छ। बाढ़ी आएमा प्रभावितलाई बस्नका लागि 2 टले उच्च घर छ। नमूना अभ्यासका क्रममा समुदायमा रहेका बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका बाढ़ीका कारण दुर्घटनामा परेकालाई उद्धार गरेर ल्याइएको थियो। बाढ़ी आउँदा समुदायमा गठन भएका खोज तथा उद्धार कार्यदल प्राथमिक उपचार कार्यदलको सक्रियता बढ़ाइएको थियो। स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष फूलकुमारी चौधरीले जसरी नमूना अभ्यासमा सहभागी हुनुभयो त्यसै गरी बाढ़ीका समयमा पनि एक अर्कालाई साथ दिन अनुरोध गर्नुभयो। स्थानीय आशा देवी चौधरीले पथैया नदीमा 5.3 मिटर पानी पुगेमा खटरा तह पार हुने भएकाले तीन तहको सूचना अनुसार गाउँका सबैले अभ्यास गरेको बताउनुभयो।
3: तीन तहको सूचना पहिलो सूचना 4.2 मिटर, तेस्रो सूचना 4.5 मिटर, तेस्रो सूचना 5.3 मिटर, खटरा कागज 5.3 मिटर भट्टपुर के लग भैया के घटना अभ्यास कर ली। घटना अभ्यास में समुदाय के मन पूरे यही नहीं जानकारी कर ली सकून है। हमारे भट्टपुर टोल में आए भैया कले से कागज है, यह सूचना आधार में जानकारी करा के पटा पाई बोटो हाली अपन अपन ठाव यहाँ सुरक्षित ठाव ये हमारे भवन ये भवन में भगना कह के जानकारी कर ली सबके जाननाई।
2: वडा नंबर 6 का वडा सदस्य पूर्ण बहादुर नायक ले बाढ़ी का समय में पूर्व सूचना में विश्वास गर्न समयमै सबैलाई सुरक्षित स्थानमा सार्न समुदाय सचेत हुनुपर्ने बताउनुभयो।
4: बाढी आउनुभन्दा पहिला र बाढी आइसकेपछि के गर्ने र कसरी आफू सुरक्षित हुने र कसरी आफ्ना बालबालिका आफ्ना टोलका व्यक्तिहरू अपाङ्ग असहाय गर्भवती महिला बालबालिका गोरु चौपायाहरू र वृद्ध वृद्धहरू र सुत्केरी आइमाईलाई कसरी हामीले उच्च भवनसम्म ल्याइ पुर्याउने भनेर हामीले यहाँ विभिन्न अभ्यासहरू गरिरहेछौँ र साथीहरू टोल उद्धार समितिले पहिला प्राथमिकता दिने कसरी घाइतेलाई सुरक्षित स्थानमा पहुँचाउने कसरी सुत्केरी आइमाईलाई पहिलो गराएता कसलाई दिने भनेर यहाँ कृत्रिम अभ्यास भइरहेको छ। यसले गर्दा भोलि समुदायमा भइ पर्याउने घटनालाई समाजमा सही भएर कसैको ज्यान जोखिम नहोस् र समयमै सबैको उद्धार होस् भन्ने यसबाट फाइदा हुने भएकोले भट्टपुरमा हामी यो कार्यक्रम गरिरहेका छौँ।
2: प्राक्टिकल एक्सन बी ग्रुपका कार्यक्रम अधिकृत अञ्जु चौधरीले दुईवटा नदीको तटीय क्षेत्रका मानिसलाई बाढ़ीका समयमा सुरक्षित राख्नका लागि नमूना अभ्यास गरिएको बताउनुभयो। उहाँले सतर्कता तह चेतावनी तह खतरा तह भएमा कसरी सुरक्षित रहने भनी समुदाय सचेत गराइएको तीन चरणको सूचनाका आधारमा कृत्रिम घटना अभ्यास गरिएको बताउनुभयो।
5: दुई ठोल नदिया भाइ यहाँ टिकापुरमा छोल, एक छ चाहिँ मेन कर्णाली लदिया, एक छ चाहिँ पथैया। पथैया लदिया के किनार आसपास में रहल समुदाय चाहिँ पथैया नदिया हे चाहिँ विशेष बेसिन मान के हाम्रो चाहिँ अभ्यास कर लादी गले छ। कर्णाली लदिया के बेसिन में रहल समुदाय में चाहिँ कर्णाली लदिया हे बेस मान के चाहिँ बाढी कृत्रिम घटना अभ्यास शुरू हिल बा। जोन पथैया लदिया के चाहिँ मापन केन्द्र नै हुलक कारण छ अलिकता गाह्रो रहे। अब चाहिँ हमार जल तथा मौसम विज्ञान विभाग के ऑटोमेटिक सिस्टम में देखा सकल बा। हमार पथैया लदिया के गेज स्टेशन में कतरा मीटर पानी पुगल त कतरा मीटर पुगल कले से हमारे यहाँ सतर्क हुईना अनि चेतावनी तह कतरा हुईल अनि त्यसपछि हमारे खतरा तह तीन मन्ना कहीं जो बीएचएम के मापन केन्द्र में बनाएल मापदंड अनुसार हमारे समुदाय में बाढ़ी कृत्रिम घटना अभ्यास हमारे यहाँ हुईल बा।
2: अनिता चौधरीले भर्तापुरमा रहेका सबै घर बाढ़ियामा विस्थापित हुने गरेकाले यो समयमा नमूना अभ्यास गर्दा सहज हुने बताउनुभयो।
6: हाम्रो यहाँ 84 घर छ अनि बाढी आएपछि सबै डुबानमा पर्छ अनि धेरै गाह्रो हुन्छ।
0: अब बाँकी खबर। टिकापुरमा नगर युवा परिषद एन 2083 सम्बन्धी छलफल तथा विचार आदान प्रदान कार्यक्रम भएको छ। टिकापुरमा भएको छलफल कार्यक्रममा यस क्षेत्रका सामाजिक अगुवा तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नगर युवा परिषद ऐनको ढाँचा कार्यक्षेत्र कोष खड़ा गर्ने साथै कति सदस्य परिषद गठन गर्ने भन्नेबारे छलफल भएका छ। पहिलो चरणको छलफलबाट केही महत्वपूर्ण विषयहरूमा टिप्पणी लिई टिकापुर नगरपालिकाका कानून अधिकृत केशर बहादुर थापाले यसलाई थप गहिराईमा अध्ययन गरी समिति बनाई कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको छ। कार्यक्रमलाई सञ्चालन तथा सहजीकरण अरूण लुवार र निशान्त काफ्लेले गर्नुभएको सरोज चपाईले जानकारी दिनुभयो। खोज खबरमा 6300 बाल बालिकालाई फलफूलका बिरूवा वितरण लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
7: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपड़ाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपड़ा लगाउने।
8: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
7: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
8: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
7: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
7: नरम मुलायम सुतीको कपडा लगाउने।
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
7: र बालबालिका वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
9: टिकापुर नगरपालिका द्वारा जनहितमा जारी सन्देश।
10: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
11: त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई?
10: हेर्नु न साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन।
11: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
12: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरौला रोड टिकापुर कैलाली।
14: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर ज्योतिनगर दशघरुवा सतघरुवा राजीपुर विपतपुर दुर्गानगर एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर शिवनगर एकतापुर बाढ़ी पीड़ित गणेशपुर तीनघरुवा भूपू कर्मचारी भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
15: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जनजागृति मावि टिकापुरका शिक्षकलाई सम्मान गरिएको छ। इन्दिरा चन्द्र छात्रवृत्ति समितिले विद्यालयका मावि शिक्षकहरूलाई सम्मान गरेको हो। कक्षा 10 को एसी परीक्षामा विद्यालयले राम्रो नतिजा ल्याएको भन्दै शिक्षकहरूलाई सम्मान गरिएको आयोजकले बताएको छ। शैक्षिक सत्र 2082 जनजागृति मावि सीतापुरबाट एसीमा 69 जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा 52 जना विद्यार्थी उत्तीर्ण भएका थिए। सम्मान कार्यक्रममा सहभागी टिकापुर नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष दीपक चौधरीले शिक्षक विद्यार्थी र अभिभावकको मेहनतले विद्यालयले राम्रो नतिजा ल्याएको बताउँदै शिक्षकहरूलाई प्रोत्साहन गर्नु राम्रो काम भएको बताउनुभयो। इन्दिरा चन्द्र छात्रवृत्ति समितिका अध्यक्ष तथा पूर्व ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले विद्यार्थीहरूलाई पहिलेदेखि नै छात्रवृत्ति दिँदै आएको र यस वर्ष शिक्षकलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको बताउनुभयो।
16: हाम्रो देशको जुन दुरावस्था छ यसको कारण के रहेछ भने कि हामीले राम्रो काम गरेर सम्मान गर्दैनौँ र खराब काम गरेर पनि दण्ड दिँदैनौँ। जसले त पुरस्कारको किन अभाव भयो त्यसले नै देशको दृष्टिलाई हुनु कुरा लाग्छ। अब अहिले देशले गर्दा पनि हामीले के गर्नुपर्छ याद गर्नुपर्छ भनेर
0: शिक्षक हिक्मत बुढाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत विद्यालयका पूर्व प्राध्यापक ललिता साईले गर्नुभएको थियो। विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा टिकापुर नगरपालिकाले नगरपालिकाको परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। विश्व वातावरण दिवसको अवसरमा कैलालीमा एक बाल बालिका एक बिरूवा अभियान गरिएको छ। बाल समृद्धि र एकीकृत विकासका लागि हातीमालो परियोजना अन्तर्गत कैलालीका 5 पालिकाका बाल बालिकालाई बिरूवा वितरण गरिएको छ। थप खबर सहकर्मी रत्न पुनमगरबाट।
7: ओल्ड भिजनमा दर्ता भएका बालबालिकाको पोषण सुधार र जलवायु परिवर्तनका असर न्यूनीकरणमा सहयोग होस् भनी फलफूलका बिरूवा वितरण गरेको बताइएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, दिगो विकास समाज भजनीको आयोजना र स्थानीय सरकारको समन्वयमा कैलालीका 5 पालिकामा 6300 फलफूलका बिरूवा वितरण गरिएको हो। कैलालीको टीकापुर, भजनी, घोडागोड़ी, गौरीगंगा नगरपालिका र कैलाली गाउँपालिकाका 6300 बालबालिकालाई आँप, लिची र कागती बिरूवा वितरण गरिएको हो। ओल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक मंगल शाहले बताउनुभयो, बालबालिकाको पोषण र पर्यावरण संरक्षणमा सहयोग होस् भनी एक बालिका एक बिरूवा कार्यक्रम गरिएको उहाँको भनाइ छ।
17: कैलाली जिल्लाको 5 पालिकामा करिब 63 बालबालिकालाई चाहिँ हामीले विभिन्न खालका फलफूलका बिरूवाहरू वितरण गरेका छौ, जस अन्तर्गत कागती, आँप र लिचीको बेर्नाहरू छ। र हामी टिकापुर नगरपालिकाको वार्ड नम्बर 6, 7, 8, 9 चाहिँ करिब 1100 दर्ता गरेका बालबालिका र उहाँहरूको अभिभावकलाई यो बेर्ना वितरण गरेका छौँ। अहिले पर्यावरणलाई पनि केही हदसम्म यसले केही टेवा पुग्छ भन्ने नै हो। हामीले बालबालिकाहरूलाई चाहिँ उहाँहरूले सानै उमेरदेखि नै बोट बिरूवाहरूको कसरी रेखदेख गर्ने, कसरी संरक्षण गर्ने र बोट बिरूवाहरू अथवा फलफूलले उहाँहरूको जीवनमा, उहाँहरूको स्वास्थ्यमा कसरी त्यसले सहयोग पुग्नेछ अथवा त्यस्तो खालको बोट बिरूवाहरूलाई चाहिँ उहाँहरूले आफैले हुर्काउनलाई अथवा उहाँहरूको वातावरणप्रति अथवा फलफूलको बिरूवाप्रति चाहिँ त्यो रुचिको जागृत गर्नुका साथसाथै यसले पर्यावरणको चाहिँ एउटा स्वच्छतासँग सम्बन्धित पनि अहिले पछिल्लो पटकको चाहिँ जलवायु परिवर्तन अथवा क्लाइमेट चेन्जका कतिपय असरहरू, गर्मीको कुराहरू, त्यसै गरी अहिले स्वच्छ हावापानीको अभावको कुराहरूले गर्दा यो वन अथवा वातावरण अथवा स्वास्थ्यलाई टेवा पुग्ने हिसाबले चाहिँ हामीले विश्व वातावरण दिवसको अवसरमा अहिले दर्ता गरिएका बालबालिका र उहाँहरूको परिवारलाई फलफूलको बेर्नाहरू वितरण गरिरहेका छौँ।
7: जलवायु परिवर्तनका विभिन्न खाले असरहरू देखिरहेको अवस्थामा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न बाल्यकालदेखि नै बालबालिकालाई प्रकृति चिनाउने र प्रकृति संरक्षणमा सक्रिय गराउनका लागि र बालबालिका जस्तै बिरूवा पनि हुर्काउन सकिने भएकाले बिरूवा वितरण गरिएको दिगो विकास समाज भजनीका सामाजिक परिचालक खुशीराम चौधरी बताउनुहुन्छ।
18: हाम्रो टिकापुर नगरपालिका वार्ड नम्बर 6, 7, 8 र 9 स्पोन्सरसिप अन्तर्गत बोल भिजनमा दर्ता गरिएका बाल बालिकाहरूलाई हामीले यो फलफूलको बोटहरू सपोर्ट गरिरहेका छौँ, जसको मुख्य उद्देश्य नै बाल बालिकाहरूको पोषणमा सुधार ल्याउनुको साथसाथै यो हाम्रो वातावरण हरियालीमय बन्ने र यो जलवायुको अत्यधिक परिवर्तनले गर्दा अत्यधिक गर्मी हुने, अत्यधिक वर्षा भई बाढी निम्त्याउने, जसले गर्दा विभिन्न किसिमको सजीवहरूमा नकारात्मक प्रभाव परेको अवस्था छ। त्यसैले बाल बालिकाहरूको उनीहरूको बाल्यकालदेखि नै प्रकृतिले माया गर्ने र प्रकृतिलाई संरक्षण गर्ने, त्यो प्रकृति सँगसँगै ओन आरसी ओन प्लान भन्ने जुन अभियान हामी चलाइरहेका छौँ, यसमा त्यो बाल बालिकाहरू जस्तै बाल बालिकाको चाहिँ वृद्धि हुँदै जान्छ, त्यस्तै बोटको पनि वृद्धि हुँदै जान्छ। पछि त्यो बोट त्यस बाल बालिकाको निम्ति केही न केही आयोजनको पाटो होस्, न्युट्रिसनको पाटो होस् र यो वातावरणीय पाटो होस्, त्यसमा एकदमै सकारात्मक टेवा पुर्याउँछ भन्ने उद्देश्यले यो हाम्रो विश्व वातावरण दिवसको अवसरमा यो कार्यक्रम हाम्रो विशेष गरेर ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा हाम्रो दिगो विकास समाज भजनीको आयोजनामा यो कार्यक्रम चाहिँ सञ्चालन गरिरहेका छौँ।
7: टिकापुर नगरपालिका वडा नम्बर 7 कार्यवाहक अध्यक्ष राजकुमार चौधरी बाल बालिकालाई फलफूलका बिरूवा वितरण गर्दा धेरै फाइदा हुने बताउनुहुन्छ।
19: दिगो विकास समाजले यो ओल्ड भिजनसँग समन्वय गरी जुन अहिले बिरूवा वितरण गरिरहेको छ एकदम नै राम्रो छ, किनभनेपछि यो एउटा पोषणसँग पनि जोडिएको कुरा हो यो बाल बालिका यो बाल मैत्री, किनभनेपछि यसमा हाम्रो त्यहाँबाट एउटा फाइदा फल पनि फाइदा हो र एउटा कुरा चाहिँ हाम्रो यो जलवायु परिवर्तन र जलवायुलाई अनुकूलनमा ल्याउनको लागि पनि यो अहिले बिरूवा वितरण गरेको छ एकदम नै सराहनीय कुरो छ। बिरूवा वितरण गरेको छ विशेष त म आफ्नो व्यक्तिगत तर्फ र हाम्रो यो वार्ड नम्बर 7 तर्फबाट विशेष विशेष ओल्ड भिजन इन्टरनेशनल र दिगो विकास समाजलाई म विशेष धन्यवाद दिन चाहन्छु।
7: बिरूवा पाएका बाल बिरूवाहरू आफ्ना नाममा मिलेका बिरूवा आफैले रोप्ने संरक्षण गर्ने र फलेपछि खान पाइने बताउँछन्। बालिका अञ्जली चौधरीको घरमा यसअघि लिच्छीको बोट थिएन। पाएको बोट आफै रोप्ने, बोट बिरूवाले हरियाली हुने र खानाका लागि पनि राम्रो हुने कुरा बुझेको अञ्जलीले बताउनुभयो।
20: मेरो घरमा लिचीको बोट छैन, मैले लिचीको बोट पाएँ। बोट रोपेपछि घर वरिपरि हरियाली हुन्छ, फाइदा गर्छ, फलेपछि खान पनि मिल्छ। मैले बिरू पनि ल्याएर रोप्छु।
7: अभिभावक विपना चौधरी बच्चाको नाममा मिलेको लिचीको बिरूवा बाँझो जमिनमा लगाउने, राम्रो स्याहार गर्ने, बिरूवाले वातावरण र स्वास्थ्य लागि राम्रो हुने बताउनुहुन्छ।
21: मेरो बच्चाको नाममा लिचीको बिरुवा पाएँ, घर लगेर लगाउने स्याहार गर्छु, फलेपछि खान्छु, राम्रो शरीरको फाइदा हुन्छ, बाँझो जमिनको सदुपयोग हुन्छ, रोग बिरुवा वातावरणलाई राम्रो गर्छ, फलेपछि स्वास्थ्यलाई राम्रो गर्छ, आफ्नै बारीमा फलेको राम्रो हुन्छ।
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: फुका पिए रही था, कभी पेंसिल रही था, कभी झोले फटा का आजी था, कहा कना हो कहा कना हो। बाबा के उस्ता बाटिन गतिलो ठाव से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जरा भर भर बराई थी रहा था।
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से नाम था,
0: कहाँ से लन बो तो कहा टीकापुर में रलक रट गई झोला उद्योग में से। वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनल बाटी, ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कई एक आनल झोला जस का टस बाटिन। ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई है।
1: लिया लिया मैं अब नहीं जाइबू रट गई झोला उद्योग में। रट गई झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरम्मत करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नंबर 98484-27359 र 98842-7359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मंदिर नजीक।
5: नल
6: का मोटर, ढक तराजू, घर में लाने कलर सब पाइन।
7: एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
5: भन्दै सबै कुरा पाउने रहेछ।
9: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला ट्रेडर्स।
10: विशेष ढक तराजू, डिजिटल तराजू तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला ट्रेडर्स।
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
12: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98164-02-04।
13: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनआवाजको। विश्व वातावरण दिवसको अवसरमा कैलालीमा एक बालिका एक बिरुवा अभियान गरिएको छ। टिकापुरका 1100 बाल बालिका र तिनका अभिभावकलाई फलफूलका बिरुवा वितरण गरिएको छ। आजको जनआवाजमा हामीले बिरुवा पाएपछि कस्तो लाग्यो भनी केहीलाई सोधेका छौं।
14: मेरो नाम प्रेम कुमारी चौधरी, गाउँ चाहिँ टिकापुर छ भवनपुर। लिचीको यो घरमा गरेर रोप्ने, बच्चाको पाएको भने हजुर हुर्काएर नै फलाउने, आफैले रोपे भने आफ्नो घरमा फल्यो भने नै बेच्न पनि सकिन्छ, खान पनि, बाहिर किन्नुभन्दा त आफै रोपेको राम्रो।
15: सुमन चौधरी, लगाउँछु घरमा, राम्ररी हुर्काउँछु, वातावरण संरक्षण गर्छ, खानालाई पनि हुन्छ।
16: बबिता कुमारी चौधरी, म 19 वर्षको भए, मैले लिचीको बिरुवा पाएँ, यसलाई लगाउने अनि मल हाल्ने अनि हुर्काउने, चुलो बनाउने अनि खाने, स्वास्थ्यलाई फाइदा गर्छ, वातावरणलाई फाइदा गर्छ।
17: सृजना चौधरी, मैले पनि लिचीको बिरुवा पाएँ, घरमा लगेर रोप्ने, मेरो नामको बिरुवा हो, म यसलाई स्याहार्छु, ठुलो बनाउँछु, वातावरण संरक्षणमा योगदान दिन्छु, फलेपछि खान पनि मिल्छ, म खुसी छु।
13: अब खेल समाचार। एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने भयो।

का अफगानिस्तान तथा जापान यसअघि नै छनौट भइसकेका छन्। यसै समाचारसँगै खोजखबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुरमा आजदेखि अन्तर्व्यवस्थापिका सम्मेलन हुँदै सम्मेलनमा सहभागी हुने संघ र प्रदेशका संसदका पदाधिकारी टीकापुरमा। पथरया र कर्णाली नदीको तटीय क्षेत्रका 32 सामुदायिक विपद व्यवस्थापन समितिमा बाढ़ीको कृत्रिम नमूना अभ्यास। 6300 बाल बालिकालाई फलफूलका बिरूवा वितरण। एसी परीक्षामा राम्रो नतिजा ल्याउने जनजागृति मावि टीकापुरका शिक्षकलाई सम्मान। टीकापुरमा नगर युवा परिषद एन 2083 सम्बन्धी छलफल। र एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने। अहिलेलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: कर्णाली नमूना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
2: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
2: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
3: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
4: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
3: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
5: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
3: नातिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
4: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
3: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
6: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
0: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल

0: रोटरी क्लब अफ काठमाण्डौ मिटाङका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmctikapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 23 गते शनिबार, तदनुसार जून 6 तारीक सन 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आज आफ्नो चाहना र आवश्यकताका बीच सन्तुलन मिलाउनु पर्ने अवस्था आउन सक्छ। कुनै पुरानो मेहनतको प्रतिफल देखिन थालेकोले मन सन्तुष्ट हुनेछ। वृष राशि हुनेहरूको लागि मनमा दृढता बढ्नेछ र आफ्नो निर्णयमा विश्वास पनि बलियो रहनेछ। अरूले तपाईँको विचारलाई महत्व दिन सक्छन्। मिथुन राशि हुनेहरूको लागि आज बाहिरी भन्दा भित्री संसारतर्फ मन बढ़ी केन्द्रित हुन सक्छ। केही कुरा समयमै नभने पनि ठीक हुनेछ। कर्कटराशि हुनेहरूको लागि कुनै आशा गरेको विषयमा सकारात्मक संकेत प्राप्त हुन सक्छ। साथीभाइ वा परिचितहरूसँगको संवाद प्रेरणादायी बन्नेछ। सिंह राशि हुनेहरूको लागि आज तपाईँको काम र व्यवहारमाथि अरूको ध्यान जान सक्छ। जिम्मेवारी पूरा गर्दा सम्मान प्राप्त हुने सम्भावना छ। कन्या राशि हुनेहरूको लागि परिचित दायरा भन्दा बाहिरका विषयमा रुचि बढ्न सक्छ। नयाँ कुरा सिक्ने अवसर प्राप्त हुन सक्छ। तुला राशि हुनेहरूको लागि कुनै विषयलाई सतह भन्दा गहिरो रूपमा बुझ्ने प्रयास हुनेछ। हतारमा निष्कर्ष निकाल्नु उपयुक्त हुने छैन। वृश्चिक राशि हुनेहरूको लागि अरूको साथ र सहयोगको महत्व आज विशेष रूपमा महसुस हुन सक्छ। मनमा रहेको कुरा साझा गर्दा सहजता आउनेछ। धनुराशि हुनेहरूको लागि दैनिक जीवनमा केही नयाँ व्यवस्था गर्नुपर्ने हुन सक्छ। समयको सही सदुपयोगले काम सजिलै बन्न सक्छ। मकर राशि हुनेहरूको लागि आज मनभित्र लुकेको प्रतिभा प्रकट गर्ने अवसर आउन सक्छ। सृजनात्मक सोचले नयाँ सम्भावना देखाउनेछ। कुम्भ राशि हुनेहरूको लागि घरको वातावरणलाई अझ सहज बनाउने सोच आउन सक्छ। आफन्तसँगको समय अर्थपूर्ण रहनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आज जिज्ञासाले तपाईंलाई नयाँ जानकारीतर्फ डुर्याउन सक्छ। बोलेका शब्दले अरूलाई प्रभावित पार्न सक्नेछन्। हामीले तपाईंलाई सुनायौ तपाईंको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईंलाई आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईंकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईं अनि तपाईंका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे साझा नेपाल, 8:10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपर हिट थारू गीतहरू, 4 बजे लोकदोहोरी गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृदुलय र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आज नै आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। प्राविधिक मित्र रत्न पुनमगरलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 #डायल गरी वा एन्सेल एपमा गइ लिनुहोस् एन्सेल नेपालकै लागि

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकता नगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: असार 6 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: आउने दिन असार 6 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-77-72।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मा प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
2: स्वास्थ्यका लागि पानी

0: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउला खेल कार्यक्रम हुने बारेको सूचना काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री काली कर्णाली सांस्कृतिक समाज टिकापुर।
1: ए बा आइगई क्या आज त पहिला नौकरी को पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 नि सम्पर्क हर्या।

0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उहिदिनै टेलिकम का अफिस ड्राइभर ब्लक गरी भएर आयौ
0: ओए बैंकमी
1: बैंकमी
0: हाँ
1: ता केही अद्दु पड्यो भ
0: त्यो त अद्दु पड्न्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगि बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पर्दा

0: को सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्ग, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।
2: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश। नमस्कार, सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृंखलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौ। आजको यस कार्यक्रममा हामी वातावरणमा सर्पको महत्व, बदलिँदै गरेको पर्यावरणले सर्प जातिमा परेको असर, नेपाल सरकार वन मन्त्रालयले सर्प सम्बन्धी गरेका कामका विवरणका साथै स्थानीय सरकारले सर्पदंशका कार्यक्रमहरू कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि चर्चा गर्नेछौ। मानव र सर्पबीच द्वन्द किन हुन्छ, त्यसको न्यूनीकरण कसरी गर्ने र यी दुई बीच सह अस्तित्व कसरी कायम गर्ने भन्ने बारेमा पनि कुराकानी गर्नेछौ। र यसका साथै सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित अन्य कुराकानीहरू पनि गर्नेछौ। आउनुहोस् कार्यक्रमको शुरूआत गरौं विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
3: मेरो नाम चाहिँ सबनम पाठक हो। म वन तथा भूसंरक्षण विभागमा चाहिँ वन अधिकृतको रूपमा काम गर्छु। मैले काम गरेको चाहिँ 30 वर्ष भन्दा नि माथि भइसक्यो।
4: मेरो नाम शशाङ पौडेल हो। म डब्ल्युएलएफ नेपालमा काम गर्छु। खास गरी मैले काम गर्ने भनेको चाहिँ वन्यजन्तु सम्बन्धी अध्ययन अनुसन्धान र मानव वन्यजन्तु द्वन्द्वको विषयहरूमा खास गरी काम गर्छु।
5: हजुर नमस्कार, मेरो नाम निर्मल रिजाल, म रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको निवर्तमान अध्यक्ष, अहिले म युनिभर्सिटीमा पढाउनुका साथसाथै म सोसल एक्टिभिटिजहरूमा पनि धेरै रहन्छु।
2: तपाईँहरूलाई स्वागत छ यस रेडियो कार्यक्रममा। कार्यक्रमको शुरूआत चाहिँ म शशाङजीलाई सोध्न चाहन्छु। डब्ल्युडब्ल्युएफ नेपालले सर्पको संरक्षणमा कस्तो भूमिका निर्वाह गर्न सक्छ, स्पेसियली रोटरीसँग कोलाबोरेसन कसरी गर्न सकिन्छ? तपाईँले यो नेपालको स्नेक बाइट प्रिभेन्सन थाहा नै छ, त्यसको बारेमा अलिकति त्यसलाई जोडेर भनिदिनुहोस् न।
4: डब्ल्युडब्ल्युएफ नेपालले चाहिँ लामो समयदेखि तराई भूगर्दी कार्यक्रम अन्तर्गत चाहिँ यो बागमती नदीदेखि पश्चिमदेखि कञ्चनपुरसम्म चाहिँ हामी संरक्षित क्षेत्रहरू तथा संरक्षित क्षेत्रभन्दा बाहिर पनि वन्यजन्तुको संरक्षण अध्ययन अनुसन्धान लगायत समुदायसँग मिलेर चाहिँ धेरै खालको कामहरू गरिरहेका छौँ होइन। यसमा चाहिँ हाम्रो खास गरी ठूला प्रजातिहरूलाई संरक्षण गर्ने खालको कार्यक्रम भए पनि अरू धेरै कार्यक्रमहरूले गर्दाखेरि चाहिँ साना प्रजाति अथवा अरू सरीसृपहरू जस्तो सर्पहरूको कुराहरू हामी आज गर्दैछौँ होइन, त्यसमा पनि पुगेको छ। वन्यजन्तुको वासस्थान व्यवस्थापनको कुराहरू भए र वन्यजन्तुलाई चाहिँ मान्छेले चाहिँ उत्साहमा अथवा द्वन्द्वको कारणले गर्दाखेरि मारिदिने हुन्छ नि, र त्यो खालको काम कम गर्नलाई र त्यो सँगसँगै खोला नाला नदी र सिमसारका क्षेत्रहरू चाहिँ सरसफाई गर्ने, त्यसले चाहिँ आफ्नो स्वस्थ रूपमा आफ्नो काम गरोस् भन्ने हिसाबमा चाहिँ हामीले धेरै काम गरिरहेका छौँ। त्यसमै अरू ठूलो प्रजातिहरूलाई काम भए तापनि त्यसले सानो प्रजातिहरू र अरू सरीसृपहरूलाई पनि धेरै नै सहयोग पुग्छ त्यो वातावरण राम्रो हुँदा। रोटरीबाट भइरहेको कार्यक्रम र हाम्रो कार्यक्रमलाई मिल्ने ठाउँसम्म चाहिँ जोडेर सँगै लिएर गयो भने, जस्तो जुन सर्पदंश कम गर्नको लागि अथवा सर्पबाट बच्नको लागि दिनुपर्ने जति पनि मेसेजका कुराहरू छन् त्यो चिज चाहिँ हामीले रेगुलरली अरूको लागि गरिरहेकोमा त्यसलाई पनि एउटा पार्टको रूपमा लिएर गयो भने चाहिँ त्यो त्यसमै इन्टिग्रेट हुन्छ। त्यहाँ चाहिँ सँगै मिलेर काम गर्न सकिने अवसरहरू चाहिँ प्रशस्त मात्रामा छन्।
5: सबनम म्याडमलाई मेरो प्रश्न, हाम्रो धार्मिक आस्था अनुसार पनि सर्पको चाहिँ महत्व छ भन्ने कुराहरू पनि पुराना कार्यक्रमहरूमा कुरा गर्यौं, तर प्राकृतिक रूपमा अथवा यो जुन इकोसिस्टम भन्छौ हामी त्यसमा सर्पको स्थान कहाँ छ, किन यो महत्वपूर्ण छ, एउटा। दोस्रो, अनि यहाँको मन्त्रालयले त्यस सम्बन्धी के कस्ता कामहरू गरेका छ तपाईँको अलिकति एक्सपिरियन्स सुनाइदिनुहुन्छ कि?
3: खास गरेर यो सर्पको लागि इकोसिस्टममा चाहिँ असाध्यै धेरै महत्व रहेको छ, किनभने यसले चाहिँ मुसा जस्तो प्रजातिलाई उसको आहारा हो, उसले खान्छ र आफू पनि अरूको आहारा बन्छ यो, होइन? त्यस कारणले यसले दोहोरो भूमिका खेलिरहेको छ, जसले गर्दाखेरि इकोसिस्टममा चाहिँ सर्प मास्यो भने मानव जीवनै मासिन्छ भन्ने कुरा पनि यथार्थ हो। यसमा इकोसिस्टमको कुराहरू धेरै छन् यहाँ गरिरहनु भन्दा पनि इकोसिस्टममा अहिले एकदमै ठूलो महत्व राख्दछ, जसले गर्दाखेरि मानव अस्तित्व नै यसमै अडिएको छ जस्तो हो, किनभने सर्प मासिने बित्तिकै मानव अस्तित्व मासिन्छ, त्यसैले यसको चाहिँ एकदमै धेरै महत्व छ। अब यति महत्व भएको सर्पलाई वन मन्त्रालयले चाहिँ कसरी यसलाई हेरेको छ भन्ने कुरा तपाईँको प्रश्नमा चाहिँ, अब अहिलेसम्म चाहिँ वन मन्त्रालयले यो सर्पको मात्रै छुट्टै कार्यक्रम भनेर राखेको छैन। जस्तो वन्यजन्तु सम्बन्धी तालिमहरू हुन्छ, त्यति बेला चाहिँ हामीले तालिममा चाहिँ यो सर्पको 5-6 जति कक्षा हामीले राख्छौँ। हामीले चाहिँ यो ग्रामीण समाजमा गएर चाहिँ गरेका छैनौँ, अहिले कर्मचारीलाई नै गर्दैछौँ फर्स्टमा, किनभने कर्मचारीले थाहा पाएपछि बल्ल त्यसको चाहिँ ग्रामीण भेगमा त्यसको कुराहरू चाहिँ जान्छ भन्ने उद्देश्यले नै हामीले पहिला कर्मचारीलाई यसको तालिम दिनुपर्छ भनेर हामीले त्यसमा लागेका हौ। तर हामीसँग सर्पको विशेषज्ञ चाहिँ छैन वन मन्त्रालयसँग, होइन? हामीले चाहिँ सर्पको विशेषज्ञ जसले पीएचडी गरिरहनु भएको छ सर्पमा, अथवा सर्पको कतिपय ग्रामीण भेगमा पनि उहाँले यो सर्प विषालु, यो सर्प चाहिँ विषालु होइन भनेर उहाँले चिन्नुहुन्छ, उहाँहरूलाई पनि हामीले प्रयोग गरेका छौँ, जुन कक्षाको लागि चाहिँ हामीले प्रयोग गरेका छौँ, जुन अब फिल्डमा लगेर देखाउनु परेको अवस्थामा यो सर्प कस्तो हो, यो कसरी चाहिँ यो एरियामा यस्तो यस्तो सर्प बढी देखिन्छ, यसलाई चाहिँ कसरी हामी त्यो सर्पबाट बच्ने, अथवा उसलाई चाहिँ थ्रेट फिल चाहिँ कसरी नहोस्, अथवा हामीले त्यसलाई कसरी बचाउनु पर्छ र हामी साथसाथै ऊबाट हामी कसरी बस्नुपर्छ भन्ने कक्षाहरू चाहिँ हामीले यो ट्रेनिङमा राख्छौँ। र अहिलेको परिप्रेक्ष्यमा चाहिँ हामीले महसुस के गरिरहेका छौँ भने सर्पलाई बचाउनु पर्छ, त्यसको लागि चाहिँ हामीले सबै प्रदेशहरूमा चाहिँ यसको कार्यक्रम राखेर तालिमहरू दिनु जरुरी छ भन्ने कुरा चाहिँ हाम्रो मानसपटलमा यतिखेर पसेको छ। तर कुरा के भन्दाखेरि हामीले अहिलेसम्म राखेका रेडबुकका कार्यक्रमहरूमा चाहिँ हामीले राख्न सकेका छैनौँ, यो कुरा चाहिँ दुर्भाग्य।
5: त्यो भनेको केन्द्रीय अथवा इभन प्रोभिन्सको हाम्रो लेभलमा पनि कुनै पनि रेडबुकमा परेको छ,
3: अहिलेसम्म चाहिँ सर्पको कार्यक्रम परेको छैन। जस्तो अब डिजास्टर आउने ठुल्ठूला कुराहरू चाहिँ पर्छ भने, किनभने एक त बजेट पनि दिन प्रतिदिन कम हुँदै गएको छ नेपाल सरकारको, अर्को कुरा हामीले चाहिँ ठुला जनावरलाई बचाउनको लागि अब बाघ हात्ती गैंडाबाट मान्छे कसरी बस्ने र उनीहरूलाई कसरी बचाउने भन्नेमा पनि हामीले पैसा खर्च गर्न सकेका छैनौँ भने सर्प चाहिँ हाम्रो छायामा परेकै छ भन्नुपर्छ।
6: यहाँहरू दुवैजनालाई अर्को प्रश्न, जस्तो तपाईँहरू अब अन्य कामको सिलसिलामा फिल्ड जानुहुन्छ, भ्रमणमा जानुहुन्छ, त्यहाँ तपाईँहरूले के देख्नुभयो, इन्ट्रेस्टिङ कुरा त्यस्तो के रोचक छ भनेर एउटा सुनाइदिनु, अनि स्पेसली सशाङ्कजीलाई चाहिँ यो चेन्जिङ इन्भाइरोमेन्टले सर्पको इकोसिस्टममा के असर गरेर छ त्यसलाई अलिकति हाइलाइट गरिदिनु।
4: म चाहिँ केही समय अगाडि चाहिँ नवलपरासी नवलपुर भनौँ न अहिले त्यो साइडमा जाँदाखेरि चाहिँ म हिँडिरहेको थिएँ, अनि त्यसपछि त्यहाँ जग्गाको कारोबार गर्ने, खरिद पनि गर्ने, बिक्री पनि गर्ने मान्छेहरू त्यहाँ हुनुहुन्थ्यो क्या, चोक पसलमा चिया खाने बस्ने कुरा गर्दाखेरि चाहिँ, अनि त्यहाँ जग्गा किन्न खोज्नु भएको रहेछ, उहाँसँग आएको मान्छेले चाहिँ नकिन्नुहोस् भन्नुभएको रहेछ, होइन? अनि सबै कुरा ठिक थियो, अनि मैले उहाँहरूसँग कुरा गर्दै जाँदा चाहिँ उहाँहरूको सबभन्दा ठुलो कन्सर्न के थियो भने यहाँ एकदमै धेरै सर्प लाग्छ, होइन? त्यही भएर यहाँ बस्नु हुँदैन भने मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो क्या, त्यो एउटा कुराले चाहिँ मान्छेको कत्रो डिसिजनसँग त्यसले गर्दो रहेछ कि। अनि पछि मैले त्यही गाउँको अगुवाहरूसँग पनि सोधेँ, यस्तो यस्तो कुरा सुनियो के हो भन्दाखेरि, अब हामी नारायणीको तटीय क्षेत्रमा छौँ, अनि माथिबाट बाढीमा खोला बगेर आउँछ, अनि खोला बगेर आइसकेपछि यहाँबाट फराकिलो हुन्छ, अनि ठ्याक्कै सर्प चाहिँ यहाँ आएर माथि उत्रिन्छ जमिनमा, त्यो कारणले गर्दाखेरि हाम्रो बेल्टमा सर्प बढी भएको हो भन्ने चाहिँ त्यहाँको पुरानो मान्छेहरूको चाहिँ त्यो रहेछ कि। अब त्यसलाई भनौँ न इकोलोजिकल्ली हामीले स्टडी अनुसार त्यो सर्पको मुभमेन्ट अनुसार हेर्ने त दोस्रो कुरो हो, तर भनौँ न एउटा ट्रेडिसनल नलेज भन्छौँ नि मान्छेको, त्यो चाहिँ त्यहाँ त्यस्तो रहेछ। त्यो चाहिँ मलाई इन्ट्रेस्टिङ लागेको थियो भनेपछि त्यहाँको मान्छेलाई त्यो एउटा थोरै इकोलोजिकल किन यस्तो भयो हाम्रो एरिया भन्ने चाहिँ उहाँहरूलाई थाहा रहेछ क्या।
5: त्यसको इकोनोमिक कन्सिक्वेन्सेस पनि रहेछ,
4: इकोनोमिक कन्सिक्वेन्सेस पनि रहेछ, होइन? एउटा त्यो कुरा भयो। अनि अर्को चाहिँ अब यो हाम्रो जुन क्लाइमेट चेन्जको कुराले कसरी असर गर्छ सर्पको भन्दाखेरि चाहिँ अब डिरेक्टली गर्छ, किनभने यो हर्पेटो फौना अथवा यो जति पनि घस्रिने अथवा भन्दा गर्मीमा तातो याममा बढी सक्रिय हुने जनावरहरूलाई त एक हिसाबले त हामी क्लाइमेट चेन्जको एउटा इन्डिकेटरको रूपमा नै लिन्छौँ, होइन? उनीहरूको इकोलोजिकल क्यालेन्डर जुन छ त्यो अनुसार यदि उनीहरूको त्यो क्यालेन्डर फरक परिरहेको छ, त्यो चाहिँ हुनुपर्ने बेलाभन्दा सिफ्ट भइरहेको छ भनेपछि त्यो तापक्रममा चाहिँ त्यही केही वृद्धि अथवा घट्ने होइन उनीहरूको सक्रिय हुने समय लामो छोटो हुने त्यो खालको छ भने चाहिँ त्यसले गर्दाखेरि चाहिँ त्यहाँ केही असर परेको हुनसक्छ भन्ने एउटा मेजर सूचक हो क्या यो यी प्रजातिहरू. अब हाम्रो अहिले बदलिदो परिवेशमा त तापक्रम सँगसँगै हिउँ पनि पग्लिन्छ होइन, त्यो भएपछि पानीको हाम्रो हाइड्रोलोजिकल फ्लोहरू पनि चेन्ज हुन्छ होइन, त्यो फ्लो भइसकेपछि जनावरहरूको मुभमेन्टहरू पनि चेन्ज हुन्छ, जनावरको रिक्वायरमेन्ट पनि चेन्ज हुन्छ होइन, उसको प्रजननको समय अण्डाहरू चाहिँ राइट टाइममा फुट्ने नफुट्ने होइन, त्यसले गर्दाखेरि त्यसको सङ्ख्यामा घटबड हुने जस्ता विभिन्न अथवा कति प्रजातिहरूको चाहिँ भाले अण्डाबाट निस्किने कि पोथी अण्डाबाट निस्किने भन्ने कुरा पनि सर्टेन तापक्रमभन्दा माथि गयो भने अथवा सर्टेन तापक्रमको रेन्जमा बस्यो भने भाले निस्किने, त्योभन्दा कम अथवा त्योभन्दा कम भयो भने पोथी निस्किने भन्ने खालको. त्यही भएर यो जुन हामी सर्पको अथवा अरू उसको कुरा गरिरहेको छौँ यो त वास्तवमा भन्ने हो भने यो क्लाइमेट चेन्जको त एउटा इन्डिकेटर स्पिसिज नै मान्नुपर्छ.
5: र त्यसले अघि पनि भन्नुभयो तपाईँले जुन मानिस जनावर द्वन्द पनि निम्ताएको छ त्यसका केही उदाहरणहरू छन्, कुनै प्रत्यक्ष उदाहरण कहाँ त्यस्तो भएको कसरी भएको छ?
4: यस्तो हुन्छ, अब त्यसमा चाहिँ मान्छेले बुझेर त होइन, अब मान्छेको आफ्नो सुरक्षा नै होइन एउटा ऊ भइसक्यो अप्ठ्यारो भइसकेपछि त मानिसहरू आक्रामक हुनु त्यसप्रति होइन उनीहरूको रोष हुनु त स्वाभाविक नै भयो. तर हामी गाउँठाउँमा जाँदा पनि धेरै ठाउँमा चाहिँ जस्तो अब सर्पले टोकेपछि होइन अब त्यो सर्प मार्ने भन्दा पनि कुन चाहिँ सर्प हो भन्ने मान्छेले थाहा नपाएर र त्यसलाई भोलि गएर चिकित्सा कारण देखाउनु पर्ने भएको कारणले गर्दाखेरि मारिने कुराहरू भयो. त्यसपछि अब एउटा गाउँठाउँमा घटना घटिसकेपछि चाहिँ भोलि सर्प देख्ने बित्तिकै मान्छेको सोच नकारात्मक हुन जान्छ होइन, त्यो भएपछि तुरुन्तै त्यसलाई प्रतिकार गर्नको लागि भनेर मार्ने त्यो खालको जुन हामी हेर्नु इकोलोजीको भाषामा रिटालिएटरी किलिङ भन्छौँ होइन, त्यो खालको समस्या चाहिँ सर्पमा धेरै नै छ क्या.
5: म्याडमलाई प्रश्न गरे त्यहीसँग रिलेटेड, त्यो जुन रिटालिएटरी भनेको अब त्यहाँ आफूलाई बच्नलाई मार्ने त्यो चाहिँ अलिकति जनचेतनाको अभावले पनि भएको होला, त्यसमा के राय छ, जनचेतना कसरी हामीले गर्न सक्छौँ?
3: अब यसमा मैले एउटा सानो कुरा भन्न चाहेँ, जस्तो म एकचोटि एउटा फिल्ड भिजिट जाँदै थिएँ होइन, अब जाँदाखेरि चाहिँ एउटा सर्प देख्यो क्या, त्यहाँ सर्प देख्यो अनि सर्प देखेपछि एउटा सानो बाबु उसले के भन्यो भने मामु यो टोल मिलेर यो सर्पलाई मार्नुपर्छ, टोलले बोलाउँ हामीलाई त उगरला टोल सप मिलेर मार्नुपर्छ, उसको मानसपटलमा चाहिँ सर्प देख्ने बित्तिकै मार्नुपर्छ भन्ने खालको त्यो खालको सोचाइ चाहिँ त्यो बच्चामा छ भने त त्यो त सबै बच्चामा छ नि त त्यो भनेपछि हामीले सुरुवात चाहिँ कहाँबाट गर्नु पर्यो, घरबाट गर्नु पर्यो, यसलाई बचाउनु पर्छ. थ्रेट फिल त हुन्छ, हजुरले पनि मैले पनि अगाडिपट्टि संसाङले पनि अगाडिपट्टि सर्प देख्यो भने हामीलाई कुन जातको के थाहा डर लाग्छ, लागेपछि उसले मार्छ टोक्छ मरि नै हालिन्छ भन्नेमा गइन्छ क्या एकैचोटि. त्यो एकछिन अलि यसले टोक्दामा विषालु होइन होला त्यो सोचाइमा हामी जाँदैनौँ, किनभने फर्स्टमा त आफूले आफूलाई बचाउन खोज्छ नि जसले पनि होइन. मेरो विचारमा चाहिँ त्यो सर्पको विज्ञ हुँदाखेरि पनि देख्ने बित्तिकै राति देख्ने बित्तिकै उहाँहरूले त चिन्नुहुन्न नि एक्कासी, त्यसलाई निकै बेर हेरेर त्यो त कति पाटा हेरेर त्यसको मोटाइ हेरेर त्यसको टाउको मोटाइ हेरेर पुच्छरको तरिका हेरेर सबै विभिन्न तरिका छ, आँखा हेरेर होइन अनि उसको जिब्रोको त्यो हेरेर सबै थाहा हुन्छ नि. अनि बल्ल ले चाहिँ यो सर्प विषालु होइन डराउनु पर्दैन भन्नु होला उहाँले विशेषज्ञले पनि. एज ए ल्यामेनको हिसाबले त सबैजनाले त्यो सर्पले टोक्छ भनेर डराउनु र उसलाई मार्नु चाहिँ स्वाभाविक हो, मानव स्वभाव हो त्यो. मान्छेले त्यो जानेर यसलाई यो प्रकृतिमा यसको चाहिँ एकदम ठूलो महत्व छ यसलाई मार्छु अथवा इको सिस्टम बिगार्छु भनेर यो होइन, यो चाहिँ एकदमै चाहिँ आफैबाट भित्रै प्रतिरक्षाको लागि आएको कुराहरू होइन. यो गाह्रो कुरा पनि हो, सजिलो छैन हेर्नु, एकदम गाह्रो छ यो सर्प भन्ने बित्तिकै कसैलाई चाहिँ सर्पको एलर्जी नै हुन्छ, ऊ हाँदेखि भने यहीँ एलर्जी हुन्छ उसलाई स्वास्थ्यको डक्टर होला यो थाहा होला, धेरै कुराहरू छ. त्यस कारणले हामीले त्यो सर्प चाहिँ फलानु ग्रामीण भेगमा चाहिँ सर्प मारेर खान्छ अथवा सर्पलाई कहाँ देखे त्यो मार्छ त्यो होइन, सबै 3 करोड नेपालीको दिमागमा त्यही हो. एउटा लामो केही देख्यो अँध्यारोमा जाँदाखेरि त्यसमा टेकेर चुस्त काहीँ खुट्टामा गऱ्यो भने ला सर्पले नै टोक्यो मलाई त, अब एकदम दिमागमै उसको सर्पले टोक्यो उसलाई साइकोलोजी नै त्यो भयो. अनि उसलाई डक्टर कहाँ लाँदा नलाँदाखेरि पनि एकछिन हेरौँ न ऊ मान्दैन, त्यो मान्छेलाई चाहिँ के भन्छ अहिलेको त एकदम विषादी खाएको मान्छेहरू चाहिँ ऊ तिनीहरूलाई हार्ट फेल हार्ट एट्याक हुन सक्ने सम्भावना धेरै छ. यो सर्प भन्ने कुरा सानो कुरा हो तर एकदमै मान्छेले चाहिँ डर फिल गर्ने चाहिँ कुरा हो क्या यो.
5: र त्यो डरका कारण चाहिँ जुन अहिले मारुङले भन्नुभयो प्रतिरक्षामा चाहिँ उसले मार्नतिर लाग्छ होइन. ससाङजीलाई त्यही प्रश्न कि सर्प पनि त प्रतिरक्षाकै लागि त आउने होइन, ऊ पनि त एक किसिमले उसलाई मलाई चाहिँ मानवले मलाई चाहिँ अब केही बिगार गर्न लाग्यो भनेपछि मात्र ऊ आउने, नभए त ऊ खोजी खोजी म टोक्छु भनेर त आउने होइन नि.
4: होइन आउँदैन, हामीले यो जुन मानव वन्यजन्तु द्वन्द्वको नै कुरा गर्दाखेरि पनि हामी अक्सर द्वन्द्व भन्छौँ तर कहिले कहिले अब पछिल्लो अवस्थामा चाहिँ अब यो सहअस्तित्व अथवा होइन असमझदारी भन्ने खालका शब्दहरूलाई अलिकति बढी चाहिँ हामीले मूलधारमा ल्याउनु पर्ने जस्तो देखिन्छ क्या, किनभने विशेष कुरा चाहिँ के हो भने द्वन्द भन्ने बित्तिकै द्वन्दमा त दुइटै पक्षलाई म द्वन्दमा छु भन्ने थाहा हुन्छ क्या. तर मानव र वन्यजन्तुको केसमा त वन्यजन्तुलाई त यो द्वन्द हो अथवा यो झगडा हो भन्ने कुरा उसलाई त थाहा हुन्छ नि त. ऊ त आफ्नो बेसिक रिक्वायरमेन्ट होइन प्रजननको लागि खानाको लागि वितरणको लागि भन्ने कुरा नै हो. त्यही भएर कुनै पनि जनावरबाट मान्छेमा हुने खालका आक्रमणहरू भनेको चाहिँ उसले आफ्नो प्रतिरक्षाको लागि नै गर्ने हो कि होइन. जब उसलाई आफूलाई हामीले सर्पकै केसमा पनि कति फल्स बाइटहरू हुन्छ नि होइन त्यो त्यस्तो हरेक चोटिमा भेनम त रिलिज हुँदैन
5: हुँदैन
4: होइन. भनेको त्यो उसले सकेसम्म आफ्नो प्रतिरक्षा जसरी गर्न सकिने त्यो गर्ने हो. अब अन्तिम विकल्पमा केही नभइसकेपछि त अनि उसले आफ्नो प्रतिरक्षाको लागि आफूसँग भएको हतियार उसले पनि प्रयोग गर्छ. तर हामी र अरू जनावरहरूमा एउटा फरक भनेको त हामी त अलिकति निर्णय लिनुभन्दा अगाडि एकैछिन सोच्न सक्छौँ नि त. म यो गर्छु र त्यो गरिहाल्नु बिचको जुन एउटा ग्याप हुन्छ त्यो ग्यापमा हामीले सोचेर होइन यस्तो हो भनेर चाहिँ अलिकति सोच्यौँ भने यो समस्या त कम गर्न सकिन्छ जस्तो लाग्छ मलाई. अनि अलिकति जुन व्यवहार परिवर्तनको कुरालाई चाहिँ हामीले एउटा ब्ल्याङ्केट वेमा नहेरेर बरु अलिक स्पेसिफिक रूपमा जस्तो मेसेज बनाउँदाखेरि पनि व्यक्तिले के गर्ने, घरले के गर्ने, समुदायले के गर्ने होइन, तीनटा लेभलमा हामीले सोच्यौँ भने र त्यही हिसाबको चाहिँ हामीले मेसेज पनि बनायौँ भने सायद त्यसको अलिकति पेनिट्रेसन पनि राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई.
2: अहिले हामी सुन्दैछौ सर्पदंश सम्बन्धी अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश. आज हामीसँग कुराकानीमा हुनुहुन्छ WWF नेपालका शशांक पौडेल तथा वन मन्त्रालयका वन अधिकृत सबनम पाठकज्यू. शशांकजी, यो सर्प संरक्षणमा व्यक्ति, घर परिवार तथा समुदायलाई तपाईँको के सन्देश छ?
4: व्यक्तिले चाहिँ के बुझ्नु पर्यो भने सबै सर्प विषालु हुँदैनन्, सबै सर्प मारिहाल्नु जरुरी हुँदैन. सबभन्दा पहिला त्यो व्यक्तिले बुझ्यो भने अनि त्यो फर्स्ट एक्सन चाहिँ निस्किँदैन होइन. घर परिवारको मान्छेले पनि यो मेसेज चाहिँ एकले अर्कोलाई रिइन्फोर्स गर्नु पर्यो कि सबैले त्यो कुरा बुझ्नु पर्यो होइन. र समाजमा चाहिँ एउटा किसिमको सर्पदंशको लागि हाम्रो पूर्व तयारी के हो त, किनभने हेर्ने हो भने त हामी ठूलो डिजास्टरहरूको कुरा गर्छौँ तर खास हेर्ने हो भने त मानव वन्यजन्तु द्वन्द र सर्पदंश पनि पोइन्टको हिसाबमा गर्ने हो भने त्यही पनि पोइन्ट डिजास्टर हो नि त, क्युमुलेटिभ वेमा त यो ठुलो छ नि त. त्यही भएर यो डिजास्टरसँग अथवा यसलाई कसरी हामीले लड्ने हो त भन्ने चाहिँ समुदाय स्तरमा योजना बनाइयो. कसैलाई सर्पले टोक्यो भने के गर्ने त, कहाँ जाने त, तयारी हाम्रो के छ, त्यति बेलाको भोलिन्टियर भएर को जाने, को नहुँदा को जाने, कसलाई सम्पर्क गर्ने, गाडी कहाँ छ, एम्बुलेन्स कहाँ छ भन्ने खालका समुदायको लेभलमा केही पूर्व तयारी हुने हो भने चाहिँ जीवन जोगाउन पनि त्यति हुँदैन.
5: त्यसको मतलब चाहिँ अलिकति रणनैतिक भएर यसलाई चाहिँ सामना गर्न सकिन्छ, यसलाई चाहिँ एड्रेस गर्न सकिन्छ भन्ने कुरामा मैले म्याडमलाई सोधेँ. अहिले अब स्थानीय सरकारहरूले पनि यसलाई एउटा एजेन्डा बनाउनु पर्ने बेला भयो, गरिरहेका छन् छैनन्, के गर्नुपर्छ जस्तो लाग्छ? किन भन्दा सर उहाँले अहिले जुन भन्नुभयो नि सामुदायिक स्तरमा चाहिँ अर्गनाइज भएर केही रणनीतिको हिसाबले केही गर्ने भन्दाखेरि त्यो त सरकारले सहयोग गर्ने हो.
3: यसमा चाहिँ मेरो धारणा चाहिँ के छ भने जस्तो सरकार तीन तहको छ अहिले होइन, मुख्य यो सर्पको लागि एकदम उहाँले प्रयोग गर्नुपर्ने चाहिँ स्थानीय सरकार हो. स्थानीय सरकारले नै त्यसको चाहिँ कसरी सर्पबाट बस्ने अनि सर्पबाट टोकिहाल्यो भने इन्सिडेन्ट भइहाल्यो भने कहाँ लैजाने र टोलमा कहाँ कहाँ राख्ने, यो त त्यसको टाइम हुन्छ, फेरि समय हुन्छ, यति समयभित्र त त्यो मान्छेलाई इलाज गर्न सकेन भने उसको ज्यान जान्छ भन्ने कुराहरू पनि बिखालु भएको खण्डमा त्यो कुराहरू पनि बुझाउनु पर्यो. सबभन्दा पहिला चाहिँ ओडा ओडामा प्रत्येक ओडामा राख्नु जरुरी हुन्छ यसको चाहिँ एउटा टोली, फर्स्ट एड कसरी गर्ने र नजिकको हस्पिटल कहाँ छ, टोकिहाल्यो भने के गर्ने भन्ने त्यो एउटा समिति नै बनाउनु जरुरी हुन्छ. अनि त्यो समितिले चाहिँ सबै कुराहरू सरकारसँग, स्थानीय सरकारसँग यसको लागि यति पैसा परियर हामीलाई आवश्यकता पर्छ, त्यसको चाहिँ इस्टिमेट उहाँले गर्नुपर्छ. त्यो इस्टिमेट गरेर त्यो पैसा त्यहाँ राखेर हामीले पहिला त टोक्नै नदिनु पर्यो. टोक्नै नदिनको लागि ऊ पनि मर्न भएन, उसले डस्नु पनि भएन, दुइटै कुरा चाहिँ. त्यसको लागि चाहिँ सबभन्दा पहिला के भन्दाखेरि हामीले झासझुस घर अगाडि सफा गर्नुपर्छ. सफा गर्नलाई सबैको स्थिति, आर्थिक स्थिति कस्तो छ भन्ने कुरा त त्यहीँको गाविसको वडा अध्यक्षलाई थाहा हुन्छ, नगर प्रमुखलाई थाहा हुन्छ. अनि त्यो आफ्नो आर्थिक स्थिति अनुसार तपाईँहरूलाई यो गर्नको लागि यतिसम्म हामीले गर्न सक्छौँ भनेर उहाँहरूले त्यो कार्यक्रम पनि राख्ने गर्छ सरसफाईको. किनभने उहाँहरूले त्यो सरसफाई गरेर बस्ने समय हुँदैन. जम्मा घरमा कसैको छ सातजना केटाकेटी छन्, दुईजना आमा बुवा हुनुहुन्छ, कसैको आमा मात्र, कसैको त्यस्तो अवस्था पनि छ. त्यो अवस्थामा उहाँहरूले बिहान 4 बजेदेखि उठेर बेलुका 11 बजे काम गरेर आएर ती छोराछोरीलाई पकाएर खुवाउने आमा पनि हुनुहुन्छ. त्यो लेभलकोलाई पनि हामीले छुट्याउनुपर्छ, लेभल छुट्याउनुपर्छ. त्यसपछि घरको सरसफाई अहिलेसम्म पनि ग्रामीण भागमा दाउराले पकाउने कति घर साथीहरू हुनुहुन्छ, उहाँहरूलाई दाउरा कहाँ निर राख्ने, त्यो कुनामा कसरी बस्छ, अनि फेरि घर त त्यो कोठा कोठा पक्की घर हुँदैन धेरैको, अनि त्यो नभएको ठाउँमा पनि यहाँनिर पुवालहरू कसरी बन्द गर्ने, पक्की घरमै पनि राति एक रुपियाँ सर्वहरू पनि छन्, त्यसमा चाहिँ कस्ता कस्ता प्राथमिक कुराहरूलाई हामीले चाहिँ समेट्नु पर्छ भनेर त्यो खालको कुराहरू सबै उहाँहरूलाई जानकारी दिनुपर्छ, र विशेष गरेर अझ उहाँहरूको छोराछोरीलाई जानकारी दिनुपर्छ। आमा बुवाले त काम गरेर आएर थकाइ लाएर उहाँहरू केही नगरिकन बच्चाहरूलाई खुवाएर सुत्नु थाल्नुभयो भने बच्चाहरूले होइन आमा बुवालाई यसो यसो गर्नुपर्छ, यहाँ यसो गर्नु, उहाँहरूलाई आफै प्रिकसन लिन थाल्नुहुन्छ बच्चाहरू। त्यति इनिसियल रूपमा जान सक्यो भने मात्रै हुन्छ, एकदमै जरुरी छ स्थानीय सरकारको कार्यक्रममा यो पर्नु जरुरी छ। र टोकिसकेपछि कुन हस्पिटल त नजिक नजिक छैन र प्राथमिक उपचार कहाँनिर राख्ने त्यो चाहिँ एकदम जरुरी छ।
5: स्थानीय सरकारको ध्यानमा पुर्याउनलाई यो के गर्दा हुन्छ होला,
3: त्यो चाहिँ हामी ओडा अध्यक्ष ज्यूहरूसँग राम्रो छलफल गर्नुपर्छ, र स्थानीय अगुवाहरू हुन्छन् त्यहाँ ग्रामीण ब्याङ्कमा उहाँहरूलाई पनि त्यसमा समावेश गराउनुपर्छ। सुरुमा चाहिँ एकदम गाह्रो छ, ओडा ओडामा हामीले कार्यक्रम गरेर मात्रै जानु जरुरी हुन्छ, नत्र भने यो सक्सेस हुन एकदम गाह्रो छ। हामीले आज गर्यौं अनि फेरि यो जाडो महिनामा कम हुन्छ सर्वले टोक्नलाई, त्यो कुरो हराउँछ, अनि फेरि गर्मीमा आउने बित्तिकै त्यो सुरु हुन्छ, त्यो उहाँहरूले बिर्सिसक्नु भएको हुन्छ त्यतिखेर, अनि त्यसले गर्दाखेरि पनि बालुवामा पानी जस्तो नहोस् हामीले गरेका कार्यक्रमहरू चाहिँ त्यो जुन लेभलमा हामीले राखेका छौँ त्यही लेभलबाट बरु माथि चढोस् तर तल नझरोस् हाम्रा कार्यक्रमहरू, त्यसरी जानु छ।
5: सो बजेटमा ल्याउन जरुरी छ, तपाईँले अहिले यसलाई फर्मलाइज गर्नलाई चाहिँ स्थानीय सरकारले बजेट पनि छुट्याउन चाहिँ
3: बजेट नै छुट्याउनु जरुरी छ, किनभने बरु धेरै नहोला सुरुवात गर्नु जरुरी छ, जसले गर्दाखेरि उहाँहरू अवेरनेसको कार्यक्रम जति अगाडि जान्छ जति चाहिँ हामीले उहाँहरूलाई चाहिँ यो सर्पबाट बच्नलाई सजिलो छ गाह्रो छैन, उनीहरूले आएर यत्तिकै टोक्ने होइन, जस्तो झ्यासम्यास छ हामी घाँस काट्न गयौँ उसलाई च्यापा समात्यो भने उसले थ्रेट फिल गर्यो नि त, उसले त मलाई मार्न आयो भन्यो अनि टोक्छ नि त, उसले त ऊ आफ्नो बाटो जान पाएन नि त। यस्ता यस्ता कुराहरू छ, जस्तो तरकारी नै अहिले कहीँ सागहरू पनि हामीले सागबारीमै पनि यो घटना देखेछौँ, काउलीबारीमा पनि घटना देखेछौँ, अलिकति चलाख भएर जानुपर्छ, त्यहाँ छ कि केही हेरेर जानु पर्यो, सरसफाई छ त्यसमा, हो हामीले गोडेका छौँ पानी हालेका छौँ त्यो देखिन्छ छर्लक्कै, तर पनि कुनै बेला मान्छे कुन दिमागले कुन सोचेर के सोचेर गइरहेको हुन्छ, मान्छेको दिमाग कता पुग्या हुन्छ, तर त्यो तरकारी बारीमा जाँदाखेरि तरकारी बारीमै कन्सन्ट्रेट भएर नगएको पनि हुनसक्छ कहिले काहीँ, यी कुराहरूले पनि राख्छ।
6: लास्टमा केही छ तपाईँहरूको?
3: मैले त अन्त्यमा के भने यो कार्यक्रम असाध्यै राम्रो लाग्यो मलाई, यो सुरुवात गर्नुभएको हजुरहरूलाई एकदमै धन्यवाद छ। यसमा अझ फेरि अर्को कुरो के जोड दिन खोजे भने यो मन्त्रालय अन्तर्गत परेर जस्तो अब मलाई चाहिँ फोन किन आउँछ भन्दाखेरि यो वन मन्त्रालयको यो जनावर हो भन्ने हिसाबले आउने हो, तर त्यो होइन, यो सबैको सबै मन्त्रालयको एभ्री वनको हो, सबै 3 करोड नेपालीको हो, यो हामी सबैको समस्या हो भनेर हामी गयौँ भने हुन्छ, यो मन्त्रालयको त्यो मन्त्रालयको भनेर छुट्याउँदाखेरि यो अलिकति अप्ठ्यारो हुन्छ। यो वन मन्त्रालयले मात्रै राख्नुपर्ने होइन, हाम्रो 25 मन्त्रालयले यो कार्यक्रम राखेर हामी तल ग्रामीण भेगसम्म गएर स्थानीय सरकारसम्म पुग्न सक्यौँ भने यो कार्यक्रम सफल हुन्छ र हामी सबैलाई फाइदा हुन्छ, र अनि इको सिस्टममा चाहिँ बिचमा बिग्रिँदैन, इको सिस्टम नबिग्रिला, राम्रोसँग चल्ला।
5: हस् अनि यो इम्पोर्टेन्ट इनिसिएटिभ हो, यसमा डब्लुएलएफ नेपाल चाहिँ नेपाल सरकारको नेतृत्वमा रोटरीसँग मिलेर हामी फिल्डमा हामीले गर्ने कार्यक्रमहरूमा अहिले गरिरहेकोमा नभए पनि भोलि भविष्यमा हामीले गर्ने कार्यक्रमहरूमा कहाँनिर चाहिँ यसलाई मिलाएर अगाडि लिएर जान सकिन्छ, हामीले गर्ने कार्यक्रमहरूमा बढीभन्दा बढी चाहिँ यसलाई जनसमुदायमा चाहिँ सचेतना पुर्याउन सकेर बढीभन्दा बढी चाहिँ यसबाट हुने मृत्युहरू कम गर्नको लागि चाहिँ हामीसँगै काम गर्ने भन्ने हाम्रो प्रतिबद्धता रहिरहन्छ होइन, राम्रो कामको सुरुवात छ, त्यसको लागि रोटरी लगायत सबै हुनुहुनेहरूलाई चाहिँ शुभकामना छ।
6: डाक्टर निर्मल रिजाल, सर्वप्रथम अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले के कस्ता जनचेतनामूलक अभियानहरूमा काम गरिरहनु भएको छ बताइदिनुहोस् न।
7: रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले सन् 2019 काठमाडौँमा एउटा वृहत अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो सर्पदंशको बारेमा, जहाँ विभिन्न मुलुकका विज्ञ वरिष्ठ जनस्वास्थ्य अधिकृतहरू अस्ट्रेलियादेखि, युकेदेखि, हाम्रो इन्डिया, बंगलादेश, नेपाल सबै मुलुकका विज्ञहरूलाई जमा पारेर एउटा सम्मेलन गरेको थियो। त्यो सम्मेलनको निचोड चाहिँ अन्तमा के आएको थियो भन्दा, जनचेतनाको अभावका कारणले धेरै मानिसहरू सर्पदंशको जोखिममा पर्छन्, त्यस्तो जनचेतना हुँदो हो त उनीहरू त्यो सर्पदंशबाट बच्न सक्थे, र सर्पदंश नहुने हो भने त मृत्यु पनि हुने सम्भावना कम हुँदै जान्छ। सो त्यस्तो किसिमको सन्देश सहित यो अन्तर्राष्ट्रिय सम्मेलन सिद्धियो, जसका आधारमा रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले चाहिँ एउटा परियोजना निर्माण गर्यो, र त्यो परियोजनाको चाहिँ अहिले 4 वर्ष एउटा अभियानको रूपमा अहिले चाहिँ त्यसमा काम भइराखेको छ र त्यसमध्ये चाहिँ विभिन्न जनहितमा जारी रेडियो सन्देशहरू 11 छन्, जसमध्ये 5 चाहिँ रोकथामलाई टार्गेट गरेर गरिएको छ, त्यस्तै गरी 5 चाहिँ उपचार, ती मध्ये एउटा चाहिँ सर्पहरू चाहिँ पर्यावरणका अभिन्न अङ्ग हुन् भन्ने सहितको छ भने 11 एउटा सन्देश चाहिँ सर्पले टोकिहाले के गर्ने त भन्ने एउटा एकदमै महत्वपूर्ण त्यसमा लिनुपर्ने कदमहरू के हुन् त भने एउटा चाहिँ जनहितमा जारी सन्देशले चाहिँ त्यो कुरा चाहिँ बुझाउन कोसिस गर्छ। यसै गरी रेडियो कार्यक्रमहरू छन्, छोटो सन्देश र रेडियो कार्यक्रमहरू मुलुकभरि 41 एफएम रेडियोबाट चाहिँ प्रसारित हुने गर्दछन्। त्यसै गरी हामीले सामाजिक सञ्जालबाट पनि यी सबै सन्देशहरूलाई चाहिँ सामाजिक सञ्जाल जस्तो फेसबुकबाट, युट्युबबाट, इन्स्टाग्रामबाट पनि हामीले यी सन्देशहरू धेरै ठाउँमा पुर्याउन सक्यौँ भने विशेष गरी युवाहरू जो चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन् उनीहरू जागृत हुन सक्छन् भन्ने चाहिँ धारणा हो। यस पछाडि पोस्टरहरू छ र पोस्टर पनि दुईतिर प्रिन्टेड छ, एकतिर चाहिँ हामीले रोकथामका सन्देशहरू दिएका छौँ भने अर्कोतिर चाहिँ उपचारको सन्देशहरू चाहिँ त्यसमा राखेका छौँ र यी सबै चाहिँ 5 भाषामा नेपालीमा छँदैछ, यस बाहेक मैथली, भोजपुरी, अवधि र पश्चिमी थारू भाषामा चाहिँ छ। अब म लास्टमा फेरि एकपल्ट सम्झाउन चाहन्छु, हाम्रो वेबसाइट www.snakebitenepal.org, यो वेबसाइटमा यी अघि मैले भनेका सबै सामग्रीहरू पनि भेट्न सकिन्छ। यसबाहेक सर्पदंश भएर उपचार गर्नुपर्ने एन्टिभेनम सेन्टर्सहरूको फोन नम्बर, त्यो कहाँ हो, त्यो कुन ठाउँमा छ, त्यहाँको सम्पर्क व्यक्ति को हो, यी सबै कुराहरू त्यसमा चाहिँ विस्तृत रूपमा दिएको छ। त्यो वेबसाइटमा अझ अरू धेरै कुराहरू छन्, अनुसन्धानहरू भएका त्यसको बारेमा छ, पत्र पत्रिकामा आएका आर्टिकलहरू, स्वास्थ्य मन्त्रालयले अथवा विश्व स्वास्थ्य संगठनले निकालेका प्रकाशनहरू, सर्पदंश सम्बन्धी यी सबै कुराहरू चाहिँ भेट्न सकिन्छ। विद्यार्थी अथवा शोधकर्ता जसले अनुसन्धानहरू गर्नुहुन्छ उहाँहरूको लागि पनि यो वेबसाइट चाहिँ असाध्यै महत्वपूर्ण रहने गर्छ। यो परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलको चाहिँ रोटरी फाउन्डेसन भन्ने छ, त्यहाँको एउटा ग्लोबल ग्रान्टले सम्भव भएको हो र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ।
2: अहिले हामीले सुन्यौं सर्पदंश अभियानमा रोटरीले गरेका क्रियाकलापहरूको विस्तृत जानकारी। आजको यस रेडियो कार्यक्रम जीवन सन्देशमा आफ्नो अमूल्य समय दिई यस छलफलमा सहभागी भइदिनु भएकोमा हाम्रा विज्ञहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद। अब सुनौ यो जानकारीमूलक रेडियो सन्देश।
8: ए रजनी, त्यो पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
9: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
8: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
9: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ, बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
8: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
9: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डसला ठाडे बस्नुहोस् है।
8: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। सर्प त आफै फर्किएर बारीतिरै गयो।
9: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
10: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन, तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: आजको यस रेडियो कार्यक्रममा सर्पसँगको सह अस्तित्वमा रहन व्यक्ति, घर परिवार र समुदायको भूमिका महत्वपूर्ण हुने कुराको जानकारीका साथै नेपाल सरकारको वन मन्त्रालयले स्थानीय सरकारसँग मिली सर्प संरक्षण गर्न के कस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ भन्ने कुराकानी पनि सुन्यौं। यसका साथै सर्पहरू पर्यावरणका अभिन्न अङ्ग हुन्, यिनीहरूले पनि बाँच्न पाउनुपर्छ, यिनीहरूको पर्यावरणमा महत्वपूर्ण भूमिका रहने हुनाले सर्पहरूको संरक्षण गर्नुपर्छ भन्ने जानकारी दिँदै आगामी साता अरू विषय प्रसंग लिएर आउने वाचा गर्दै आजको यस प्रस्तुतिबाट सहकर्मी साथीहरूसँगै म अचला पनि बिदा हुन्छु। नमस्ते।
12: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
13: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
14: मजा सल्लाह डेली मार छोटकी छै
15: दाई हमन्ना स्कुलिक म्याडम सरुङ र साप्नुक सिद्ना ठाउँ छ न्याङ पर्लसे ओ काम गर पर्लसे जहिया फेठा फोसिया रिपथा गएको सिकेल बाटका आम छेटवा दिभा झपा अथवा ध्यानघा चलक ठाउँमा न्याङ पर्लसे लम्मा लठी देख ठ्याक ठ्याक बजेटी न्याङ पर्था गएको कलबाट
16: साप बर्खा छाकक समयमा सुक्खा ठाउँमा बैठ मन परैठ यी मौसममा आफन बस्यारामा पानी पैसना पिला कोर्से सुक्खा ठाउँका खोजीमा उपरा बाहिर निस्कठ
17: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रममा फेर साप मानव बस्ती लग्घ आइसक्छ।
14: विश्वास लग्ना ओ सही जानकारी पाइक लाग ओ लग्घ उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिह सक्छिथा।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: संगे मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
6: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
5: पढाइ हुने विषयहरू
7: अनिवार्य नेपाली,
5: अनिवार्य अङ्ग्रेजी,
7: सामाजिक गणित,
5: ऐच्छिक लेखाशास्त्र,
7: ऐच्छिक वित्तशास्त्र,
5: ऐच्छिक अर्थशास्त्र,
7: कम्प्युटर विज्ञान,
5: भर्ना सम्बन्धी कार्यक्रमहरू,
7: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
5: भर्ना सुरु जेठ 3 गतेदेखि,
7: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
5: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: लुबाट कसरी बच्ने?
8: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
8: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
8: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
8: नरम, मुलायम, सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
8: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: असार 6 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खोक्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: आउने दिन असार 6 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72।
6: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
7: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9858989213, इमेल ocmctikapur@gmail.com।
4: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जब सम हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग करी।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिज को फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: आमा राति छ कता जान लाग्नु भयो नि
5: पिसाब लाग्यो चर्पी जान लाग्यो नि
4: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
5: किन नि सानो लट्ठी र टर्च लाइट
4: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले
4: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा

0: सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्त रोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
1: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क गरे।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थोस्कोपी।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
4: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
5: सतर्क रहौ, ठगीबाट बचौ।
4: सिद्धार्थ बैंक पठाइ, जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
7: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
8: माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
11: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
12: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
13: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
11: डेलिभरीका लागि
13: ड्रिंकिङ वाटर एक्वा शीतल,
11: टिकापुर, कैलाली।
14: सम्पर्क मोबाइल नम्बर 98017106772।
15: स्वास्थ्यका लागि पानी

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जेठ 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
3: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै बुढो हर्यो, हो त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
6: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
7: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि राम्रो आल्मुनियमको झ्याल ढोका बनाउनुहोस् न।
6: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मुनियमको झ्याल ढोका?
7: कहाँ हुनु भाइ, टीकापुरमा जमरा पारी छ नि मिलन आल्मुनियम ग्लास हाउस, त्यही जानु होला नि।
6: अब त म ढुक्क।
8: मिलन आल्मुनियम एन्ड ग्लास हाउस जमरा पारी टीकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
7: मोबाइल नम्बर 98-48-51-43-26, जमरा पारी टीकापुर कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मि त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, कमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: आफैबाटै सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-2170 सम्पर्क हर्या।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू
6: अनिवार्य नेपाली,
4: अनिवार्य अङ्ग्रेजी,
6: सामाजिक गणित,
4: ऐच्छिक लेखा शास्त्र,
6: ऐच्छिक वित्त शास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
6: कम्प्युटर विज्ञान,
4: भर्ना सम्बन्धी कार्यक्रमहरू,
6: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना सुरु जेठ 3 गतेदेखि,
6: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 0915607638, 0915614446, 9848431 र 9848436377।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
7: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
11: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602704।

0: बाबू ए बाबू काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल तू
0: वह मारे तो तुहिन वहाँ पठाई तो यहाँ है ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: लू बाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ
5: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
4: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शरबतको सेवन गर्नुपर्छ
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
4: नरम मुलायम सुतीको कपडा लगाउने
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
4: र बालबालिका वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: 80% रोगहरू पानीकै कारणले लाग्छन्
7: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली
0: सम्पर्क मोबाइल नम्बर 9870106772 स्वास्थ्यका लागि पानी
9: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
10: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
9: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
10: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
11: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
9: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
12: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
10: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: ससानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर कैलाली।
9: रजनी वहाँ 62 नम्बर लक्ष्य बा देखाओ तो घर से लिखाओ तो
10: मुर्गी दाना देना ब्याला मैं काकर लक्ष्य खा देती अपना
9: एक तो तपा बाका मुर्गी न खा रखे लक्ष्य से डुड़ेले से बक्सा की आनो हाली छत्ता
10: तापन घिसका सलाई नहीं हुई थी नहीं तो अमन दस आकर बेन घर भीतर आई लागी कल से भगे दी
9: पारक भीतर पेट का मुर्गी मुआदी वी कहीं का भगाई खोज लखो का
10: आरम कीरा फटिंगा मुँह साफ सीर निचा करके फलाम को जारी लगा बात तप्पा मुर्गी खेती पुगाइनु थिए कि बिहान अपराह दाठी डुलो र बिना
9: हो बिना त कहाँ करना हो तप्पा देख्छ कि डर लाग लग्न रहेछ देव तप्पा त अपना घुमका बारी ओतल गिन्छ
10: हाम्रो खेल सापन से डरै नानी हो नि मुख्र थिए अमन से डरै छ यदि क्यों जान अनजानमा चलैला थियो प्रतिरक्षा करत लाग वा आपन बचाउ करत लाग साप दसना कथ
11: सापन से दूर रही सापन रिस नि लगाई वा नि जिस्के साप मनै देख डरै छ निचलाख दूर रहे साप नि डस्ट तर हुक्र खैना खुवाज बाहिर निस्किँदैन अब घाँस काटा बेल छाला बेल ड्याङ्ग बेल छुबेसे मनै मही मारकलाकबाट कना सबस्क प्रतिरक्षा कना क्रम साप दस लाख रह मनै सापन व्यक्ति कि मारकलाक रह ओसी कर बेल फेर साप दस लाख रह
12: सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर ओ लङ्घक सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाएको लाग आधिकारिक वेबपेज www.snakebitenepal.org मा हेर सेटिथा
13: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर।
0: कार्यक्रम लोक चौतारी
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz।

हजुर नमस्कार नमस्कार नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोकगीत संगीतलाई मन पराउने लोकपारथीमनहरूमा त्यसै गरी रेडियो प्रेमी श्रोताहरूमा हरेक हप्ताको शनिबार चाहिँ आज पनि हामी तपाईँसँग रमाइला कुराकानी गर्न तपाईँसँग नै तपाईँका ती सुमधुर आवाजमा सुरिला लोकफाका सुन्न र यताबाट सुनाउन उपस्थित भइसकेका छौं। प्राविधिकमा हुनुहुन्छ आकाशजी, त्यसै गरी आनियरमा छु म भाग्य कोर। तपाईँसँग हरेक हप्ताको शनिबार तपाईँसँग यस्तै यस्तै रमाइला कुराकानी लिएर मिठा लोक गीत संगीत लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौ। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। लोकगीत संगीत गाउने, लोकगीत संगीतलाई स्थान दिने कार्यक्रम पनि हो। लोकगीत गाउने, रमाउने र सुनाउने कार्यक्रम हो लोक चौतारी। पक्कै पनि तपाईँ सहभागिता जनाउन सक्नुहुन्छ 091-561-255 लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। तपाईँको गाउँ बस्तीको हाल खबर के छ, कस्तो छ? हिजो अस्ति पानी पनि परिरहेको थियो, होइन? के छ, कस्तो छ? तपाईँको गाउँ बस्तीमा कस्तो असर गर्यो? के काम गर्दै हुनुहुन्छ? आज शनिबार विदा पनि छ, धेरैजना विद्यार्थी साथीहरू छुट्टीमा पनि हुनुहुन्छ होला, आफ्नो काममा व्यवसाय बिजनेसतिर घरतिर वनतिर धेरैजना व्यस्त पनि हुनुहुन्छ होला। यतिखेर भने कोही भने उकाली गर्दै हुनुहुन्छ होला गाउँघरतिर, कोही भने उराली झर्दै हुनुहुन्छ होला, कोही भने खाना खाँदै हुनुहुन्छ होला, कोही भने वनतिर जाँदै हुनुहुन्छ होला, कोही भने यतिखेर वनबाट घरतिर पनि आउँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्। हामीलाई सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सुनेर साथ दिनुहोस्, फोन गरेर साथ दिनुहोस्, कार्यक्रम कस्तो लाग्छ सुझाव सल्लाह दिनुहोस्, मिठो गीतको साथमा आउनुहोस् है। तपाईँसँग यी कुराकानी छँदैछन्। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। तपाईँ त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। पक्कै पनि यी कुरा छँदैछन्। तपाईँ आउन सक्नुहुन्छ, नयाँ साथी आउन सक्नुहुन्छ, पुराना साथी आउन सक्नुहुन्छ। तपाईँसँग रमाइला कुराकानी गर्नेछु 091-561-255 लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस् आउनुहोस्। आजको पहिलो दिन कार्यक्रम लोक चौतारीको शुरूमा जोड्छौं यो रमाइलो भाका। त्यसपछि भने हामी तपाईँसँग उपस्थित हुनेछौं। तपाईँ भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

0: नजाऊ मेरो मायालु एक्लै छोडेर के हो आकाशी गीत त दमदार बज्यो काहीँ छोडेर त जानु भएको छैन मायाले त्यस्तो चाहिँ होइन ए खालि गीत मात्र भन्नुभएको छ पक्कै पनि कार्यक्रमको लोक चौतारीको यो बसाईमा हामीले मिठो भाकाबाट शुरूआत गरिसकेका छौं यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी तपाईँ हामीलाई www.samudayikradiotikapureFM.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ यो हो कार्यक्रम लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम पनि हो लोक चौतारी पक्कै पनि तपाईँको वेटमा बसिराखेका छौं है हामी तपाईँ मिठो गीत गाउनुहुन्छ तपाईँको स्वर मिठो छ तपाईँ नेपाली लोकगीत संगीतलाई धेरै मन पराउनुहुन्छ गुनगुनाउनुहुन्छ सुन्नुहुन्छ भने तपाईँ पक्कै पनि फोन गर्न सक्नुहुन्छ 091-5-61-255 लाइनमा केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ आजको पहिलो साथी कार्यक्रममा आइसक्नु भयो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ कहाँदेखि को हुनुहुन्छ उहाँलाई म स्वागत गरिहाल्छु हजुर नमस्कार
1: हजुर नमस्कार
0: नमस्कार
1: हजुर नमस्कार
0: हजुर नमस्कार कहाँदेखि को बोल्नु भयो होला जगतपुरबाट आज कस्तो स्वर आएको नारायणजी अलि छुट्याउन गाह्रो भयो है मलाई नै म पनि थाहा पाउने मान्छे हो आज खै कता कता हो अलि तपाईँको स्वर हो कि न म मान्छे त्यस्तै हो अलि थाहा भएन अलि त्यति ऊ भएन क्या कहिले काहीँ यस्तै हुन्छ होइन पके पनि अनि के छ जगतपुरतिरको हालखबर
1: सन्तै छौ भनौँ राम्रै छौँ भनौँ अब घाम चरिरहेको छ खाना खाइसक्यौँ भनौँ
0: खाना खाएर बसिराख्नु भएको छ दिउँसो अनि शीतल छ होइन हिजो अस्ति पानी परेर नारायणजी
1: हजुर
0: आज चाहिँ शीतल छ होला त्यतातिर
1: खासै शीतल त छैन एकदम गरम पनि छैन खासै शीतल
0: हिजो अस्ति पानी आएर अलि दिउँसो त्यति धेरै गर्मी पनि छैन होइन
1: हजुर नरम घाम छ
0: पके पनि अनि घरतिर सबैजना सन्चै हुनुहुन्छ
1: हजुर
0: सन्चै छ अनि के छ अनि हिजो अस्ति चाहिँ त्यस्तो केही असर गर्यो पानीले
1: असर त गर्यो भनौँ एक ठाउँमा हिजो हो अस्ति पानी आउँदाखेरि
0: हजुर
1: एकैछिनमा पानी आयो बेलुका होइन
0: हजुर
1: असर त गर्यो पानी आउँदा आउँदै त्यहाँनिर शिवनगरमा साइकल राखेको थिएँ रुख्ने र पानी मान्छे घरमा भागिहाल्यो रुख्ने र साइकल राखेको रहेछन्
0: हजुर
1: त्यो रुखले दुईटा साइकल चेपियो चेपिएर त्यहीँनिरै छँदैछ भनौँ
0: त्यस्तो मान्छेलाई चाहिँ केही भएन मान्छेलाई त केही भएन
1: तिनीहरू त अलग थिए घरमा थिए घरमा थिए त्यो बाटोमा रुख भल्यो
0: हजुर
1: अनि रुखको सामान्य साइकल राखेर छन् त्यही ढलेको बेलामा त्यही राखेर छन् ढल्ला भन्ने थाहा भएन साइकल चेपिएर लगिया छैन न जस्तोमा साइकल
0: हजुर अब त्यो त साइकल हो पछि बिस्तारै उद्धार गरिहाल्छन् होइन तर मान्छेलाई चाहिँ केही हुनु भएन कसैलाई
1: मान्छेलाई केही भएको छैन खालि साइकल मात्रै चेप्यो भनौँ
0: हजुर अनि के छ नारायणजी कामकाज कतिको छ के छ बिउ राख्ने काम जोत्ने काम के भइरहेछ कस्तो छ के छ तयारी त्यतातिर कामको
1: अब म त अब अटो चलाउँछु होइन छोराले अलि जोताइ सुरु गरिरहेको छ छोराले
0: हजुर जे होस् आजभोलि कामकाज सुरु हुँदैछ होइन
1: हजुर
0: हजुर पक्कै पनि कार्यक्रममा सहभागिता जनाउनु भयो खुसी लाग्यो सधैँ सम्झिनुहुन्छ हामीलाई हरेक हप्ताको शनिबार कार्यक्रममा आउनुहुन्छ सुन्नुहुन्छ मिठो गीत गाउनुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनमा पनि आउँदै गर्नुहोला नारायणजी माया किन मान्नुहोला आज मिठो कसरी सुन्छौ तपाईँको मुखबाट
1: हजुर
0: हुन्छ सुरु गर्नुहोस् हामी चाहिँ आतुर छौ
1: को माया शादी बर्थ रानी बनमा गलायो रानी लहरी आयो एक दिन को माया शादी बर्थ बिन्द आयो रानी बनमा गलायो रानी लहरी आयो
0: हजुर एकै दिनको मायाशाली वर्ष दिँदै लाग्यो अनि नारायणजी ससुराल चाहिँ कति टाढा छ
1: नजिकै छन् शिविरमै छन्
0: जे होस् नजिकै छ भेटघाट चाहिँ भइरहन्छ सालीसँग
1: भेट भइरहन्छ नजिकै हो मेरो गाउँको नजिक
0: हजुर हजुर खुसी लाग्यो ल सालीलाई चाहिँ साँझ बिहान भेट भइराख गरिराख्नु होला है
1: हजुर हजुर भेटघाट भइरहन्छ अनि गाना पनि बनाएको छु म
2: जोडेर
1: गाएको हो एउटा कुरा सुन्नुहोस् त
2: हजुर भन्नुहोस् त
1: अब के हुन्छ भनेपछि कार्यक्रम त सुन्छौँ हामी
2: हजुर
1: आज के भन्छन् निशन सर भन्नेसँग भनेको छु अस्ति पाँच बजे समाचार आउँछ नि केटी छन् नि पाँच बजेको समाचार बोल्ने ती बहिनीसँग पनि भेट भयो आज हजुरहरूसँग भेट गर्न हजुरहरूसँग पनि स्टाफहरूसँग भेट गरौँ भन्ने सोचाइ छ मेरो
2: हुन्छ भइहाल्छ नारायणजी बाँच्नु पर्छ मान्छे बाँच्नु नै ठुला कुरा हो एकचोटि
1: मान्छे त कुरा त गर्यो होइन चिन्तन गर्यो नजिक एकदम प्योर असली मान्छे देख्न पाऊ भनेर मैले सोचिरहेको छु तपाईँले पनि मलाई चिन्नु होला म हजुरलाई सुनौला
2: अहिले
1: बाटोमा भेट होला होइन
2: हजुर पक्कै पनि
1: देखिरहेको भए कुराकानी त हुन्छ होइन म फोनमा अब सामने सामने कुरा गरौँ भनेको
2: हुन्छ नारायणजी समय टाइम हुनुपर्छ हामी नजिकै मान्छौँ धेरै
1: टाढा पुगिहाल्छु
2: हजुर
1: हजुरहरू अब स्टाफहरूलाई भनिराख्नु भेट गर्नको लागि भन्नु निशन सर भन्नुभएको छ कि तपाईँलाई अफिसमा आउनु होला भन्नुभएको छ
2: त्यही भएर
1: म आउँछु एक डेढ बजेतिर फोन गर्छु नम्बरमा फोन गर्नु होला हजुरहरू
2: हुन्छ सम्झिनुको खुसी लाग्यो समय भेटघाट भन्ने कुरो बाँच्नुपर्छ भइहाल्छ होइन यस्तो यो कार्यक्रममा आउनुभयो खुसी लाग्यो आजलाई छुट्नुपर्ने हुन्छ छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ
1: सबभन्दा पहिला हजुरलाई र त्यो आकाश सरलाई
2: अनि
1: जति कार्यक्रम सुन्ने साथीभाइ नाटपाट जति छन् नि नारायण चिन्ने नचिन्ने सबैलाई भन्छु भाइ भाइ
2: हजुर छुट्टिन्छौ नमस्कार है
1: नमस्कार
2: हजुर नमस्कार नमस्कार अहिले भने जगतपुरबाट नारायण चौधरी आउनु भएको थियो उहाँले पनि एउटा मिठो भाका सुनाएर साथीभाइ आफन्तजनलाई सम्झना छोडेर छोटो मिठो कुराकानी गरेर मलाई तपाईँहरूको एफएमको स्टाफहरूलाई भेट्न चाहिँ मन छ है बहिनी भन्दै हुनुहुन्थ्यो पक्कै पनि समय मिल्यो भने अवश्य पनि भेट हुन्छ हामी धेरै टाढाको मान्छे पनि छैनौ नजिकै छौ होइन भइहाल्छ मिठो कुराकानी भयो मिठो गीत गाउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनमा पनि आउँदै गर्नुहोला माया चाहिँ नमान्नुहोला र धेरै धेरै धन्यवाद दिन चाहन्छु यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी पक्कै पनि बिहान पखको समय छ यतिखेर भने कोही खाना खाँदै हुनुहुन्छ होला कोही भने खाना खाएर पनि बसिराख्नु भएको छ होला कोही भने आफ्नो काममा पनि व्यस्त हुनुहुन्छ होला गाउँघरतिर हेर्ने भने उकाली गर्दै हुनुहुन्छ होला ओह्राली झर्दै हुनुहुन्छ होला तपाईँ जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुसी रहनुहोस् सुखी रहनुहोस् हामीलाई सुन्दै हुनुहुन्छ भने यो हो कार्यक्रम लोक चौतारी मिठो गीतको साथमा आउनुहोस् तपाईँ लोकगीत संगीतलाई मन पराउनुहुन्छ तपाईँ लोकगीत संगीत गाउनुहुन्छ एउटा हाम्रो राष्ट्रिय पहिचान पनि हो नेपाली लोकगीत संगीत हामीले माया पनि गर्नुपर्छ हाम्रो संस्कृतिलाई जोगाउनु पनि पर्छ तपाईँ हामी सबै मिलेर होइन माया गर्नु पर्यो यदि हामीले नै गर्यौं हामीले नै आफ्नो गीत संगीतलाई गाउन छोड्यौं बिर्स्यौं भनेपछि कसरी अगाडि बढ्छ त्यसैले तपाईँका लागि हामीले यो गीत संगीत चाहिँ पछाडि नहटोस् होइन पछाडि चाहिँ नमरोस् गीत संगीतलाई चाहिँ हामीले अगाडि बढ्नुपर्छ हाम्रो एउटा यो राष्ट्रिय पहिचान पनि हो यो लोकगीत संगीत भनेको त्यसैले तपाईँ हामी सबै मिलेर लोकगीत संगीतको जगेर्ना गरौं माया गरौं भनेर तपाईँका लागि तपाईँका ती सुरिला आवाजलाई स्थान दिने कार्यक्रम पनि हो लोक चौतारी फेरि पनि तपाईँको माझमा एउटा मिठो भाका जोड्छौ त्यसपछि पनि हामी तपाईँसँग कुराकानी गर्न उपस्थित हुनेछौ तपाईँ भने 091 5 61 255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस्

हजुर, यो मिठो भागा तपाईँको माझमा पस्किसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई सघाउँदै हुनुहुन्छ हाम्रो प्राविधिक मित्र आकाशी भने, त्यसै गरी आवाजमा म छु। तपाईँको हरेक हप्ताको शनिबार कार्यक्रम लोक चौतारीसँग जोडिने संचालिका पनि हो भाग्य कुँवर। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ हामीलाई www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ सकिन्छ भने तपाईँ त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। पक्कै पनि तपाईँ नयाँ साथी पुरानो साथी हुनुहुन्छ, तपाईँ सुन्दै हुनुहुन्छ भने 091-5-61-255 को लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। के छ कस्तो छ तपाईँको गाउँ बस्तीको हाल खबर, के गर्दै हुनुहुन्छ, आजभोलिका दिनहरू कसरी बिताइराख्नु भएको छ। गाउँ घरतिर हेर्ने हो भने एकदमै रमाइलो पनि छ होला होइन, लेकाउलातिर काफल पनि पाकिरहेछन् होला, ऐसेलो पनि पाकिरहेछन् होला, जे होस् उकाला उराला काम पनि गर्दै हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जे गरेर राख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। यही हो कार्यक्रम लोक गीत गाउने सुनाउने र रमाउने कार्यक्रम पनि हो। तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँसँग गला छ, तपाईँसँग कला छ, तपाईँसँग हरेक प्रतिभा छ, र तपाईँले त्यो एउटा गला र कलालाई स्थान दिनुभएको छैन भने तपाईँले त्यत्तिकै त्यो आवाजलाई मनमा गुम्साएर राख्नु भएको छ, तपाईँ त्यत्तिकै घरमा बसिराख्नु भएको छ भने तपाईँको त्यो आवाजले हामीले चाहिँ गुम्सिन दिनुहुन्न है, त्यो आवाजलाई चाहिँ बाहिर परस्फुटन गर्नुपर्छ भनेर मात्र हरेक हप्ताको शनिबार सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। पक्कै पनि तपाईँसँग यस्तै यस्तै रमाइला कुराकानी गर्दा गर्दै कार्यक्रमको समय सकिसक्यो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्र आकाशीले मलाई संकेत गरिसक्नु भएको छ। केही छैन, तपाईँसँग हामी आज जान्छौं, पछिल्लो शनिबार आउँछौं। यसरी हरेक हप्ताको शनिबार तपाईँसँग हामी निरन्तर जोडिन्छौ। पक्कै पनि यतिखेरसम्म सुनेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर www.samudayikradio.tikapur.fm.org मार्फत देश विदेशमा पनि सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर मेरो आवाज तपाईँको घर घरको रेडियो सेट, हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो प्राविधिक मित्र आकाशजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। कार्यक्रम लोक चौतारी लिएर पछिल्लो शनिबार तपाईँसँग तिनै नयाँ पुराना, तपाईँसँग यस्तै यस्तै रमाइला कुराकानी गर्न तपाईँको माझमा उपस्थित हुनेछौ भन्दै यतिखेरसम्म सुनेर फोन गरेर साथ दिने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै पछिल्लो शनिबार तपाईँसँग तिनै पुराना नयाँ लोक भाकाको साथमा तपाईँको माझमा उपस्थित हुनेछौ भन्दै आजको यो कार्यक्रम लोक चौतारीको सुन्दर रमाइलो शनिबारी बसाईबाट म भाग्यकोर पनि बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम, मुलायम, सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
2: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
4: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल,
5: टिकापुर कैलाली।
8: सम्पर्क मोबाइल नम्बर 9807106772।
9: स्वास्थ्यका लागि पानी।
10: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
11: यो ओसीएमसी भनेको के आयो फेरि?
12: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
11: ओसीएमसीले के सहयोग गर्छ त?
12: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
13: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
14: ए रोक रोक रोक,
15: के भयो, किन कराएको यस्तो?
14: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
16: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
14: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
17: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
4: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
3: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
5: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
3: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
4: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
3: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
6: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
10: असार 6 गते पहिलो शनिबार
9: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
11: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
10: डाक्टर आउने गर्ने दिन असार छ गते पहिलो शनिबार
9: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772।
11: आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
11: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
12: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
13: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
13: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854-89213, इमेल ocmctikapur@gmail.com।
14: ए रुक रुक रुक,
15: के भयो, किन कराएको यस्तो?
14: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
16: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
15: हो र?
14: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
17: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
18: सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गा देवकोटाको नमस्कार। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुरमा आजदेखि अन्तर व्यवस्थापिका सम्मेलन शुरू। असफल कामको निरन्तरता होइन, क्रमभंगता गर्नुपर्ने प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालको भनाई। नेपालमा मनसून आउन एक साता लाग्ने, पथैया र कर्णाली नदीको तटीय क्षेत्रका 32 सामुदायिक विपद व्यवस्थापन समितिमा बाढ़ीको कृत्रिम नमूना अभ्यास। 6300 बाल बालिकालाई फलफूलका बिरूवा वितरण र टीकापुरमा नगर युवा परिषद ऐन 2083 सम्बन्धी छलफल। मध्याह खबर अब विस्तारमा।

0: कल्पना गरे जस्तै राष्ट्रलाई अघि बढ़ाउन अघिल्लो पुस्ताको अनुभव बलिदानको सम्मान गर्दै जेएनजी पुस्ताको भावनालाई सम्बोधन गरेर अघि बढ़नु आजको आवश्यकता भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले यसैका सम्मेलनले गरेका घोषणामा संघीय र प्रदेश व्यवस्थापिकाले गर्न नसकेको काम र स्थानीय व्यवस्थापिका छुटेको कुराको समीक्षा हुनुपर्ने बताउनुभयो। सुदूरपश्चिमको टीकापुरमा शुरू भएको 11 अन्तर व्यवस्थापिका सम्मेलनमा संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, मध्य प्रदेश बाहेकका प्रदेश सभाका सभामुख, उपसभामुख, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरू, संघ र प्रदेश व्यवस्थापिकाका सचिवहरू, सहसचिवहरू, सुदूरपश्चिम स्थित सुरक्षा संयन्त्रका प्रमुखहरू सहभागी हुनुहुन्छ। संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहयोग, सहकार्य र सहअस्तित्वको लागि शुरू भएको सम्मेलन दुई दिनसम्म चल्ने सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापन र अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा सम्मेलन शुरू भएको हो। नेपालमा मनसून भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक साता लाग्नेछ। मौसमविद पौडेलले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने अनुमान गरिएको बताउनुभयो। सामान्यतया केरलामा आएको एक हप्ताभित्र नेपालमा आउने हो, तर त्यसको गति भने प्रणाली कति सक्रिय हुन्छ त्यसले निर्धारण गर्ने हुनाले हप्ता आसपास मनसून भित्रिने बताइएको छ। पथया र कर्णाली नदीको तटीय समुदायका 32 स्थानमा बाढ़ीको कृत्रिम नमूना अभ्यास गरिएको छ। विश्व वातावरण दिवसको अवसरमा कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढ़ीको जोखिममा रहेका 32 समुदायमा बाढ़ीको नमूना अभ्यास गरी समुदायलाई सचेत बनाइएको हो। प्राक्टिकल एक्सन बी ग्रुप र स्थानीय पालिकाको सहकारीमा स्थानीय विपद व्यवस्थापन समितिले नमूना अभ्यास गरेका हुन्। नमूना अभ्यास 3 चरण सतर्कता, चेतावनी तह र खतरा तहमा आधारित भएर गरिएको थियो। मध्याह खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टीकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।
5: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुरहेरी 3 वर्ष

0: जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: विश्रामपछि मध्याह खबरमा यहाँलाई स्वागत छ। अब बाँकी खबर। टीकापुरमा नगर युवा परिषद ऐन्द्रीय जाति राशि सम्बन्धी छलफल तथा विचार आदान प्रदान कार्यक्रम भएको छ। टीकापुरमा भएको छलफल कार्यक्रममा यस क्षेत्रका सामाजिक अगुवा तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नगर युवा परिषद ऐनको ढाँचा, कार्यक्षेत्र, कोष खड़ा गर्ने, साथै कति सदस्य परिषद गठन गर्ने भन्ने बारेमा छलफल भएको छ। पहिलो चरणको छलफलबाट केही महत्वपूर्ण विषयहरूमा टिप्पणी लिई टीकापुर नगरपालिकाका कानून शाखा प्रमुख केशवबहादुर थापाले थप गहिराईमा अध्ययन गरी समिति बनाई कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। जनजागृति मावि टीकापुरका शिक्षकहरूलाई सम्मान गरिएको छ। इन्दिरा चन्द्र छात्रवृत्ति समितिले विद्यालयका मावि शिक्षकहरूलाई सम्मान गरेको हो। कक्षा 10 को एसी परीक्षामा विद्यालयले राम्रो नतिजा ल्याएको भन्दै शिक्षकहरूलाई सम्मान गरिएको छ। सचिव सत्र 2082 जनजागृति मावि सीतापुरबाट एसीमा 69 जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा 52 जना विद्यार्थी उत्तीर्ण भएका थिए। कैलालीमा 6,300 बाल बालिकालाई फलफूलका बिरूवा वितरण गरिएको छ। विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी बाल बालिकालाई वातावरण संरक्षणबारे जानकारी दिनुका साथै फलफूलका बिरूवा वितरण गरिएको हो। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनतापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै कतिपय स्थानमा वर्षा हुने सम्भावना छ। जलतरा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा तराई भूभागका 1-2 स्थानमा मेघगर्जन तट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसै समाचारसँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टीकापुरमा आजदेखि अन्तर्व्यवस्थापिका सम्मेलन शुरू। असफल कामको निरन्तरता होइन कर्मभङ्गता गर्नुपर्ने प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालको भनाई। नेपालमा मनसुन आउने एक साता लाग्ने। पथरिया र कर्णाली नदीको तटीय क्षेत्रका 32 सामुदायिक विपद व्यवस्थापन समितिमा बाढ़ीको कृत्रिम नमूना अभ्यास। 6,300 बाल बालिकालाई फलफूलका बिरूवा वितरण र टीकापुरमा नगर युवा परिषद ऐन द्वि जाति राशि सम्बन्धी छलफल। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 5 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
3: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोलभेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसिल अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपदपुर, दुर्गानगर, एकता नगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25, छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
5: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
4: ससानो कुरामा तनाव हुने,
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
4: कुलटमा लाग्ने,
5: छटपटी हुने,
4: मुटु धेरै ढुकढुक हुने,
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
4: टीकापुर अस्पताल, टीकापुर कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: सानो यो मुटु तिमीलाई बिछ्यौना नै साई धक धक धक धक धड्किने यो मुटुले आज तिम्रो साथ माग्दैछ सत्य धरो धर्म चोखो माया गर्छु म मनदेखि तिमीलाई झुटो माया गर्न जान्दिन
1: नमस्कार म सर्जक निरन्तर ओली विवेक मैले भर्खरै नयाँ लोकदोहोरी गीत तिमीलाई पराई ठान्दिन बजारमा ल्याएको छु सुनेर माया गरिदिनु होला है
2: पीआरबीटी 013-008-3845 र पीआरबीटी 60-44-12-19
3: किरण बाबुपुनको उत्कृष्ट लय र निरन्तर ओली विवेकको शब्द सृजनामा रामजी खाट र टिकापुनको सुमधुर आवाज तिमीलाई पराई ठान्दिन
4: आशिष म्युजिक प्यालीद्वारा सर्वत्र बजारमा उपलब्ध छ
5: रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
6: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
6: के गर्छ र सन मेडिकेयरले
7: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
6: यति गरेपछि धेरै राहत हुने रहेछ त
7: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
6: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा
8: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो
9: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ
8: पढाइ हुने विषयहरू
9: अनिवार्य नेपाली
8: अनिवार्य अंग्रेजी
9: सामाजिक
8: गणित
9: ऐच्छिक
8: लेखाशास्त्र
9: ऐच्छिक वित्त शास्त्र
8: ऐच्छिक अर्थशास्त्र
9: कम्प्युटर विज्ञान
8: भर्ना सम्बन्धी कार्यक्रमहरू
9: भर्ना फारम वितरण जेठ 1
8: भर्ना सुरु जेठ 3
9: कक्षा सञ्चालन जेठ 25
8: पठन पाठन समय बिहान 6 10:30
9: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ
8: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था
9: विद्यार्थी मैत्री शान्त तथा सुरक्षित शैक्षिक वातावरण
8: नियमित युनिट टेस्ट विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ
9: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था
8: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था
9: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड
8: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था
9: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन
8: नेतृत्व विकास व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम
9: अनुशासन नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता
8: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने
9: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था
8: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण
9: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था
8: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ
9: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको
8: थप जानकारीका लागि 091-560-738 091-561-446 98-48-43-31-79 र 98-48-43-36-77
9: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली
5: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
6: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
5: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
6: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 सम्पर्क हरे

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउला खेल कार्यक्रम हुने बारेको सूचना। काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउला खेल कार्यक्रम तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी, दीपा साउत लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री, काली कर्णाली सांस्कृतिक समाज टिकापुर।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: तपाईँ डाउनलोड गर्नुहोस् नेपा एप।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
1: ऐच्छिक लेखा शास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना शुरू जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम

0: व्यवस्था, डिजिटल लर्निंग सिस्टम को व्यवस्था,
1: विद्यार्थी मैत्री, शांत तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित यूनिट टेस्ट, वीकली टेस्ट तथा मॉडल एग्जाम संचालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली का।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र तिस दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर ज्योतिनगर दशघरुवा सतघरुवा राजीपुर विपतपुर दुर्गानगर एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर जेठ 23 गते बिहान 7:30 बजे ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर शिवनगर एकतापुर बाढ़ी पीड़ित गणेशपुर तीनघरुवा भूपू कर्मचारी भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरूवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। को कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688 0008 र 98253677272।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
2: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: सामुदायिक रेडियो टीकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247625।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ए रुक रुक रुक
2: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
3: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
1: हो र हो नि एनसेल मा अब मात्र 799 मै सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मा गइ लिनुहोस् एनसेल नेपालकै लागि

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलाई सुकाया हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
5: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ, छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो, म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रला रोड, टिकापुर, कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: काजान छै उडन्या चरी बिन्द्रा त भौतारी आइ गयो रेडियो खोल देउडा चौतारी आइ गयो रेडियो खोल देउडा चौतारी।
5: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
4: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हान्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आमा राति छ कता जान लाग्नु भयो नि?
1: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
0: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 98017 10672।
9: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाको माइलो
3: त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठक्रला रोड टिकापुर कैलाली
6: के तपाईलाई थाहा छ
7: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
6: हो र
7: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
6: के छ त विकल्प
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं
6: बिस्तारै गर्दा हुँदैन
7: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
7: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: आजलाई डाउनलोड गर्नुहोस् नेपा एप।
1: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
2: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
2: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: कलस्थे महिमा जोरजाई असीको महिमा सँगमिर्ख काम गर्छ दिन सम्भावना ठुलो
1: मिलेर काम गर्न सकिने अवसरहरू नै प्रशस्त मात्रामा छन्।
2: सबनम म्याडमलाई मेरो प्रश्न, हाम्रो धार्मिक आस्था अनुसार पनि सर्पको
3: सबनम म्याड भनौँ मोर प्रश्न, धार्मिक आस्था अनुसार फे सपनक महत्व बाटिन्का नबाट पुराण कार्यक्रममा फे गर्ली, तर प्राकृतिक रूपमा यी जौन इको सिस्टम पर्यावरणीय चक्र कठिन हाम्रा वहीमा सपनक स्थान कहाँ बा काक्र हिंक र मटपूर्णबाट एक ठो बाट द्वासर अपनेक मन्त्रलाई ऊ विषयमा काकैसिन काम करला बा अपनेक दान्से अनुभव सुना दिन।
4: खास गरेर यो सर्पको लागि इको सिस्टममा चाहिँ असाध्यै धेरै महत्व,
5: खास गरी सापनको इको सिस्टममा एकदम ठुलो महत्व रहल बाटन। काँक्रा कि मुसक प्रजाति वाकर आहारा हुइटस ओ हिँड्न ऊ खैठा ओ ऊ अपना फे और जहनका आहारा बन्थाई ऊ कारणले यी दोहोरो भूमिका खेल्ती भाई उहीले गरेर इको सिस्टममा साप मास खेल पल्लसी मानव जाति फेर मास जाइसक्छ कन्ना बाट यथार्थ हो। इको सिस्टमको बाट ढ्यो बा ऊ बाट बटोइलसी इको सिस्टममा यी महत्व ढ्यो महत्व रख्था जेहीले करबेर मानव अस्तित्व यही मजो अरेल बाकी कनास हो। काकर की साफ मास रहिला कलसे मनैसी मास जही ओह ओर से हिंकनक महत्व बाटन। अब अट्रा महत्व हुईलक सापन वन मंत्रालय कसी का हेती बा कना अपना प्रश्न म अब सम वन मंत्रालय सापन का विषय में छुट्टा कौन कार्यक्रम निठल हो जस्ता वन्य जंतु संबंधी निर्मिक तालीम हुई था उसी तालीम हमारा सापन का विषय म पांच छठो कक्षा डर थी हमारे ग्रामीण समाज में जाखट कल निहुटी तर सबसे पहला कर्मचारी का क्षमता बढ़ाई बाटी काकर की कर्मचारी पैला सिकल गाउँ समुदायमा वाकर सन्देश दैना हो उद्देश्यले हाम्रो सबसे पहिला कर्मचारी तालिम देनावर लागल हुन्थे तर हाम्रो वन मन्त्रालय थिए सर्प विशेषज्ञ नि हुइट हाम्रो सर्प विशेषज्ञ जे पीएचडी गर्तीबाट सापनका विषयमा या गाउँ घरमा फे कटरापय यी सम्पा जौन तालिमका लागि हाम्रो प्रयोग गर्थे जौन चाहिँ फिल्ममा लैजाख देखैना अवस्थामा यी सम्पा कसिन हो यी क्षेत्रमा कसिन कसिन साप थियो देख पर्थ हाम्रो चाहिँ कसिको सापन से हाम्रो कसिको बस्न अथवा सपहान मही खतरा हुइटा महसुस न गर अथवा हाम्रो बच्ना हो वही कसैको बची न हो कना सिकाएको लायक हाम्रो यी तालिम फेर थिए वो आवक परिवेक्षमा हाम्रो का महसुस गर्दै बाटी कलसे सापन बचाइ पर्था कैख वाकर लाग सक्कु प्रदेशमा तालिम ठाइख तालिम दिए पर्था कना हाम्रो मानस पटलमा पनि सिकाएको बा तर आवन सम सापनको लाग सरकारका आधिकारिक बजेट किताब रेडबुकमा चाहिँ धर निसेकल हुइटे
3: ओकले संघीय प्रदेश लेभल के कौनो फे बजेटमा परे निसेकल हो।
6: अहिलेसम्म चाहिँ सर्पको कार्यक्रम पर्यो
5: आवश्यक साप सम्बन्धी कार्यक्रम पर निसेकल हो विपट ऐना सम्बन्धी बराबरा बाट पर्था काकर कि एक त बजेट फे दिन प्रतिदिन कम हुइटी गेल बा नेपाल सरकारका औरबाट बराबरा जिनवार हुकन बचाएको लाग बाघ हुइल हात्ती गैंडा हुकन से कसिको बच्ना ओ हुकन कसिको बचैना कना विषयमा पैसा खर्च गर निसेकल हुइटी कलसे साप छैहामा परल बाकी कह परे काकर कि हमार्थे उह अनुसारको बजेट कम हुइटी गैल नेपाल सरकारको थिए बजेट कम हो वन मन्त्रालयमा बजेट कम रठा उहीले करबेर और मन्त्रालय कहबेर वन मन्त्रालय त वातावरण हेर्न मन्त्रालय हो जहाँ मनैनको सास फेर्नासी लेख मनैया जन्मनासी मुनासम्म सबको बाट वातावरण से सम्बन्ध रठा कना बाट थाहा हुइटी हुइटी फे वन मन्त्रालयका आवश्यकता नि हो कि का कना सुइटा सरकार फे हिमा साँचो पर्ना हो कना मही हान्न लग्था म यी मन्त्रालय बैठक व्यक्तिगत रूपमा महसुस गर्थु पलसी नेपाल सरकार फे यी बाटको महसुस गर पर्था।
7: यहाँ ओकरा दुनु जहन प्रश्न जस्ता अपना ओकरा मेर मेर कामक सिलसिलामा फिल्ड जैठी भ्रमणमा जैठी उहाँ गैल ब्यालामा अपना ओकरा का देख्थी उहाँ गैलक ब्यालामा देखलक अचम्म लग्ती चाख लग्ती कुछु बा बाकालाई सुना दिन ओ खास कै का शशाङ्क जी बदलती गैलक वातावरणले सापनका पारिस्थितिक प्रणाली हन कसिन असर पर्ला बा याकर विषयमा जना दिन।
1: म चाहिँ केही समय अगाडि चाहिँ नवलपरासी नवलपुर
0: पहिलामै आफ्नो पहिला प्रश्न बाटो रहेको मै को समय आग नवलपरासी आवक नवलपुर कहिन ऊ साइडमा जाइ फेर मै डग्रीमा ल्याङ्ठी रहन हुँ त उहाँ जग्ग कारोबार गर्न भने किन्नाफे बेच्नाफे गर्न भने उहाँ चौक पसलमा रह उहाँ चिया बिख बैठल बेलामा जग्गा किन आइल मनिया जग्गा किन खोजिरह उहाँसँग आइल मनिया जिन किन कैख कटिरह उहाँ बाट बुझबे और सबको बाट ठिक रहन तर उहाँ सबसे बडा बाट का रहन कलसे यहाँ एकदम ठ्युर साप लग्छ ऊसे यहाँ बैठने हुइट कना बाट रह मनिना छाराकै ख ऐना बाटक लाग फे प्रभाव पर्नाले छन् कि अचम्म लागल महिना सापनका कारणले फे मनिनको निर्णय प्रभावका पर्था कना मही लागल दोस्रोमै उहाँको अगुवा पुराण मनिन फे पुस्नु म असीको असी नसिनबाट सुन्नु कैको बटुनु त उहाँको कल हाम्रो नारायणी लड्डे किनार बाटी उपसे लड्डिया भएको ऐठा हाम्रो यहाँ ऐना बेलासम्म लड्डिया चाकर बैठा ऊ बाह्रमा पुखा आइल साँप ठ्याक्क हाम्रो यहाँ टिर लप्ठ कैख कल ऊ कारणले हाम्रो बेल्टमा झुस साँप हुइल खुइट कै खन उहाँको बटुल उहाँको पुराण मनिनक असिन धारणा रहेछ उही हन इकोलोजिकल्ली साँप कसिको ऐठ कैख हेर्नबाट एक ठो हुई तर परम्परागत ज्ञान कठ जे उहाँको

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 में संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकता नगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालय।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम, मुलायम, सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टीकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।
9: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
10: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
10: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
9: फराकिला कक्षाहरू,
10: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
9: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
10: खेलकुद सुविधा,
9: कम्प्युटर शिक्षा,
10: स्वच्छ पिउने पानी,
9: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
10: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 9854424167।
9: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147 99 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 68 25।
3: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
4: ए रुक रुक रुक,
5: के भयो, किन कराएको यस्तो?
4: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शरबतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टीकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेदरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालय।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: CCTV निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: आई बुढल्ला सुन्टो कि नै वानन्दे गोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त।
5: अरे गहना बनाइना त हो, दुकान खोस्ती खोस्ती परेशान आतु, कहाँ बनाऊ कहाँ बनाऊ।
4: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बना कान से के कतरा सुघर बना कान लबाटी।
5: ए ले ले ठीक है बा, चल हाली भात वट खाई हो जाए कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक, टिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।

0: आइकै क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ऊ सबै पेपर अर्को सकिया हो
4: सकियो
3: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
4: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
3: ऊ बैंकमी
4: बैंकमी
3: त्यही
4: अद्दु पढ्यो भा
3: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
4: सतर्क रहौ ठगि बठै बचौ।
1: सिद्धार्थ बैङ्क पठै जनहितमै जारी सन्देश।
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।

0: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा न्यौला खेल कार्यक्रम हुने बारेको सूचना काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक न्यौला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा न्यौला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक न्यौला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री काली कर्णाली सांस्कृतिक समाज टिकापुर।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टिकापुरमा अन्तर्व्यवस्थापिका सम्मेलन शुरू, असफल कामको निरन्तरता होइन क्रमभंगता गर्नुपर्ने प्रतिनिधि सभाका सभामुख डोल प्रसाद बरियालको भनाई। टिकापुरमा टोल भेला शुरू, वडा नम्बर 1 ले 2 करोड़ 61 लाखका योजना छान्दै। टिकापुरका 11 सामुदायिक विद्यालयमा स्टीम एजुकेशन अभिमुखीकरण कार्यक्रम शुरू, प्रविधि र खगोल विज्ञानमा जोड़। र एसएससी महिला प्रिमियम कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग नेपालको लज्जास्पद हार। खोज खबर अब विस्तारमा। कैलालीको टिकापुरमा अन्तर्व्यवस्थापिका सम्मेलन शुरू भएको छ। सम्मेलन 2 दिनसम्म चल्नेछ। थप खबर आकाश चौधरीबाट।
1: प्रतिनिधि सभाका सभामुख डोल प्रसाद डरियालले संसद र सरकारले काम गर्दा निरन्तरता भन्दा क्रमभंगता गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका सम्मेलन 2083 को शनिबार टिकापुरमा उद्घाटन गर्नुहुँदै सभामुख अर्यालले यस्तो बताउनु भएको हो।
2: मैले साथीहरूलाई भनेको थिएँ, विगतका हाम्रा सम्मेलनहरूबाट गरेका निर्णयहरू कति कार्यान्वयन भए र कति भएनन्, के कारणले भएन, र यसपटक पनि हामी त्यसको निरन्तरता भन्दा पनि क्रमभङ्गतामा छौं। केही सानो काम गरौं, थोरै निर्णय गरौं,
1: सभामुख अर्यालले विगतका निर्णयहरू कार्यान्वयन भए नभएको समीक्षा गरेर क्रमभंगतामा जानुपर्ने बताउनु भएको छ। उहाँले संघीय संसद सबै प्रदेशका सभामुख उपसभामुख उपस्थित हुने कार्यक्रमले नतिजा दिनुपर्छ, यसले दिएको उपलब्धि नागरिकले थाहा पाउनुपर्छ भन्नुभयो। सभामुख अर्यालले संविधानले 3 तहका सरकारबीच समन्वय सहकार्य सह अस्तित्वको परिकल्पना गरे जस्तै राष्ट्रलाई अघि बढ़ाउन अघिल्लो पुस्ताको अनुभव बलिदानको सम्झना गर्दै जेएनजी पुस्ताको भावनालाई सम्बोधन गरेर अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो।
2: म यहाँहरूलाई एउटा कुरा चाहिँ के विश्वस्त पार्न चाहन्छु भने प्रतिनिधि सभाको तर्फबाट हामी संघीय कानून निर्माण गर्ने विषयमा प्रादेशिक कानूनहरूलाई नबाजिने गरी स्थानीय कानूनहरूसँग नबाजिने गरी स्थानीय कानून प्रादेशिक कानून र संघीय कानूनलाई त्यसलाई समन्वय हुने किसिमबाट त्यसका चाहिँ आपसी अत्यन्तै त्यसको चाहिँ समझदारी हुने किसिमबाट जसले गर्दा जनताले चाहिँ सहजै रूपमा चाहिँ आफूले जुन प्रतिफल प्राप्त गर्नुपर्ने छ ती कानूनहरूबाट त्यो हुने गरी कानून निर्माणमा मेरो निरन्तर प्रयास हुनेछ। यहाँहरूबाट सल्लाह सुझाव निरन्तर लिने अपेक्षा पनि गरेको छु। साथै प्रदेशबाट सभामुखहरू आउँदै गर्दाखेरि सुदूरपश्चिमले पाए चाहिँ के उहाँहरूले छोडेर चाहिँ के जानुभयो अब के गर्नुहुन्छ भन्ने विषय चाहिँ महत्वपूर्ण हुन सक्छ।
3: हामीभन्दा पछिल्लो पुस्ता एकदमै हामीभन्दा जान्ने भएर हुर्किसकेको छ। हामी काम गर्ने हुटुटी बोकेर तपाईँ हामी जिम्मेवारीमा छौँ र हामीभन्दा अग्रजहरूले आफ्नो ज्यानको आहुति दिएर हामीले आज यसरी संवाद गर्ने वातावरण बनाइदिनु भएको छ। त्यस कारणले यो 3 वटै पुस्तालाई सम्मान गर्दै यो बीचको चाहिँ एउटा समन्वय भएर गयो भने देश पक्कै पनि छिटो विकास हुन्छ, सुशासन कायम हुन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ। जनताले हामी अब यो देशमा बस्नुपर्छ, हामी हाम्रै देश फर्किनुपर्छ भने विदेशमा हुनुहुने तमाम नागरिकले पनि न्याय पाउनुहुन्छ।
1: कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले यसअघिका सम्मेलनले गरेका घोषणामा संघीय र प्रदेश व्यवस्थापिकाले गर्न नसकेको काम र स्थानीय व्यवस्थापिका छुटेको कुराको समीक्षा हुनुपर्ने बताउनुभयो।
4: स्पष्ट सहमति राख्न चाहन्छु भने हामीले निकालेका निष्कर्षहरू, हामीले प्रकाशित गरेका घोषणा पत्रहरू त्यही दिनको लागि मात्रै सीमित नहोस्।

0: केजीवाललाई म के आग्रह गर्छु भने हामी अब मात्रै निर्णय गर्ने मात्रै भेला हुने छलफल गर्नेमा सीमित नरही यी दसवटा सम्मेलनमा हामीले गरेका निर्णय र हामीले गरेका काम कारवाहीहरूको गम्भीरताका साथ समीक्षा हुनुपर्छ जस्तो लाग्छ मलाई। हामीले गरेका निर्णयहरूको उपलब्धि कति भयो, नेपाली जनताले गरेको अपेक्षा हामीले कति पूरा गर्न सक्यौं, नसकेको भए के कारणले सकेनौ, संघको कामेर पुगेन, प्रदेशको कामेर पुगिरहेको छैन, स्थानीय तहलाई हामीले कति कोअर्डिनेसन गर्यौं र कति उत्तेज सहजीकरण गर्यौं, यी विषयहरू अलिक गम्भीर हुन् कि भन्ने मलाई लाग्छ।
1: सुदूरपश्चिमको टिकापुरमा शुरू भएको 11 अन्तर व्यवस्थापिका सम्मेलनमा संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, मधेस प्रदेश बाहेकका प्रदेश सभाका सभामुख, उपसभामुखहरू, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरू, संघ र प्रदेश व्यवस्थापिकाका सचिवहरू, सहसचिवहरू, सुदूरपश्चिम स्थित सुरक्षा संयन्त्रका प्रमुखहरू सहभागी हुनुहुन्छ। संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहयोग, सहकार्य र सहअस्तित्वका लागि शुरू भएको सम्मेलन दुई दिनसम्म चल्ने सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो।
2: संघीय संसद र प्रदेश सभाका प्रदेश सभामा जे जस्ता समस्याहरू कठिनाइहरू आजको दिनमा हामीले भोगिरहेछौँ, सभासदका सन्दर्भमा अर्थात् कानुन निर्माणका सन्दर्भमा अलिक बढी पछिल्लो पटक सामान्यज्यूहरूले पनि थोरै संकेत गर्नुभएको छ, अलिक पछिल्लो पटक कानुन निर्माणकै सन्दर्भमा पनि यो चाहिँ कुरोहरू हामी बताउँ कि हामीले हाम्रो जस्तो मुलुकमा यो चिजलाई चिन्नका निम्ति हामी सबै जग्गा मौकामा यो जम्मा हुनुपर्ने जरुरी पनि त्यही कारण पनि भएको हो कि जस्तो मलाई फिलबाट।
1: सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापन र अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा सम्मेलन भएको हो। सम्मेलन दुई दिनसम्म चल्नेछ।
3: अब बाँकी प्रसंग। टिकापुरका 11 सामुदायिक विद्यालयमा स्टीम एजुकेशन अभिमुखीकरण कार्यक्रम शुरू गरिएको छ। टिकापुर नगरपालिकाको सहयोग तथा दारी ग्याङको समन्वयमा कर्णाली मावि टिकापुरबाट कार्यक्रम शुरू भएको हो। कार्यक्रम विद्यार्थीहरूलाई आधुनिक प्रविधि, व्यावहारिक शिक्षा र वैज्ञानिक खोजतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको दारी ग्याङका सरोज चपाईले बताउनुभयो। कार्यक्रममा दुई मुख्य विधा र विज्ञ प्रशिक्षकले सिकाउनेछन्। कार्यक्रमलाई बढ़ी प्रभावकारी र प्रविधिमती बनाउन दुई फरक विधामा स्थापित एवं अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिने व्यवस्था मिलाइएको चपाईको भनाइ छ। कार्यक्रममा वरिष्ठ प्रशिक्षक निशान्त काफ्रेले विद्यार्थीहरूलाई आजको युगको माग, मानिएको सूचना प्रविधिका विविध पाटाहरू, वेब डेभलपमेन्ट, आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग र यसका फाइदाहरूबारे व्यावहारिक ज्ञान प्रदान गर्ने बताइएको छ। खगोल र अन्तरिक्ष विज्ञानतर्फका प्रशिक्षक अरूण लोहारले विद्यार्थीहरूलाई ब्रह्माण्डका रहस्य, खगोल विज्ञान र अन्तरिक्ष विज्ञान रोचक एवं वैज्ञानिक विषयहरूमा अभिमुखीकरण गराउने जनाइएको छ। स्थानीय स्तरका सामुदायिक विद्यालयका विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास गर्न र उनीहरूलाई प्रविधिको संसारसँग जोड्न यो कार्यक्रम थालिएको बताइएको छ। जोशीपुरमा नेपाल निवृत्त शिक्षक समाज कार्य समिति गठन भएको छ। शिक्षक समाज जोशीपुरको अध्यक्षमा सुरेन्द्र बहादुर बोहरा चयन हुनुभएको छ। उपाध्यक्षमा लोकबहादुर मल्ल, सचिव मूलचन्द्र रावत, कोषाध्यक्ष गुरूप्रसाद कुस्मी चयन हुनुभएको छ। त्यसै गरी सदस्यमा जानकी झा, रामनारायण चौधरी, रुदन कुस्मी, तेजनारायण लाल कर्ण चयन हुनुभएको छ। सल्लाहकारमा कृष्ण केसी, बमबहादुर शाह, बलबहादुर कुँवर चयन हुनुभएको छ। जिल्ला अध्यक्ष सुमन कुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष महेन्द्र सिंह बम, भक्तिराम कोइराला, नरबहादुर बम लगायतको उपस्थिति थियो। जिल्ला सदस्य लक्ष्मीप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रम जिल्ला उपाध्यक्ष माया साउदले स्वागत गर्नुभएको थियो। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
4: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
4: नरम मुलायम सुतीको कपडा लगाउने।
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
4: र बालबालिका, वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना।

0: जानकी गाउँपालिका तीन नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मा प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकाको 18 गाउँसभा बिहिबारदेखि शुरू भएको छ। गाउँसभाको पहिलो बैठकले जानकी गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। गाउँसभाको शून्य समयमा बोल्ने वक्ताहरूले सदस्यहरूले आफ्नो क्षेत्रमा बजेटको माग गरेका छन्। थप खबर रत्नापुर मगरबाट।
2: जानकी गाउँपालिकाका गाउँसभा सदस्यहरूले आफ्नो क्षेत्रको विकासका लागि बजेटको माग गरेका छन्। गाउँपालिकाको 18 गाउँसभाको बिहिबार बसेको पहिलो बैठकको शून्य समयमा बोल्ने गाउँसभाका सदस्यहरूले माग गरेका हुन्। गाउँसभा सदस्य भीम बहादुर चौधरी,
3: हामीले काम गर्नुपर्ने काम नगरेको अवस्था पनि त्यतिकै छ। त्यसूत्रले यसपालिको बैठकमा बजेटको राम्रो प्रत्येक वडामा कम्तीमा 1 करोड़को बजेट मेरो मागको अनुरोध गर्न चाहन्छु।
2: गाउँसभा सदस्य भीमबहादुर चौधरी जस्तै बलिराम थारूले पनि ओडामा जाने बजेट बढ़ाउनु पर्ने, मोतीनगरको बाटो कालोपत्रे र 7 नम्बर ओडा कार्यालयका लागि बजेटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो।
4: मोतीनगरको बाटो जानकी ओघरदेखि दिपेन्द्रलायसम्म कालोपत्रे र प्लस त्यो हाम्रो ओडा कार्यालय जग्गा पाइसकेछ। त्यहाँ केही नभए पनि घेरबार र जगै मात्र उठाउन भए पनि आस्ते आस्ते भइहाल्थ्यो, तर त्यो पनि चासो देखिएको छैन। अहिले 5 नम्बरका अध्यक्ष भन्नुभएको थियो कि मैले 1 करोड़ बजेट, मेरो भनाइ पनि त्यही हो, 1 करोड़ बजेट प्रत्येक वडा फाल्दिएपछि बाइक के गर्न सक्छन् कि भन्ने आशा छ। र प्लस यो 7 नम्बरदेखि दुर्गौली जोड्ने बाटो यो अलिकता त भइसकेछ, भुर्साको सिँचाइसम्म, भुर्साको सिँचाइदेखि यो दुर्गौली विराजमान पुर्याउनलाई के विकल्प गर्नुपर्छ, संघबाट, प्रदेशबाट अथवा पालिकाले कसरी हुन्छ त्यो सुचारू गरिदिनु होला, अनुरोध गर्छु।
2: गम्का नदीमा तटबन्धन सहित त्यहाँ पुल निर्माण गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्थापन गर्न माग गर्नुहुन्छ गाउँसभा सदस्य खगेन्द्र विश्वकर्मा।
5: एउटा नमुनाको रूपमा म पटक पटक भन्दै आएको हो, एउटा गम्का नदीमा तटबन्धन र काठको पुल सहित त्यहाँ 2-3 वटा गाई गोरु पनि मरिसकेको अवस्था, मान्छे पनि लुटेर गिरिसकेको अवस्थामा पनि जानकी गाउँपालिकाको ध्यान आकर्षण नगएको अवगत मैले गम्का झर्नया नदीमा गराए। तसर्थ अरू स्वर्णपुरमा पनि छरिएर बसेको समुदायभित्र कुनै किसिमको पनि ग्राइड समेत नभएको।
2: गाउँसभा सदस्य हरिलाल चौधरीले पनि शून्य समयमा बोल्दै आफ्नो क्षेत्रमा सड़क कालो पत्रेको माग गर्नुभएको छ।
6: हाम्रो यो नगरपालिका र गाउँपालिकाको बाटो पानी बिच भएको छ, अनि त्यसमा लगत कालो पत्रा हाले भए राम्रो हुनेथ्यो, मेरो भन्नाइ यही छ। र बारी चुटिया चौरानिर पनि त्यो कालो पिच पनि फुट्न लागेको छ, भोटार काट्दै काट्दै धेरै काटिसकेको छ, अनि त्यसमा पनि समस्या छ। हजुर केही सोचेर पनि अगाडि सार्नु होला।
2: गाउँसभा सदस्य चित्रा कुमारी कठरियाले निजी शिक्षकहरूको सेवा सुविधाका विषयमा कुरा उठाउनु भएको छ।
7: हाम्रो अब शिक्षण संस्थातिर जाँदाखेरि हाम्रो निजी स्रोतका शिक्षक खाई नखाई आफ्नो पढिराखेछन्, तर निजी स्रोत शिक्षकको पनि माग पूरा होस् र कति हुन्छ गाउँपालिका जाओस् भन्न चाहन्छु।
2: गाउँसभा सदस्य खगेन्द्र भण्डारीले शिक्षकहरूको व्यवस्थापनमा समस्या भइरहेकाले यस अघि नै व्यवस्थापनका विषयमा भएको छलफलका आधारमा काम अगाडि बढाउन सुझाव दिनुभयो।
8: हामीले के भन्यो भन्दा मलाई लाग्छ 2081-82 शिक्षक अध्यापन अनुमति पत्र नभएका निजी स्रोतका शिक्षकहरूलाई या त अध्यापन अनुमति पत्र लिनुको लागि अथवा लाइसेन्स लिनुको लागि हामीले समय दिने, त्यो भएन भने विदा गर्ने भनेका थियौं। सायद कोही पनि विदा हुनु भएको छैन, थुप्रै ठाउँमा मैले देखेको छु अध्यापन अनुमति नभएका शिक्षकहरू छन्। उहाँहरूको व्यस्त अथवा उहाँलाई के गर्ने, हाम्रो तर्फबाट विदाई गर्ने कि अथवा त्यसलाई क्राइटेरियामा ल्याउने, नीति नियममा ल्याउने, पट्टि यो गाउँ सभाले सोचोस् भन्ने म अनुरोध गर्न चाहन्छु।
2: 18 गाउँ सभाको पहिलो बैठकमा यसरी उठेका प्रश्न तथा जिज्ञासाको जवाब गाउँ सभाको असार 5 गते बस्ने दोस्रो बैठकमा जवाब दिने व्यवस्था मिलाइएको गाउँ सभाका अध्यक्ष गणेश चौधरीले जानकारी गराउनुभयो।
9: शून्य समयमा उठेका प्रश्न जिज्ञासाहरूलाई गाउँ सभाको 18 अधिवेशनको दोस्रो बैठकमा जवाब दिने व्यवस्था मिलाएको जानकारी गराउँदछु।
2: 18 गाउँ सभाको पहिलो बैठकले जानकी गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
1: अब बाँकी प्रसंग, टीकापुर नगरपालिकाले आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट गर्न टोल बेलाहरू शुरू गरेको छ। टीकापुर नगरपालिका वार्ड नम्बर 1 ले ज्योतिनगर र टीकापुर कन्या आधारभूत विद्यालय गरी दुई ठाउँमा बेला गरेको छ। बेलामा वड़ा नम्बर 1 का सचिव चक्रबहादुर रावले आउँदो वर्षका लागि 1 नम्बर वड़ाले 2,61,51,000 सिलिङ पाएको बताउनुभयो। प्राप्त बजेट मध्ये पूर्वाधार विकासतर्फ 54% दरले हुन आउने 1,41,22,000, आर्थिक विकासतर्फ 20% हुन आउने 52,30,000, सामाजिक विकासतर्फ 20% दरले 52,30,000, वातावरण तथा विपद व्यवस्थापनतर्फ प्रतिशतका हिसाबले 7,84,000, संस्थागत तथा सुशासनतर्फ 3% दरले 7,84,000 योजना छान्न लागेको हो।
10: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 83-84 को बजेट यस प्रकार रहेको छ। टीकापुर नगरपालिका वार्ड नम्बर 1 लाई 83-84 को बजेटमा कुल बजेट 2,61,51,894.86 कुल बजेट रहेको छ। यसमा 5 वटा सेक्सनमा यो बजेट विनियोग गरेको छ। पूर्वाधार विकासतर्फ कुल बजेटको भार प्रतिशतका आधारमा 54% बाँडेको छ। 54% हिसाबले पूर्वाधार विकासतर्फ 54% दरले कुल बजेट 1,61,22,023.28 रहेको छ। यसै गरी आर्थिक विकासतर्फ 20% दरले 52,30,378.99 रहेको छ। यसै गरी सामाजिक विकासतर्फ 20% दरले 52,30,378.99 रहेको छ। यसै गरी वातावरण तथा विपद व्यवस्थापनमा 3% दरले 7,84,586.85 रहेको छ। यसरी संस्थागत तथा सुशासन अन्तर्गत 3% दरले कुल बजेट 7,84,556.85 गरेर कुल बजेट 2,61,51,894.86 रहेको छ।
1: भेलामा आएका नागरिकले वडाको कामप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। भेलामा उपस्थित स्थानीय मोहन खनाल, अर्का स्थानीय कमल बहादुर बटाला,
11: अब सधैँजसो कहिलेकाहीँ यहाँभन्दा पहिलेका वडा भेलाहरू विद्यालय सञ्चालन भएको दिनमा पर्ने हुनाले सबै वडा भेलामा म एडजस्ट हुन सकेन। तर म एकचोटि पहिले एउटा भेलामा एडजस्ट हुन पुगेका थिएँ र अनि मेरो टोलको मैले आफ्नो समस्या, अब त्यति बेला यो टोल विकास संस्था मार्फत थिएन, इन्डिभिजुअल के भन्ने बेला थियो, त्यो बेला मैले भनेको कुरामा जस सकेसम्म काम गरिदिनु भएको थियो। मैले ह्याम्पाइपको कुरा राखेको थिएँ अनि बाटो ग्राभलिङ र माटो पटाइनेको कुरा राखेको थियो, दुइटै काम गरिदिनु भएको थियो सहज तरिकाले। अनि वडा कार्यालयमा सेवा लिन जाँदा पनि अरू कुरा के कस्तो मलाई थाहा छैन, म गएको बेला एकदम सहज तरिकाले, सम्मानजनक तरिकाले मैले आसाममा सेवा पाएको महसुस गरेको छु। अनि थप यति बेला पनि मैले केही, अहिले म सन्तोषी टोल विकास संस्थाबाट हो अनि मैले केही योजना प्राथमिकताकरण गरेर दिएको छु, सायद हुनेमा आशावादी चाहिँ छु म।
1: भोलि राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 बिहान 7:30 र दिउँसो साईमाट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 भेला गरी थप योजना छानिँदैछ। वडाध्यक्ष मोहन विकको अध्यक्षतामा शुरू भएको कार्यक्रममा स्वागत टीकापुर नगरपालिका वार्ड नम्बर 1 वडा सदस्य गणेश घरती मगरले गर्नुभएको थियो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला टीकापुर एफएम।
12: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
13: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
12: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
13: महिनाको महिनावारी गडबडीको समस्या,
12: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
13: पेट सम्बन्धी सम्पूर्ण समस्या,
12: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
13: ईसीजी सेवा,
12: डिजिटल एक्सरे सेवा
13: र प्रयोगशाला ल्याब सेवा।
12: फोन नम्बर 9844 27 359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
0: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। जलविद्युत परियोजना विद्युत प्रसारण लाइन सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गरेको छ। कोषमा जेठ 20 गतेसम्म 1,11,07,05,50,000 बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ। सोही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियारी गरेको छ। कोषका 4 प्रस्ताव आएकोमा 2 प्रस्तावमाथि छलफल भइरहेको छ। खोज खबरमा अब पालो जनावाजको। कैलालीको जानकी र टिकापुरका बाढ़ीको जोखिममा रहेका समुदायमा बाढ़ीको कृत्रिम घटना अभ्यास गरिएको छ। वडा नम्बर 6 भएको घटना अभ्यासमा सहभागीलाई अभ्यास गर्दा के सिकाइ भयो भनी सोधेका छौं।
14: नमस्कार, म नाउँ आशा देवी चौधरी, टिकापुर नगरपालिका वार्ड नम्बर 6 गाउँ भर्तापुर। मै कागज ठै 3 तहके सूचना रहे। 3 तहके सूचनामे पहिलो सूचना 4.2 मिटर, तेस्रो सूचना 4.5 मिटर, तेस्रो सूचना चाहिँ 5.3 मिटर। खटरा कागज ठै 5.3 मिटर हो सर, हाम्रो यहाँ लग भर्तापुर के लग। अनि कागज ठै अब हाम्रो आज भइए के घटना अभ्यास करली। घटना अभ्यास में समुदाय के मनै पुरै आइ नै जानकारी कराइली सकुन है। हमार टोल में भर्तापुर टोल में आए भैया कले से यह सूचना आधार में जानकारी करा के पटा पाई बोटो हाली अपन अपन ठाव यहाँ सुरक्षित ठाव ये हमारे घर भवन यह भवन में भगना कहीं के जानकारी कराई ली सबके जाननाइ। अनि हमारे वहाँ सस्ता से रहल सामान फिर रहे, सामग्री फिर रहे, प्राथमिक उपचार के कागज है, कोसठ उधार के सब कुछ सामान रहे, सामान फिर चेक कर ली। पूर्व सूचना फिर सब चीज सामान चेक कर सक लाती। अब भैया तो हमें यह आधार से करब मानसिक रूप से फिर कागज है सबके तैयारी रही। अब भैया समय आएगीलस महत्वपूर्ण कागजात प्राणी अपन नागरिकता हुई लाल पुर्जा हुई वृद्ध भत्ता पाइना सुरक्षित कागज पासबुक मतलब कि सब अपन अपन तैयारी करके भरे से सुरक्षित से ढेले रहे। हमारे यहाँ पठैया नदी हो, पठैया नदी में कागज हमारे गेज मीटर बन गिल।
15: नमस्ते, मेरो नाम अनिता चौधरी हो। हमारे यहाँ 84 घर अनि बाढ़ी आए पछि सब डुबान में पर्च अनि धेरै गाह्रो हुन्छ। भक्तपुर में रहे सबैलाई यहाँ उच्च भवन में ऊ गरिएको छ व्यवस्था आउँछन्। अनि हामीहरू प्राथमिक उपचार गर्छौं। हाथ टुटेको अनि टाउको फुटेको अनि पानी खाएकोलाई आफू जानेको सिकेको गरिन्छ अनि अस्पताल पठाइन्छ। धेरै गाह्रो हुन्छ। हात टुटेको अनि टाउको फुटेको अनि पानी खाएकोलाई गरियो अनि सिकायो पनि अनि हामीहरू सिकेको गरियो अनि सबै गाउँहरूलाई सिकायो अनि बाढी आएपछि यस्तै गर्नेछौ।
16: मेरो खुट्टा चल्दैन, म अपाङ्ग छु। आज मलाई उद्धार गरेर बोकेर भवन घरमा ल्यायो। बाढीको बेलामा पनि यस्तै सहयोग गरियो। म हिँड्न सक्दैन, गाह्रो हुन्छ। हामी अपाङ्गलाई दिनुपर्छ।
17: मेरो नाम रामलाल थारू, खोज उद्धारको कार्यालय हुँ। बाढी धेरै आउँछ यहाँ गाउँ गाउँमा, यता उता खोजिराखेका हुन्छौ, घुमिराखेका हुन्छौ कहाँ बाढी धेरै पस्यो। भैयाको बारेमा त बहुत कुछ सिक्ली, हाम्रो खोज उद्धारको बारेमा बहुत कुछ सिक्ली। मनै त अब गर्भवती भगैली, छोट लड्काला भगैली, पानीमा डुबल मनै निकाली, समुदायको मनै सुरक्षित गर्ली सिकल अनुसार।
18: टिकापुर वडा नम्बर 6 भर्तापुर। मेरो नाम हो जित भाडुर चौधरी। म प्राथमिक उपचार कार्यदलको सदस्य हुँ। अभ्यास गर्दाखेरि त म प्राथमिक उपचार गर्दाखेरि तुरन्त भन्दा तुरै उपचार गर्नु नै प्राथमिक उपचार हो। बाढीबाट धेरै प्रकारको समस्या आउँछ, अब डुब्न सक्छ, अरू हरेक चोट पटक लाग्न सक्छ, समयमा उद्धार गर्दाखेरि र बचाउन सकिन्छ, राम्रै लाग्यो अरू ऊ भन्दा।
1: र नेपालले मलेसियामा जारी एसएससी महिला प्रिमियम कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग लजास्पद हात खेपेको छ। कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भयो। जितका लागि 110 रनको लक्ष्य पछ्याएको नेपाल 13.3 ओभरमा सबै विकेट गुमाएर 40 रनमा समेटिएको थियो। नेपालका लागि सोनी पाखरिनले सर्वाधिक 12 र रूबिना छेत्री 10 रन बनाउनु बाहेक अन्य खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपाललाई सस्तैमा समेट्न बलि हङकङका इकरा सहले 4 विकेट लिनुभयो। चानका मारियम बीबीले 2-2 तथा सिउ मेई र जोइलिन दालीबाले 1-1 विकेट लिनुभयो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको हङकङले 20 ओभरमा 3 विकेटको क्षतिमा 109 रन बनाएको थियो। समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन शुरू, असफल कामको निरन्तरता होइन, क्रमभंगता गर्नुपर्ने प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अडियालको भनाई। टीकापुरमा टोल भेला शुरू, वडा नम्बर 1 ले 2.61 करोड़ लाखका योजना छान्दै। टीकापुरका 11 सामुदायिक विद्यालयमा स्टीम एजुकेशन अभिमुखीकरण कार्यक्रम शुरू, प्रविधि र खगोल विज्ञानमा जोड़। र एसएससी महिला प्रिमियम कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग नेपालको लज्जास्पद हार। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।

0: जारी।
1: सामुदायिक रेडियो टिकापुर एफएमबाट जनहितमा जारी सन्देश।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र।
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्ला
2: होइन चाहिने जो माइलो त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: के तपाईँलाई थाहा भयो,
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
2: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
2: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
2: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान

0: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोलभेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेदरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो हरु कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भर खुल्याको वेबसाइटको URL चेक गरौं।
2: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर हरौं
3: सतर्क रहौं ठगीबाट बचौं।
2: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
1: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
2: गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध, तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव।
3: जबको इन्सेक्युरिटी हुन सक्ला, एजुकेसनको इन्सेक्युरिटी हुन सक्ला, अनि त्यो सँगसँगै फाइनेन्सियल।
2: यसै पूरक परीक्षा असार 1 गतेदेखि नतिजा 2 साता भित्रै प्रकाशन गर्ने तयारी, क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव, आपूर्ति सहज गर्न भारतबाट आयात शुरू।
4: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, 400 देखि 500 भाइल जति कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज संसारमा। अब
2: काठमाडौँ सेन्जेन सीधा उडान शुरू, चीनसँग हवाई सम्पर्क विस्तार, रासोपाको देशव्यापी जिल्ला अधिवेशन तीव्र, 23 जिल्लामा नेतृत्व चयन।
5: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ।
2: र रूस युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र, एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: सामाजिक सञ्जालमा देखिने मुस्कान र मिठास प्राय कतिपयको स्क्रीनको सीमाभित्र मात्रै सीमित देखिएको छ। वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थबीचको फरक उजागर गरिरहेका छन्। लाइक र कमेन्टले नापिने नाता होइन, व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ। त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो, इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
7: नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ। नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोड़िएका प्रत्यक्ष अपराधिक घटना बढ़िरहेका छन्, जसमा हत्या, हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाइ छ। अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढ़िरहेको छ। बढ़दो बेरोजगारी दर, सामाजिक सञ्जालको प्रयोगको बढ़दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव रहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो।
8: हिजो आज मानसिक स्वास्थ्यमा हामी मानसिक आफ्नो आफ्नो मानसिक स्वास्थ्यमा हामी सबै सचेत हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। अधिकांश मानसिक स्वास्थ्यमा ख्याल नगर्ने मानिसहरूद्वारा नै अपराध हुने र अपराधको पीड़ित पनि उनीहरू नै बन्ने अवस्था देखिएको छ। त्यसको लागि समग्र आफ्नो आचरण, त्यसपछि आफ्ना सोचहरू, त्यस्तै प्रकारले संगत र व्यवहारहरू आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ।
7: राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण 2019-20 अनुसार पनि नेपालमा 10% वयस्क र 5.2% किशोर किशोरी कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने 7.2% वयस्क र 4.1% किशोर किशोरीमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको तथ्याङ्कमा उल्लेख छ। तर समस्या बढ़दै जाँदा पनि उपचार तथा परामर्श सेवाको पहुँच भने सीमित छ। 2021 नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको विश्लेषण अनुसार देशका केवल चौथाई स्वास्थ्य संस्थाले मात्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा तयारी सूचांक समेत 22.2% मात्रै रहेको अध्ययनले देखाएको छ। बढ़दो मानसिक समस्या कम गर्न व्यक्ति स्वयं आफै पनि सचेत हुनुपर्ने मनोचिकित्सकहरूको सुझाव छ। मानव तनाव हुँदा बिचौनी चिन्ता निन्द्रामा समस्या थकान एकाग्रमा कमी चिड़चिड़ापन टाउको दुख्ने तथा मुटुको धड़कन बढ़ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न के गर्नुपर्छ सीआईएनसँग कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो,
3: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त, होइन? कुनै एउटा तनाव गराउने एउटा केही तत्त्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो, है? त्यसलाई चाहिँ हामीले तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि युवा अवस्थामा अथवा अन्य अवस्थामा हेर्नु पर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला, होइन? अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटी हुन सक्ला, एजुकेसनको इन्सेक्युरिटी हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियल इन्सेक्युरिटीहरू हुन सक्ला, त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुनसक्छ भने पहिलेदेखि नै मानसिक स्वास्थ्यसँग केही कुराहरूसँग जुझिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुन सक्ला।
7: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भनी गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ। औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्। विभागका अनुसार आज 150 एमजीको 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ। यस्तै मंगलबारसम्म 450 एमजीको 1,400 भाइल र 150 एमजीको 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ। बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ। सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ। आवश्यक प्रक्रिया मिलाएर खरीदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सीआईएनलाई बताउनुभयो,
4: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोरै छ, अब जताततै चाहिँ सर्टेजै छ। अस्ति 800 भाइ चाहिँ बंगलादेशबाट ल्याएको थियो सिसप्लाटिन, त्यो पनि सकिसक्यो। अब अहिले अहिले आज मात्रै वीरगंज भन्सारमा 400-500 भाइल जति चाहिँ यो सिसप्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा। अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै। यो कस्तो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा। अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ यसको चाहिँ।
7: स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मधेस प्रदेशमा काठको मूल्य घटाइएको छ। मधेस प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्युफिट 250 रूपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा काठकत्ती खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ 7 बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कडालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सीआईएनसँग बताउनुभयो।
5: 38 जिल्लामा आज हुँदैछ 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ महाधिवेशन अगाडि पनि हुने सम्भावना सम्भावना छ, त्यो बेला भएन भने उनीहरू तिनीहरू जो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँमा काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ, बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो, कोशीमा आठ जिल्लामा आज भएको छ है, मधेसमा मर्मुहोत्तरी, रौतहट, सिरा, गण्डकीमा पाँचवटामा भएको छ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज आठ जिल्ला गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, अनि कर्णालीमा दुईटा जिल्लामा कालीकोट र सल्यान, सुदूरपश्चिममा डडेलधुरा, बैतडी, बझाङ, दार्चुला।
7: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाडौँ सेन्जेन सिधा उडान शुरू गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सीधा उडान बिहिबारदेखि शुरू भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार एकदेखि नौ गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षा फल एक महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रूसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो क्रममा 140 भन्दा बढ़ी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध शुरू भएता पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रीमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो। सर्लाही हरिपुरमा साइलेज उत्पादन शुरू, खेर जाने मकैको डाँट अब आमदानीको स्रोत बन्दै।
9: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा, त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
7: 80 लाखको लगानीमा साइलेज उद्योग, पशुपालन खर्च घटाउने लक्ष्य। रिपोर्ट सँगै साहित्य प्रेमीको आकर्षण बढ़ाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण। विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
11: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
10: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
11: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
10: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
11: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
10: नरम, मुलायम, सुतीको कपडा लगाउने।
11: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
10: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
12: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: रामे, यो के चलाएको हो यस्तो धुवाले? त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
14: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
15: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ, र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
13: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
16: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
17: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
16: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
17: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब साइलेज उत्पादनको कुरा। हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ। यसले किसानको आय बढ़ाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ।
18: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग संचालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ। अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ। उद्योगबाट किसानले दुई किसिमको फाइदा लिइरहेका छन्। पहिले बेकार खेर जाने मकैको डाँट नै अब आमदामीको स्रोत बनेको छ। उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ। दोस्रो, यही डाँटबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउनेछन्, जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजिया बताउनुहुन्छ।
19: गाई बस्तुलाई खाने दाना जसले दुध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व र ठुलो चाहिँ यो सपोर्ट गर्ने त्यस किसिमले हामीले पनि।
18: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो, जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ।
20: यो सबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछौँ र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु।
18: सहकारीमा हाल 1288 सदस्य छन्, जसमा 1211 महिला रहेका छन्। यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ। उद्योगबाट उत्पादित दाना शुरूमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ।
9: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा, र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले एफएओबाट हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु।
18: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने, दूध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ। साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ।
21: साइलेजको बेनिफिट, साइलेजको फाइदा खासमा वस्तुहरूलाई हुने भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो। 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ, यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ। र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ।
18: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली, भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ। यस्ता उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाई छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खण्डकाव्यको ओज घट्दै
0: पाखा पखेरा वनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र संसार सिरिजे जति छन् जहाँ छन् छोटो बसाईमा काव्य पढिसकियोस्।
2: राम्रो कथ्य र सन्देशले खण्ड काव्यलाई पाठक माझ लोकप्रिय बनाउने अनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
24: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रूचिमा आएको परिवर्तन छोटो सामग्रीप्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज इतिहास संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व चुनौती र सम्भावना बारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुंगाना कुराकानी गर्नु भएको छ।
0: छोटो बसाईमा काव्य पढिसकियोस्। काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो जटिल शब्दहरू हुन्छन् डिक्सनरी खोज्नु पर्यो शब्दकोश खोज्नु पर्यो त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठूला ठूला हुन्छन् ठूला ठूलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले परिभाषित त्यसरी गरेका छ काव्यशास्त्रकारहरूले त्यस्तालाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठूलो रचना गर्नु पर्यो जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो यत्रो छ पहिले किताब सम्बन्धै यत्रो छ कहिले पढ्नु त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति। अब सानो छ भने एक बसाईमा पढिसकिन्छ पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई।
25: हजुर तपाईँले रचना गर्नुभएको यो खण्ड काव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: हस् यहाँ प्रकृति परक कुराहरू छन् अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा वनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र संसार सिरिजे जति छन् जहाँ छन् सिंहो धरामा परिपूर्णता छन् आमा बिना

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छ देन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: यसरी अघि बढ्छ।
2: अब यो खण्डकाव्य भनौ न छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन् अनि यसको भनौ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ?
0: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बन्नु भएको छ। कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ, स्वर्गमा विभाजित हुनुपर्छ, अध्यायमा विभाजित हुनुपर्छ, न्यूनतम पाँच अध्याय सात अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ, यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा। अहिले पनि त्यो मान्यता हराएको छ, मान्यता मान्नुहुन्न भन्ने कुरो होइन, मान्नुपर्छ। तर त्यो मात्र नभएर एउटै भाव र विषयमा एउटै प्रसंगमा जीवनको एउटा खण्डलाई आधार मानेर यदि काव्य सृजना गरिन्छ भने त्यो पनि खण्डकाव्य हुन्छ। अर्थात खण्डकाव्य एकस्वरीय पनि हुन्छ, त्यहाँ बहुस्वरीय नभएर एकस्वरीय पनि खण्डकाव्य हामीले देखेका छौं। जस्तो हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पापिनियामा त्यो खण्डकाव्य हो, असाध्य छोटो छ तर धेरै कुराहरू त्यसले बोकेको छ, त्यसको विषयवस्तुको महानतासँग निर्भर गर्छ, त्यसको आकारसँग होइन त्यसको भाव पक्षसँग त्यो खण्डकाव्य जोडिएको हुन्छ। त्यसैले खण्डकाव्य भन्ने बित्तिकै ठूलो आकारको हुनुपर्छ, बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन। एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाईमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्डकाव्य हुन्छन् भन्ने धारणाहरू पनि छन्। त्यसै आधारमा यसलाई रचना गरिएको
2: हो। हजुर, अब तपाईँ कक्षा नौ दसमा अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिला पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ?
0: अब केही फरक छन्। अब हिजो कविता भनेको छन्दबद्ध हुन्छ, लयबद्ध हुन्छ, अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ, यो मान्यता थियो हिजोको जमानामा भने। अब अहिले आएर त्यो समयको कुरो पनि हो। अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो, विशेष गरेर गद्य कविताहरू लेख्नुभयो, लामा छन्दहरू रुचाउनुहुन्न। अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन्। अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान्, अब अहिलेका कविताहरू अलिक त्यस्ता छैनन्, गद्य कविताहरूलाई प्राथमिकता दिइएको छ, अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानस पटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो।
2: अनि समय परिवर्तनसँगै आयो नि त धेरै कुराहरू
0: आयो
2: होइन, अनि त्यसले चाहिँ मलाई पढ्दा चाहिँ यो अलि हल्का भयो कि जस्तो लाग्छ, तपाईँ एउटा नेपाली शिक्षक भएको भएर तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्छ?
0: लाग्छ, मलाई पनि लाग्छ अलिकति कविताको ओज चाहिँ घटेकै छ। किन घटेको छ भने अब हुन त नौ कक्षामा छन्दबद्ध कविता नभएको होइन, छ, कुनै गीतिलयमा छन्, कुनै अब एउटा कविता शिखरणी छन्दमा पनि छ, हाम्रो कवि भरतराज पन्तले लेख्नु भएको कविता पहिलो पाठमै छ कक्षा नौमा। यो हुँदा हुँदै पनि यतिले पुगेन। म त के भन्छु भने हाम्रा महाकविलाई कहाँ गएर चिन्ने, आदिकविलाई कहाँ गएर चिन्ने, अनि कवि शिरोमणि लेखनाथ पौड्यालको बारेमा हाइस्कुल लेभलको बच्चाले नामै सुन्दैन, नामै जान्दैन, हराइसक्यो। विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो, प्रकृतिको चित्रण, प्रकृति र मानव जीवनको तादात्म्यता, कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उनलाई चिन्थे बच्चाहरूले। अब यो चाहिँ अलिकति बिस्तारै बिस्तारै हराउँदै गएको छ। अब फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ। सधैँभरि माधव प्रसाद घिमिरेको बारे मात्रै पढ्ने, देवटाको बारे मात्रै पढ्ने, अनि भानुभक्त आचार्यको मात्रै बारेमा पढियो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त, कहिले थाहा पाउने त?
1: मधेशमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ। यसै पूरक परीक्षा असार 1 गतेदेखि शुरू हुने हुँदैछ। नतिजा 2 साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ। आपूर्ति सहज बनाउन भारतबाट आयात शुरू गरिएको छ। काठमाण्डु सेन्जन सीधा उडान शुरू भएको छ। चीनसँग हवाई सम्पर्क विस्तार भएको छ। रासोपाको देशव्यापी जिल्ला अधिवेशन शुरू। आज 23 जिल्लामा नेतृत्व चयन भएको छ। र युक्रेन रूस युद्धमा ड्रोन आक्रमण तीव्र गरिएको छ। एसीसी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: असार 6 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: आउने दिन असार 6 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली, सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72-72।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म सृजना बजगाईको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टेकापुर एफएम 101 MHz सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी बीच दुवैतर्फ सिकाइ आदान प्रदान गर्ने वातावरण स्थापना गर्दछ। आजको कार्यक्रममा हामी न्यानो युरियाको परिचय, न्यानो युरियाका फाइदा तथा महत्व, न्यानो युरियाका मुख्य मुद्दाहरू र प्रविधि विधि सावधानी बारे चर्चा गर्छौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान अध्ययनरत जीविका शाह। कार्यक्रमको शुरूआतमा न्यानो युरियाको परिचय बारे चर्चा गर्छौ।

0: क्रिया भन्नाले बोट बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन तत्वलाई न्यानो कणको रूपमा उपलब्ध गराउने आधुनिक तरल मललाई जनाइन्छ। यहाँ न्यानो शब्द ग्रीक भाषाबाट आएको हो, जसको अर्थ अत्यन्तै सानो भन्ने हुन्छ। वैज्ञानिक रूपमा भन्ने हो भने न्यानो भन्नाले एकदेखि 100 नैनोमिटर अर्थात 10^-9 मिटर आकारको कण अथवा पार्टिकललाई जनाउँछ। न्यानो टेक्नोलोजीको प्रयोग गरेर बनाएको यो स्मार्ट फर्टिलाइजरको रूपमा परिचित छ, किनकि यसले बोटलाई आवश्यक पोषण तत्व ठिक समयमा ठिक मात्रामा र प्रभावकारी रूपमा उपलब्ध गराउँछ। परम्परागत युरियाको अत्याधिक प्रयोग माटोको घट्दो उर्वरता र वातावरणीय प्रदूषण जस्ता समस्याहरूलाई समाधान गर्न न्यानो युरियाको विकास गरिएको हो। यसको मुख्य उद्देश्य कृषि उत्पादन बढाउनु, मलको दक्षता सुधार गर्नु र वातावरण संरक्षण गर्नु हो। यो प्रविधि भारतमा IFFCO इन्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ लिमिटेड अन्तर्गत रहेको न्यानो बायोटेक्नोलोजी रिसर्च सेन्टर कलोल गुजरातमा विकास गरिएको हो। यसका प्रमुख वैज्ञानिक डाक्टर रमेश रालिया हुन् र यसको व्यावसायिक उत्पादन सन् 2021 सुरु गरिएको मानिन्छ। न्यानो युरियालाई मुख्य रूपमा 3 वर्गमा विभाजन गरिएको छ। पहिलो न्यानो स्केल फर्टिलाइजर, दोस्रो न्यानो एडिटिभ्स र तेस्रो न्यानो कोटेड फर्टिलाइजर। र विभिन्न अध्ययनहरूले देखाएको छ कि न्यानो युरियाले बाली उत्पादनमा औसत 8% वृद्धि गर्न सक्छ र नाइट्रोजन उपयोग दक्षता परम्परागत युरिया भन्दा धेरै उच्च हुन्छ।
1: कार्यक्रमलाई अगाडि बढाउँदै अब पनि हामी न्यानो युरियाका फाइदा तथा महत्व बारे छलफल गर्छौ।
0: न्यानो युरियाका फाइदाहरू यस प्रकार रहेका छन्। यसले परम्परागत युरियाको आवश्यकतालाई करिब 50% सम्म घटाउँछ, साथै नाइट्रोजन उपयोग दक्षता 80% भन्दा बढी हुन्छ। यसले बाली उत्पादनमा औसत 8% वृद्धि गरेको देखिएको छ भने माटो, पानी र हावाको प्रदूषणलाई कम गर्छ, साथै बालीलाई हरियो, स्वस्थ र बलियो बनाउँछ। साथै यसले लागत घटाएर किसानको आमदानी बढाउँछ, बाली ढल्ने, लजिङ जस्ता समस्याहरू कम गर्छ र दिगो कृषिका लागि प्रवर्धन गर्छ। साथै यो वातावरणीय मैत्री र सुरक्षित प्रविधि पनि हो।
1: कार्यक्रमलाई निरन्तरता दिँदै अब हामी न्यानो युरियाका मुख्य मुद्दाहरू बारे छलफल गर्छौ।
0: न्यानो युरिया आधुनिक कृषि प्रणालीको एक महत्वपूर्ण हिस्सा हो, किनकि यसले 4R न्युट्रन स्टेडवार्डसिप, राइट सोर्स, राइट डोज, राइट टाइम, राइट प्लेसलाई समर्थन गर्छ। यसले मलको सही प्रयोग सन्तुलित गरी दिगो उत्पादन प्रणालीलाई बलियो बनाउँछ। यसले माटोको स्वास्थ्य स्तर सुधार्छ, नाइट्रोजन लिचिङ घटाउँछ र वातावरणीय क्षति पनि कम गर्न महत्वपूर्ण भूमिका खेल्छ। न्यानो युरिया हाल बजारमा मुख्य रूपमा IFFCO न्यानो युरिया लिक्विडको रूपमा उपलब्ध छ। यो प्राय कृषि सहकारी, कृषि सेवा, एग्रोवेड तथा आधिकारिक डिलर मार्फत किसानहरूले सहजै प्राप्त गर्न सक्छन्। यो 500 ml को बोतलमा उपलब्ध हुन्छ भने यसको मूल्य करिब 240 भारतीय रूपियाँ रहेको छ। 500 ml को यो न्यानो युरियामा करिब 1 बोरा परम्परागत युरियाको बराबर प्रभाव दिने सक्षम हुन्छ। यसमा 40,000 mg/L नाइट्रोजन न्यानो कणको रूपमा उपलब्ध हुन्छ। पातबाट स्प्रे गर्दा छिटो र प्रभावकारी रूपमा अवशोषण हुन्छ। हाल 94 भन्दा बढी बालीहरूमा परीक्षण गरिसकेको छ। यसको प्रयोग गर्दा डिएपी र बेसल डोजलाई चाहिँ घटाउनु हुँदैन, केवल टप ड्रेस युरिया मात्रै घटाउन सकिन्छ।
1: कार्यक्रमको अन्तिममा हामी न्यानो युरियाको प्रयोग विधि र सावधानी बारे चर्चा गर्छौ।
0: न्यानो युरियाको प्रभावकारी उपभोगका लागि यसको सही प्रयोग विधि अपनाउनु आवश्यक हुन्छ। 2-4 ml न्यानो युरियालाई 1 L सफा पानीमा मिसाउने, तयार गरिएको घोललाई बालीको पातमा हामीले फोलर स्प्रे गर्ने, राम्रो परिणामका लागि हामीले करिब 2 पटकसम्म स्प्रे गर्न उपयुक्त रहन्छ। पहिलो स्प्रे बालीको 30-35 दिनको अवस्थामा र दोस्रो स्प्रे चाहिँ पहिलो स्प्रे गरिसके 20-25 दिनमा अथवा फूल फुल्नु अघि गरेमा उपयुक्त मानिन्छ। न्यानो युरिया प्रयोग गर्दा अप्नाउनु पर्ने सावधानीहरू यस प्रकार रहेको छ। हामीले न्यानो युरिया प्रयोग गर्नु अघि बोतललाई राम्ररी हल्लाउनु पर्छ। बिहान वा साँझको समयमा स्प्रे गर्न उपयुक्त रहन्छ। स्प्रे गरेको 12 घण्टा भित्र वर्षा भएमा पुनः स्प्रे गर्नुपर्छ। स्प्रे गर्दा मास्क र पन्जा अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ। बालबालिका तथा घरपालुवा जनावरलाई यसबाट टाढा राख्नुपर्छ र साथै चिसो र सुक्खा ठाउँमा हामीले न्यानो युरियालाई सुरक्षित रूपमा भण्डारण गर्नुपर्छ। यी सावधानीलाई मध्यनजर राख्दै सही विधिद्वारा न्यानो युरियाको प्रयोग गरेमा नाइट्रोजन युज इफिसियन्सी उल्लेखनीय रूपमा वृद्धि हुनेका साथै डिगो कृषि प्रणालीलाई महत्वपूर्ण योगदान पुर्याउँछ।
1: यिनै विषयवस्तुका साथै कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया सुझाव सल्लाह छन् भने सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz लेखी पठाउन सक्नुहुन्छ अर्थात हाम्रो फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। कार्यक्रम हाम्रो कृषि सुनिदिएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्नुहुने रत्नापुन र साक्षात्कारकर्ता जीविका शाहलाई धन्यवाद दिँदै म सृजना बजगाईलाई बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जब सम हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग गरी।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखिम लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
2: फराकिला कक्षाहरू,
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
3: खेलकुद सुविधा,
2: कम्प्युटर शिक्षा,
3: स्वच्छ पिउने पानी,
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98-584-24-167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: असार 6 गते पहिलो शनिबार
4: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
6: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
5: आउने दिन असार 6 गते पहिलो शनिबार
4: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72-72।

0: जानकी गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: नेपालको संविधानको भाग 3 मौलिक हकको धारा 39 अन्तर्गत बाल बालिकाको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर, ग्यारेज, होटल, कारखाना, गिट्टी, बालुवा, घरेलु कामदार, गाडीमा सहचालक नलगाउन साथै धूम्रपान, मध्यपान, सुर्तीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरूद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका जानकी कैलाली। लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम, मुलायम, सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
0: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
0: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
0: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम, मुलायम, सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
0: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

नमस्कार। सम्पूर्ण साहित्यिक पन्मुटुरमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीका प्रएफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मिर्दुलेको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुता अलखेन्द्र लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नाजीले। यहाँहरूले कार्यक्रम मिर्दुलेय www.tikaprefm.org र मोबाइल एप्स टीकापुरी एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मिर्दुलेको पहिलो कविता प्रस्तुत गर्दैछु पोखराका स्रष्टा कवि गोविन्द प्रसाद ब्राज्यूको मन्दाक्रान्ता छन्दमा रहेको भोक तिर्खा चस्तै छ शीर्षकमा रहेको यो कविता।

पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराजुलाई मन्दाक्रान्ता छन्दमा रहेको भोक तिर्खा छ शेष शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूको प्रमाणिका छन्दमा रहेको सदैव रुन्छ है मन शीर्षकमा रहेको यो कविता

दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूलाई प्रमाणिका छन्दमा रहेको सदैव रुन्छ है मन शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा कवि विमला चन्द सानुजीको शार्दूल विक्री छन्दमा रहेको मेरो देश शीर्षकको यो कविता।

हाल काठमाडौँमा कार्यरत पैतडीकी स्रष्टा कवि विमलाचन्द सानुजीलाई शार्दूल रूपगिरी छन्दमा रहेको मेरो देश शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। सुम्बे किलाम दुई इलामका स्रष्टा कवि दीनानाथ पोखरेलज्यूको वृद्धका सकसको र ख्याल शीर्षकमा रहेको स्वागता छन्दको यो कविता।

सुम्बेक इलाम दुई इलामका स्रष्टा कवि दिनानाथ पोखरेज्यूलाई स्वागता छन्दमा रहेको वृद्धका सकसको गर ख्याल शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूको अनुष्टुप छन्दमा रहेको यो कविता

काठमाडौँका स्रष्टा कवि कलानिधि दाहालज्यूलाई अनुस्रूप छन्दमा रहेको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहालज्यूको मन्दाक्रान्ता छन्दमा रहेको सृष्टिमा हुन्छ घात शीर्षकको यो कविता।

धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहजूलाई मन्दाक्रान्ता छन्दमा रहेको सृष्टिमा हुन्छ घात शीर्षकमा रहेको विश्व वातावरण दिवसको सन्दर्भको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। डोटीका स्रष्टा कवि दिलबहादुर महाराजीको शार्दूल विकेट छन्दमा रहेको कुवाको भ्यागुत्तो शीर्षकको यो कविता।

डोटीका स्रष्टा कवि दिलबहादुर महराज्यूलाई शार्दूल विकिरी छन्दमा रहेको कुवाको भ्यागुत्तो शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै महरको कविता प्रस्तुत गर्दैछौ। पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश ब्रालज्यूको मन्दाक्रान्ता छन्दमा रहेको वृत्त महिमा शीर्षकको यो कविता।

पोखरा 26 कास्कीका स्रष्टा कवि ऋषिकेश ब्राज्यूलाई मन्दाक्रान्ता छन्दमा रहेको वृत्त महिमा शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु बिना बचार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरीज्यूको पादापकुलक छन्दमा रहेको समस्यापूर्ति परमेश्वर हुन् बाबु र आमा शीर्षकमा रहेको यो कविता

बिनापा चार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरीज्यूलाई पादाकुलक छन्दमा रहेको समस्या पूर्ति परमेश्वर हुन् बाबु र आमा शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलज्यूको वसन्त तिलका छन्दमा रहेको यो कविता।

चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेजूलाई वसन्ततिरका छन्दमा रहेको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दछौ। हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नाजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका कविजीहरू पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराल, दाङका स्रष्टा कवि कपिल किशोर घिमिरे, हाल काठमाण्डुमा कार्यरत बैतडीकी स्रष्टा कवि विमला चन्द सानु, सुम्बेक इलाम दुई इलामका स्रष्टा कवि दिननाथ पोखरेल, काठमाण्डुका स्रष्टा कवि कलानिधि दाहाल, धादिङका स्रष्टा कवि बद्री प्रसाद दाहाल, डोटीका स्रष्टा कवि दिल बहादुर महरा, पोखरा छब्बीस कास्कीका स्रष्टा कवि ऋषिकेश बराल, बिनपाचार बट्टार नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरे र चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेजीहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुता अलक्षेन्द्र लोहार र मेरो आवाजलाई यहाँहरूसम्म छिप्राउन प्रविधिमा साथ दिइरहनु हुने प्राविधिक मित्र रत्नजीलाई पनि विदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टीकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउला खेल कार्यक्रम हुने बारेको सूचना, काली कर्णाली सांस्कृतिक समाज टीकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउला खेल कार्यक्रम तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे, सभा सञ्चालन हुने स्थान टीकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल, नम्रता जैसी, दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म, दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल, अध्यक्ष पदम बहादुर थापा छेत्री, काली कर्णाली सांस्कृतिक समाज टीकापुर।

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं। उनीहरू विवरण मागिभर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
3: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
4: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
3: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफासँग राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
5: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
3: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
4: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
3: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
6: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप वार्ता रतन चौधरी को नमस्कार। कैलाली को टीकापुर में अन्तर्व्यवस्थापिका सम्मेलन शुरू भएको छ। सम्मेलन दुई दिन समय चलने बताएको छ। प्रतिनिधि सभा का सभामुख दोलप्रसाद अर्याल ने सांसद र सरकार को काम गर्दा निरन्तरता भन्दा कर्म भंगता गर्दै अघि बढ़नु पर्ने समेत बताउनु भएको छ। अन्तर्व्यवस्थापिका सम्मेलन 2083 को शनिवार टीकापुरमा उद्घाटन गर्नुहुँदै सभामुख अर्यालले यस्तो बताउनु भएको हो। सभामुख अर्यालले विगतका निर्णयहरू कानून भए नभएको समीक्षा गरेर क्रमभंगतामा समेत जानुपर्ने बताउनु भएको छ। उहाँले संघीय सांसद सबै प्रदेश सभामुख उपसभामुख उपस्थित हुने कार्यक्रमले नतिजा दिनुपर्छ, यसले दिएको उपलब्धि नागरिकले थाहा पाउनु पर्छ भन्नुभएको छ। सभामुख कार्यालयले संविधानले तीन तहको सरकारबीच समन्वय सहकार्य सह अस्तित्वको परिकल्पना गरे जस्तै राष्ट्रलाई अघि बढ़ाउन अघिल्लो पुस्ताको अनुभव बलिदानीको सम्मान गर्दै जेनजी पुस्ताको समेत भावनालाई सम्बोधन गरेर अघि बढ़नु आजको आवश्यकता रहेको बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले यसअघि सम्मेलन गरेको घोषणामा संघीय र प्रदेश व्यवस्थापिकाले गर्न नसकेको काम र स्थानीय व्यवस्थापिकामा छुटेको कुराको समीक्षा हुनुपर्ने बताउनु भएको छ। सुदूरपश्चिमको टीकापुरमा शुरू भएको 11 अन्तर्व्यवस्थापिका सम्मेलन संघीय सांसदका सभामुख उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष मधेस प्रदेशका समेत कार्यवाहक प्रदेश सभा का समेत सभामुख उपसभामुख सुदूरपश्चिम प्रदेश का सभा का सदस्य संघ र प्रदेश का व्यवस्थापिका का सचिवहरू सहसचिवहरू सुदूरपश्चिम स्थित सुरक्षा संयंत्र का प्रमुख सहभागिता जनाएका थिए। संघीयता कार्यान्वयनमा संघीय सांसद र प्रदेश सरकार बीच प्रभावकारी समन्वय सहयोग सहकार्य र सहअस्तित्वका लागि शुरू भएको सम्मेलन दुई दिनसम्म चल्ने सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले जानकारी दिनुभएको छ। कैलालीको टीकापुरका 11 सामुदायिक विद्यालयमा स्टीम एजुकेशन अभिमुखीकरण कार्यक्रम शुरू गरेका छन्। टीकापुर नगरपालिकाको सहयोगमा तथा दारी ग्याङको समन्वयमा कर्णाली मावि टीकापुरबाट कार्यक्रम शुरू भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई आधुनिक प्राविधिकको व्यावहारिक शिक्षा र वैज्ञानिक खोजतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना समेत गरिएको दारी ज्ञानका सरोज चपाईले बताउनु भएको छ। कार्यक्रममा दुई मुख्य विधा र विज्ञ प्रशिक्षकहरूले सिकाउने छन्। कार्यक्रमलाई बढ़ी प्रभावकारी र प्रविधि मैत्री बनाउन दुई फरक विधा स्थापित एवं अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिइने व्यवस्था मिलाएको चपाईले बताउनु भएको छ। कार्यक्रमका वरिष्ठ प्रशिक्षक निशान्त काफ्रेले विद्यार्थीहरूले आजको युगमा माग गरिएको सूचना प्रविधि समेत वेब डेभलपमेन्ट र समेत आर्टिफिसियल इन्टेलिजेन्सका समेत अर्थात कृत्रिम बुद्धिमत्ताको समेत प्रयोग र यसका फाइदा बारेमा व्यावहारिक ज्ञान प्रदान गर्ने बताएको छ। जोशीपुरमा नेपाल निर्भेट शिक्षक समाजको कार्य समिति गठन भएको छ। शिक्षा समाज जोशीपुरको अध्यक्षमा सुन्दर बहादुर बोहरा चयन हुनुभएको छ, जसको उपाध्यक्षमा लोकबहादुर मल्ल, सचिवमा मूलचन्द रावत, कोषाध्यक्षमा गुरूप्रसाद कुस्मी चयन हुनुभएको छ। त्यसै गरी सदस्यमा जानकी झा, रामनारायण चौधरी, रुदान कुस्मी, तेज नारायण लाल कर्ण चयन हुनुभएको छ। त्यसै गरी सल्लाहकारमा कृष्ण केसी, मम बहादुर शाह र बलबहादुर कुवर चयन हुनुभएको छ। जिल्ला अध्यक्ष सुमन कुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष महेन्द्र सिंह बम, भक्तिराम कोइराला र नरबहादुर बम लगायतको उपस्थिति रहेको थियो। जानकी गाउँपालिकाको 18 गाउँसभा बिहिबारदेखि शुरू भएको छ। गाउँसभाको पहिलो बैठकले जानकी गाउँपालिकाको आगामी आर्थिक वर्षमा 2083-84 नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। गाउँसभाको शून्य समयमा बोल्ने सदस्यहरूले आफ्नो
क्षेत्रमा बजेटको माग गरेका छन्। गाउँपालिकामा समेत सभाका सदस्यहरूले आफ्नो क्षेत्रको विकासका लागि बजेट माग गरेका हुन्। गाउँपालिकाको अठारौं गाउँसभाको बिहिबार बसेको पहिलो बैठकले शून्य समयमा बोल्ने गाउँसभाका सदस्यहरूले माग राखेका हुन्। गाउँसभाको सदस्य भीमबहादुर चौधरीले त्यसै गरी बलिराम थारूले पनि वाडामा जाने बाटो बनाउनु पर्ने, मोतीनगरको बाटो कालीपत्रे र समेत सात नम्बर वाडा कार्यालयका लागि बजेट व्यवस्था गर्नुपर्ने माग गरेका छन्। यसरी गमका समेत नदीमा तटबन्ध सहितको पुल निर्माण, आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनमा व्यवस्था गर्नुपर्ने सदस्य खगेन्द्र विश्वकर्माले बताउनु भएको छ। गाउँसभा सदस्य हरिलाल चौधरीले पनि शून्य समयमा बोल्दै आफ्नो क्षेत्रको सड़क कालेपत्र गर्न माग गर्नुभएको छ। गाउँसभा सदस्य चित्र कुमारी कथ्रेले निजी शिक्षकहरूको सेवा सुविधाका विषयमा कुरा उठाउनु भएको छ। गाउँसभा सदस्य खगेन्द्र भण्डारीले शिक्षकहरूको व्यवस्थापनमा समस्या भइरहेकाले यसअघि नै व्यवस्थापनका विषयमा भएको छलफललाई आधार मानेर काम अगाडि बढ़ाउन सुझाव दिनुभएको छ। टीकापुर नगरपालिकाको आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट गर्न तोलभेडा शुरू गरेको छ। शनिबार टीकापुर नगरपालिका वार्ड नम्बर 1 ज्योतिनगर तथा टीकापुर कन्या आधारभूत विद्यालयमा गरी दुई ठाउँमा भेला भएको छ। भेलामा वार्ड नम्बर 1 का वाडा सचिव चक्रबहादुर रावलले आउँदो वर्षका लागि एक नम्बर वाडाले 2,61,51,000 सिलिङ पाएको बताउनु भएको छ। प्राप्त बजेटको पूर्वाधार विकासतर्फ 54% दरले हुन आउनेमा 1,41,22,000, आर्थिक विकासतर्फ 20% हुन आउनेमा 52,30,000, सामाजिक विकासतर्फ 20% दरले 52,30,000, वातावरण तथा विपद व्यवस्थापनतर्फ 3% दरले 7,84,000 र संस्थागत तथा सुशासनतर्फ 3% दरले 7,84,000 रूपियाँ छनौट गरिएको बताएको छ। जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्ज र सह वित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गरेको छ। कोषले यही जेठ 20 गतेसम्म ₹1,11,07,05,85,000 बराबरको योगदान रकम जम्मा भएको बताएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ। सोही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीहरूसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार समेत गरेको छ। कोषका चारवटा प्रस्ताव समेत आएमा दुईवटा प्रस्तावमाथि छलफल भइरहेको बताएको छ। नेपालले मलेसियामा जारी एससी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग लज्जास्पद हार खेपेको छ। कोलेज ट्रुङ जवाफमा समेत क्रिकेट ओभरअल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङलाई 69 रनले पराजित गरेको छ। जीतका लागि 110 रनको लक्ष्य पाएको नेपालले 13.3 ओभरमा सबै विकेट गुमाएर 40 रन मात्रै समेटिएको हो। नेपालका लागि सोनी पोखरेलले सर्वाधिक 12 रन र रुबिना छेत्रीले 10 रन बनाउनु भएको हो। बाहेकका अन्य खेलाड़ीले दोहोरो अंक रन बनाउन नसकेको बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि समाचार मिनटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्ग, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
0: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसिल अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: कर्णाली नमूनामा टीका प्रमाख शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
6: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरूवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

सुन्नु भो महाराज परीक्षित। अब जो श्रीमद भागवत माँ प्राण को दशम स्कंद अंतर्गत आई कति कथा को वर्णन विस्तार करें शोभने संकित मान महाराज परीक्षित लाई सुखदीप ली बताओनु भो। अब त्या देख लो प्रांत लौत राजन परीक्षित। अब बाकी अंश को लागे तपाई के सुन्न चाहिए भक्सन सबने कहना श्रद्धा खेमा लो मेरो भगवान। यसै यी प्रसंग को बीचमा अघि के भएछ भन्नुहोला भनेदेखि अब त्यहाँ देखिनु उपरान्त भगवान परमात्मा कृष्णबाट एक दिन कृष्ण भगवान भेड़ा बाख्रा भई खेल्ने खेल खेल्ने हुनुहुन्थ्यो। गयो त्यो देवासुर भन्ने दानव, त्यसले गएर आक्रमण गर्यो। भगवान देवासुरलाई जब लाल बाल गाई बाछा गोठाला थुनामा राखेर रहेछ त्यसको हत्या प्रभुले गरिदिनु भयो। देवासुर मर्यो। देवासुर मरिसकेपछि त्यसपछिबाट अर्को फेरि डर लाग्दो केसी भन्ने दानव राज गएको थियो। केसीले भगवानलाई लात हान्न आँटेको थियो डर लाग्दो घोडाको रूपबाट। त्यसको यालमा समातेर नाकको डाँडीमा घुसी ठोकेर त्यसको पनि हत्याकाण्ड तयारी गरिबोक्स। केसी सुदन भन्ने नाम पनि प्रभुको रह्यो। अनि सबैजनाले प्रभु कृष्णका अत्यन्त मर्यादा प्रभावबाट भजन गर्दै कीर्तन गर्दै प्रार्थना गर्दै भन्न लागे हरे। अति मनोरञ्जनात्मक प्रभावबाट कृष्ण भगवानको त्यस ठाउँमा बिन्ती भयो, हरे सुहाउने सुहाउने शिरमा मुकुट सुहाउने सुहाउने सुहाउने शिरमा मुकुट सुहाउने।

0: महाराज परीक्षित लाई सुखदेव ले बताउनु भो अब भगवान कृष्ण लाल बाल गाई बाछा गोठाला सारा तमाम को साथ में कार्यक्रम को रफ्तार को अंतिम घड़ी दिलाएर अहिले आफ्नो गतिले आफ्नो प्रस्थान को निमित्त जान लागेको बेलामा अहिले अक्रूर जी भगवान कृष्णलाई लिन साँझको प्रहरमा गोकुल शहरमा आइसकिसक्नु भो भन्ने सम्बन्धको कथा यस देवट
1: जय बोल श्रीमद् भागवतमा प्राण गो
0: महाराज परीक्षित अब यो श्रीमद् भागवत महाप्राण अहिले अक्रूर जी साँझको प्रहर पर्यो भगवान कृष्णलाई लिन गोकुलमा सवारी हुनुभयो मनमा तर्क वितर्क कुतर्क गर्दै अक्रूर जानु भएको छ जाने बित्तिकै काका भनेर सम्मान गर्ने हो कि जाने बित्तिकै ड्यामी पो हान्ने हो कि मलाई मार्न लिन आउने तै होइन भनेर पो हान्ने हो कि यही प्रकारको तर्क वितर्क कुतर्क गर्दै गर्दै गर्दै साँझको प्रहर पुग्यो अब अक्रूरजी जानुभयो अक्रूर पाल्नु भइसकेपछि भगवान वासुदेव परब्रह्म परमात्मा परमेश्वरको प्रार्थना भो भजन भो मनन भो कीर्तन भो बडा सम्मान गरे उहाँको सम्मान गरे र अनि त्यहाँदेखि प्रान्त बडो मर्यादा रूपबाट उहाँको सम्मान मर्यादा गरिसकेपछि लौ त मेरो महाराज अहिले भगवानको सवारी र त्यसै प्रभावबाट मर्यादा पुरुष भगवानको ध्यान मनन कीर्तन श्री कृष्णको गरिसकेपछि अहिले सरासर प्रभु सवारी हुनुभयो कहाँ पाल्नुभयो प्रभु भन्ने विषयका लागि अहिले सरासर परमात्माको सवारी भयो अत्यन्त सुन्दर कक्षमा ध्यान भयो कीर्तन भयो मनन भयो कीर्तनको जब महिमाको वर्णन बढ्यो र अहिले साँझका प्रहरमा अक्रूरजी भगवान कृष्णचन्द्र परमात्मालाई लिनाका निमित्त गोकुल सराईले पहुँचदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट यो श्रीमद् भागवत महापुराणको दशम स्कन्ध पूर्वार्ध कथा कृष्ण भगवान प्रभु अहिले लाल बाल प्यारा गोपाल सम्पूर्ण नागरीहरूको अगाडि जब गाईको गोठमा धन्दा गर्दै हुनुहुन्छ र अक्रूर आइपुग्नु भयो गाईको गोठमा धन्दा गरेको बेलामा त त्यहीँ आएर सोध्नु भएछ साँझको प्रहर पुग्यो सूर्य अस्तै चल पर्वतमा पुगे कृष्ण बलराम आइपुग्नु भयो कृष्ण त्यतिखेर कस्तो हुनुहुँदो रहेछ भनेदेखि सानो बच्चो लामो जामा लगाएको फेता गुथेको गोबरै गोबर र भकरै भकराले पूर्ण भएको ए बाबु कृष्ण र बलराम कहाँ छन् नन्द बाबाको घरमा जाने बाटो कता भन्नुभयो कृष्ण भनेको मैले हुँ मेरो दाजु बलराम वहाँ हुनुहुन्छ यसरी परिचय प्रस्तुत गर्नुभयो मेरो भगवान बडे बडे राजा महाराजाहरूलाई मारेका काल यद यस्ता प्रकारबाट वीर योद्धा छन् भन्ने शंका गरेको थिए रहेछन् केही न केही फुच्चा बच्चा त्यो तिमी हो र भन्दाखेरिमा पक्कै कृष्ण भनेको मनै हो मेरो दाई बलराम मनै हुनुहुन्छ भनेर आज्ञा गर्नुभयो ल मेरो भगवान यो सामान्य कुरो होइन यो त बडा तर्क वितर्क कुतर्क गरिकन जब कृष्ण भगवान परब्रह्म परमात्मा परमेश्वरले आफ्नो कामको लागि आफ्नो कर्तव्यको लागिमा बडो गम्भीर हुनुभयो त्यसदेखि पछाडि साराले कृष्णको महिमा बुझेका थिए जामा लगाउनु भएको जामा भने थाहा छैन जामा भने अयै बाहुनको छोरा बिहामा लाउँथे हो कि होइन बुढाबुढा बाहुनले हो भनेका छन् अरूलाई थाहै छैन त्यसै कारणले जामा यस प्रभावबाट अहिलेको जब छोरी मान्छेले लाउने म्यागसी भने यस्तै हो त्यसो भनेपछि बुझ्छन् सबैले नत्र के त्यो अहिले लाउँछन् नि त धोक्रे चियाको नि या त गाउन भन्न थालेर छन् कहीँ नभएको बहन खप्ने छैन दिनदिनै नाम फेरिया छन् नाम फेर्दै फेरि ल्याइदिएर भएर होला राजा परीक्षित यही प्रकारले गर्दाखेरि यसरी भगवानले सारा सम्पूर्ण गर्न जब त्यो लगाएर गहना र गुरियाले परिपूर्ण भई भगवानको ध्यान भयो मनन भयो कीर्तन भयो बडा सम्मान गरे प्रभुको प्रार्थना गरे र अहिले बलराम कृष्ण दुईजना यस किसिमबाट बसेको देखिसकेपछि ओहो तपाईँको हुनुहुन्छ भन्दा तिमीहरूलाई लिन आएको बाबु म त तिमीहरूको काका पर्ने हुँ भन्नुभयो त्यो लामो जामाबाट तर्सिनु भयो ओहो के आश्चर्य हो यही प्रकारको तर्क गर्दै हुनुहुन्थ्यो

होला। अहिले म जाँदै गर्छु, यिनलाई लिएर भन्दा जान दिन हुँदैन भन्ने अक्रोरजी हुनुहुन्छ। अक्रोरजीलाई तिम्रो नाम अक्रूर होइन, तिम्रो नाम क्रूर रहेछ भन्न लागे, किनकि अर्काको प्रतिमा छेद गर्नेको नाम क्रूर पो हुन्छ, के को अक्रूर नै हो। एक आपसमा विरोधाभास भयो, अनि त्यसपछिबाट होइन होइन होइन, अब भगवान कृष्णचन्द्र परमात्मा परमेश्वरलाई लिन आएका अक्रूरको निमित्त सारा गोपीनिजनहरूले पनि विरोध गरे, विन्ती गरे सबले, हरे श्याम सुन्दर भगवान कृष्ण बलराम, श्याम सुन्दर भगवान कृष्ण बलराम, जान हुन्न मथुरामा चर्को।

बाछा रोयो बाछी रोयो सारा टाँको छोडेर रोयो हाकार पर्यो हुकार पर्यो चित्कार पर्यो जनजीवन अस्त व्यस्त भयो। भगवान परमात्मालाई ए कृष्ण ए मुरारी ए मेरो भगवान हजुरलाई बारम्बार मेरो सहस्र कोटी प्रणाम छ मेरो परमात्मा यही ध्यान गर्दै थिए। त्यस बेलामा अब अक्रूरले जब यस किसिमबाट जान जब अक्रूरले लिएर जान आँट्नुभयो भगवान कृष्ण अहिले बिदाईको लागि तयारी हुँदा सारा जनमानसहरू जब आतंकित भए र अनि गाई पनि रुन लाग्यो बाछा बाछी रुन लाग्यो भयभरका सारा जनजीवन अस्त व्यस्त भएर रुन लागेको बेलामा अचानक पूर्व कृष्ण भगवान प्रभु जगतको नारायणको सान्निध्यमा अति प्रेमयुक्त स्वरमा अति भजनयुक्त स्वरमा अत्यन्त प्रेम र जब मनोरञ्जनात्मक प्रभावबाट विन्ती गर्नुभयो हे कृष्ण मुरारी हामीलाई छोडेर नजानुस् मेरो प्यारो मोहन भनेर सारा गाई बाछा गोठालाका साथमा गोपिनीहरू रोइरहेका थिए। भगवान भन्नुहुन्छ गोकुल छोडी मथुरा जान हुँदैन गोकुल छोडी मथुरा जान हुँदैन जान्छु फन्चिने राधिका हो लान।

0: महाराज परीक्षित सुखदेव ने बताओ लवतरी शेषर सब ने कादरी से प्रणाली हर भगवान कृष्ण अहिले गोकुल छोड़े मथुरा पट्टी को सवारी होने लगे गाई रुन लगे बाछा बाछी रुन लगे टाको छोड़े रुन लगे हमारा बाबा रुन लग्न भो मेरे बाबा हुर्कायो पढ़ायो ठूलो बनायो आज छोड़े तिमले जाना आटो कहाँ जाने हमी भन्दा मेरे बुबा मुमा धंदा नमान्नुस तपाईहरुका पासमा म झट्टै आउनेछु यसकालाई अन्यथा छैन भनेर भगवान कृष्ण रथमा चढ्नुभयो गाई बाछा गोठाला डाँको छोडेर हुन लागे हाकार हुकार चित्कार जनजीवन अस्तव्यस्त अहिले गोकुलबाट परमात्मा मथुरा पट्टीको लागिमा अक्रुरको पासमा गोकुल छोडेर सवारी भइसकी बक्स्यो भन्ने सम्बन्धको कथा हे सद्यबाट
1: जय बोलो श्रीमान् शारद महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित अब यो

श्रीमद भागवत महापुराणांतर्गत अहिले दशम स्कंद को पूर्वार्ध कथा को कति कथा को वर्णन विस्तार गरिन्छ। पूर्वार्ध मा भन्देकि यही जब लामो जामा अंग भंग प्रत्यंग को गोबर भकारो तर परमात्मा श्रीहरि आफ्नो घर दरबार बाट सवारी हुनुभयो। यस प्रभाव बाट जब पाल्नु भएको थियो महाराज परीक्षित, यस अवस्थामा लाल बाल गाई बाछा गोठला रुन लागे, कराउन लागे, हाकार प्रभु कार प्रभु चितकार प्रभु, अहिले परमात्मा कृष्ण सवारी हुनुभयो। जब प्रभु पाल्नु भएको थियो त्यसै बेलामा अत्यन्त मनोरञ्जनात्मक प्रभावबाट प्रभुको प्रार्थना भयो, सम्मान गारतले सम्मान गर्यो प्रभुको। बीच बाटोमा गइसकेपछि अक्रुजी भन्नुहुन्छ, म त नुहाएको छैन बाबु, मध्याह भो नुहाउन जान्छु भन्नुभयो, स्नानको निमित्त कहाँ कहाँ जानुस्, हामी त के को जब नियम कानून छैन भन्दा तिनलाई लिएर जान पनि बडा लजाउनु भएको थियो। बीच बाटोमा गएर स्नान गर्ने भन्दाखेरिमा हामी त तिनकाली जब त्रिकाली चारकाली केही गर्दैनौ, हामीलाई काली को थाहै छैन, हेर नहुनु पर्छ भनेर बीचमा गएर चुरुलममा पानीमा डुब्नु भयो। कालिन्दीको किनारमा डुबिसकेपछि यसो हेर्नुहुन्छ त कृष्ण र बलराम भित्र फेरि यिनको छाया पर्यो क्यारे भनेर फेरि जब डुबेर जब चुरुलममा हुनुभएको थियो, नन्द सुनन्द चन्न प्रचण्ड जय विजय सुशील पुण्यशील चारैपट्टिबाट बेरिएको कृष्ण बलराम त्यही नै देख्नुभयो। धन्य नारायण, परमात्माको महिमा मैले देखे बुझे, यो मैले चिन्न सकिनँ भनेर अकुरले त्यो लामो जामाबाट आफू अल्झिएको र आफूले गल्ती गरिएको कुरालाई सारा स्वीकार गर्दै अकुरले भिन्ती गर्नुभयो। अकुर उवाच, न त स्वयं तम नारायण पुरुष माध्यमाभ्यम एना बिजात दरबिन्द कोषाद ब्रह्मा विराशित शेष लोक, जलमा पनि हजुर, थलमा पनि हजुर, भित्र पनि हजुर, बाहिर पनि हजुर, विश्व ब्रह्माण्डमा हजुर नभएको कहीँ रहन्छ, यस्ता परमेश्वरलाई बारम्बार नम भन्दै अक्रुरले दुई पाउसमा तेर जब जब कृष्ण बलरामको विन्ती गर्नुभयो। महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो, अब त्यहाँदेखि उपरान्त अब के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सूतले नैमी सारण्य क्षेत्रमा भगवान प्रभु जानिन भनेर विन्ती गर्नेवाला अक्रुरलाई, लो ठिकै छ, तिमीले मलाई मार्न लिन आएको त्यो मलाई थाहा छ, राजाको नुनपानी खाइसकेपछि सोझै गर्नुपर्छ भन्ने कुरा पनि निर्णय कहिले नबिर्स, तर ठिकै छ, यसमा अन्यथा छैन, तर म एउटा कुरा भन्छु। अक्रुरले यस प्रभावबाट आज्ञा गर्नुभयो, लौ त मेरो भगवान, अरू कुरा केही पनि होइन, समस्त जवजनले गर्नुपर्ने नीति रीति थिति र नीतिको सारा सम्पूर्ण प्रकारको नीति नीतिगत कुरो यो मैले यहाँलाई प्रस्तुत गरे, भगवानको भजन मनन कीर्तन निन्दा सारा सम्पूर्णको महिमा पनि प्रस्तुत गरे, र आखिरमा मुक्तिको लाभ ध्यानको प्रकरण जीवन मुक्तिको शैली यो पनि जब तिमीलाई मैले प्रमाण गरिदिन्छु महाराज, हेर म अक्रुजी सत्यताको साथमा मलाई मार्नका लागि लिन आएको त्यो मलाई थाहा छ, तर पनि म यहाँ कुनै प्रकारले रिस्ताग तिर्सा म केही गर्दिनँ, तर म के भन्छु भनेदेखि एउटा कुरा कहिले नबोल भन्नुभयो भगवानले, तब तिमी राजाको नुनपानी खाइसकेपछि त्यो सोझै गर्नका लागि यसरी कसैले विश्वासघात गर्न पनि हुँदैन, यो सत्य कुरा छ, तिमी जाऊ भन्नुभयो भगवान, म सँगै जान्छु भन्नुभएको थियो, मलाई जानु पर्दैन, हजुरलाई त अहिले जब डरलाग्दो प्रकारका जब वीरहरूले मार्नका लागि तयारी भएका छन्, भगवान राजा कंसले धनु लिएको न्यूमा हजुरलाई मार्न तयारी भएको छ भन्दा मार्न सक्दैन, तिमी जाऊ घर, तिम्रो घरमा राजा कंसलाई मारेपछि एक रात बस्नका लागि आउनेछु भन्ने भगवानबाट हुकुम भयो। यस्तो प्रभुको वचन सुनेर लौ त मेरो नारायण, अब म विदा हुन्छु भनेर रथ अगाडि सारेका थिए, मलाई रथ चाहिँदैन भनेर दाजुलाई भाइलाई भाइले दाजुलाई धकल लिएर हिलो छेप्ने र धुलो छर्ने गर्दै दाजुभाइ अगाडि बढी बग्छ, जाँदा जाँदा जाँदा अल्ली पर पुगिसकेपछि एउटा जब धोबीले कपडा धोइरहेको रहेछ, धोबीहरूले ओ धोबीलाई हामी पनि मामाको घरमा जाने लौन कपडा धोइदिनु पर्यो भन्दाखेरिमा पहिलो सुन्दै सुनेन, पछि गएर मुरो ताक्यो, मुरो हुन्छ नि, मुरो हुन्थ्यो हुँदैन त्यो कपडा कुटा, त्यसै प्रभावबाट त्यही मुग्राले समातेर ठटाइदिनु भयो, र आखिरमा त्यो मर्यो महाराज, त्यो को धोबी रहेछ भनेदेखि अघिल्लो जन्म रामका पालामा रामचन्द्र जस्तो लाजी पाजी जब यस्ता प्रकारले म लाछी हुँ कि अर्कासँग गइसकेको पति फिर्ता गरेर ल्याउने भन्नेवाला जो थियो त्यसलाई मारिदिनु भयो, अनि त्यसदेखि पछाडि अल्ली पर गइसकेपछि कपडाको पोको बोकेर जानुभयो, दान गर्दै गर्दै विपरीतका तरिकाले तलबाट लाउने माथिबाट, माथिबाट लाउने तलबाट लगाएर विपरीतको तरिकाले सवारी हुनुभयो, अलि पर गइसकेपछि दमैले कपडा सिराएको रहेछ, हो दमै दाई परिहारजी हामी मामाको घरमा जान लागेको, लौ न कपडा सिलाइदिनु पर्यो भनेपछि हुन्छ साहेब, राम्रोसँग फिटफाट गरेर आइरन प्रेस तारा सम्पूर्ण गरेर शरीरमा जब धार निकालेर लगाइदियो, तिम्रो यस कृति जयलाभ सधैँका लागि रहिरहोस् है भन्ने वरदान टक्राउनु भयो। अनि अलि पर गइसकेपछि रंगद्वारमा परमात्मा प्रवेश हुने बेला भएको थियो, चारैपट्टिबाट सैनिकले बेर्यो, राजा कंसले ज्यादै नराम्रो सक्न सपना देख्यो, धुरीको ध्वजा भाँचिएको अङ्ग बङ्ग प्रत्यङ्ग सारा जब चब फरफराएको, आफ्नो घोडामा चढेर दक्षिणपट्टि राज्यका टाइममा चम्पट कसिसकेको राजा कंसले, ल मेरो भगवान जान्छु घेरे बुढी छाँड गतिलो छैन, हिजो बेलुका सपनाले ओह्राल लाए भन्दै थियो, तर आखिरमा रंगद्वारमा
प्रमाप प्रवेश करी बक्सो र सबभन्दा पहिला तीन ठाउँमा भाटेकी कुप्री बुढी लठे टेकेर आइरहेकी रहेछन् उताबाट। भगवान भन्नुहुन्छ, हो आमै तिमी कहाँ जान लागेकी भन्दाखेरि, महाराजन म त कंस राजाको राज दरबारमा चन्दन घोट्ने, मेरो नाम त्रिवक्रा हो, तीन ठाउँमा भाँचेकी कुप्री बुढी बाबु। अनि यो के लिएकी भन्दा, चन्दन हामीले नै लाउनुहुन्छ भन्दा, किन नहुने चन्दन दि, भगवानले लाउनु भयो, दाजुलाई लाइदिनु भयो। र अनि त्यसपछि बाटा सारा चन्दन लगाइसकेपछि त्यो किस्ती भैमा राख राखी।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउला खेल कार्यक्रम हुने बारेको सूचना काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल नम्रता जैसी दीपा साउत लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल अध्यक्ष पदम बहादुर थापा छेत्री काली कर्णाली सांस्कृतिक समाज टिकापुर
5: उही सबै पेपर अर्को सकिया हो
6: सकियो
5: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक अरि
6: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक अरि भएर आयौ
5: उही बैंकमी
6: बैंकमी
5: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पढन्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ
6: सतर्क रहौ ठगी बठै बचौ
7: सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश
8: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
9: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा सम्पन्न गरेका काम योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा प्रश्न वा सुझाव सहित तफसिलको मिति स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू सरोकारवालाहरू सेवाग्राहीहरू गैर सरकारी संस्था वर्गर नागरिक समाज युवा समाजसेवी बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते समय दिउँसो 2 बजे स्थान सुवर्णपुर स्थित कृषि भवन जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सम्पूर्ण समाजका लागि समावेशी अब सामुदायिक रेडियो टिकापुर एफएम 100 मेगाहर्जमा हरेक हप्ताको आइतबार बिहान 5:30 देखि 5:50 सम्म प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म दण्डसाईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिस्टीय अभिवादन जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा गोजीहरूबाट बाइबली आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन क्रोस प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको सुरुवात गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन गीतपछि अबको समय रहेको छ बाइबली प्रवचनको, र आजको वक्ता हुन्छ टिकापुर नगर खिस्टी एकता समाज कार्यालयका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुन्छ।
1: धन्यवाद सञ्चालक भाइ, धनराजज्यू। हामीले प्रभुले सिकाउनु भएको प्रार्थना यस प्रकार वाचन गर्न गइरहेका छौं। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। मत्ती रचित सुसमाचार 6:9-13। पुरानो करारमा हितोपदेश राजा दाउदका छोरा सुलोमनले लेख्नु भएको वाचन गर्न गइरहेको छु म, प्रस्तावना उद्देश्य र विषय। दाउदका छोरा इजरायलका राजा सुलोमनका हितोपदेश, जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, एक अनुशासित र विवेकी जीवन जिउनेछन्, सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्, बुद्धिमानले सुनुन् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाई मिलोस्, जसद्वारा हितोपदेश र दृष्टान्तहरू बुद्धिमानको आह्वान र रहस्यका कुराहरू तिनीहरूले बुझुन्। परमप्रभुको भय नै ज्ञानको शुरू हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। बहकाउको विरूद्ध चेतावनी। हे मेरो छोरा, आफ्नो बुवाको आदेश सुन र आफ्नो आमाको शिक्षा नत्याग, ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुनेछ। हे मेरो छोरा, यदि पापीहरूले तलाई बहकाउन खोजे भने तिनीहरूको बहकाउमा नलाग, तिनीहरू भन्लान् आऊ हामीसँग कसैको रक्तपात गर्न ढुकी बसौं, कुनै निर्दोषलाई लुट्न ढुकी बसौं, चिहालले निले झैं र गहिरो भड्कालोमा परि त्यसको स्पीडमा पुग्नेहरू चाहिँ लाई झैं, हामी तिनीहरूलाई पुरै जिउँदै निलौ। हामी सबै प्रकार किसिमका बहुमूल्य थोकहरू लिनेछौ र लुटका माल सामानले हाम्रा घर भर्नेछौ। तिमी हामीसँगै साझेदार होऊ र हामी लुटको थैलोबाट बाँड्नेछौ। हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख, किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्, सबै पंक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्यर्थ। यी मानिसहरू आफ्नो रगतको लागि ढुकी रहन्छन्, तिनीहरू आफै जाकिन ढुकी रहन्छन्, बैमानीसित कमाउनु पट्टि लाग्नेहरू सबैको अन्त्य यस किसिमले हुन्छ, यसरी धन आर्जन गरेको जीवन कसैले छिनेर लैजान्छ। बुद्धिको तिरस्कार विरूद्ध चेतावनी। बुद्धि सड़कहरूमा चर्को स्वरले कराउँछ, त्यसले आफ्नो आवाज बजारहरूमा उचाल्छ, हो हल्लाले भरिएका गल्लीहरूका पर्खाल माथिबाट त्यो चिच्याउँछ, शहरका मूल ढोकाहरूमा यसरी त्यसले भाषण गर्छ, हे निर्बुद्धि हो, कहिलेसम्म तिमीहरू आफ्नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ, कहिलेसम्म खिल्ली उडाउनेहरू खिल्ली उडाइरहनुमा मग्न भइरहनेछौ, मूर्खहरूले ज्ञानलाई घृणा गर्दै रहने, यदि मेरो आपकी तिमीहरूले ग्रहण गरेका भए म आफ्नो हृदयका कुराहरू तिमीहरूसँग पोख्ने थिए र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउने थिए, तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेका हुनाले र मैले आफ्नो हात फैलाउँदा कसैले ध्यान नदिएको हुनाले मेरा सबै अर्थीहरू तिमीहरूले व्यवस्था गरेका हुनाले र मेरो हप्की ग्रहण नगरेका हुनाले तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्ने छु, विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उडाउने छु, जब आधी बेरी झैं तिमीहरूलाई विपत्तिले ढाक्छ, तब भुवरी जै आपत्ति तिमीहरूमाथि मडरा दिएर आउँछ। जब संकष्ट र दुःखले तिमीहरूलाई डुबाउँछन्, तब तिनीहरू मलाई पुकार्नेहरू, तर म जवाब दिने छैन। तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउने छैनन्। तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले र परमप्रभुको भय मान्न नचाहेका हुनाले, तिनीहरूले मेरो अर्थी ग्रहण नगरेका हुनाले र मेरो हप्की तिरस्कार गरेका हुनाले, तिनीहरूले आफ्नो चालचलनको फल भोग्नेछन् र आफ्ना कपट योजनाको फलले आफै लादिनेछन्। आफ्नै मनमानी पल्ने गर्दा निर्बुद्धिहरू पर्नेछन्, मर्नेछन् र मूर्खहरूको आफ्नै निश्चिन्तताले तिनीहरूलाई नाश आइपर्नेछ। तर मैले भनेको कुरा ज जसले सुन्छन्, तिनीहरू सुरक्षामा जिउनेछन् र हानि नोक्सानीको डरै बिना ढुक्क रहनेछन्। आमेन।
2: धन्यवाद। जय मसी। नमस्कार।
0: आदरणीय श्रोता मित्र, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं। यसको लागि म आजको वक्ताजीलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय मित्र, आजलाई यस कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँहरूले भजन सुन्दै गर्नुहोला। म प्रस्तुता धन्ना साई पनि बिदा हुन्छु। यहाँहरूको आजको दिन आशिष मेरो होस्। धन्यवाद।